अर्ब अमेरिकी डलर खुद नाफा कमाएको जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। बेलायतकै बीपीको खुद नाफा 3.84 अर्ब डलर पुगेको छ। फ्रान्सको टोटा इलिजी नाफा 5.8 डलर पुगेको खबरमा उल्लेख छ। यद्यपि अमेरिकी ऊर्जा कम्पनीहरू एक्सन मोबिल र चेब्रोनको नाफा घटेको देखिएको छ। विशेषज्ञहरूका अनुसार डेरिभेटिभ बजारमा सामान्य स्तर प्रभावका कारण अमेरिकी कम्पनीहरू प्रभावित भएका हुन्। जिल्ला खेलकुद विकास समितिले तनहुँले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय महिला पुरूष भलिबल प्रतियोगिता अन्तर्गत पुरूषको उपाधि तनहुँ र महिलाको उपाधि म्याग्दी जिल्लाले जितेको छ। ब्यास नगरपालिका तिल खेल मैदानमा हिजो सम्पन्न फाइनल खेलमा पर्वतलाई पराजित गर्दै तनहुँले उपाधि जितेको हो। तनहुँले पर्वतलाई 3-1 सेटले पराजित गरेको छ। यस्तै पुरूष अन्तर्गत नवलपुर तेस्रो भएको छ। नवलपुरको ले गोर्खालाई 3-1 सेटले पराजित गरेको हो। महिलातर्फ कास्कीलाई पराजित गर्दै म्याग्दीले उपाधि जितेको छ। म्याग्दीले कास्कीलाई 3-1 सेटले पराजित गरेको थियो। यस्तै पर्वत जिल्ला तेस्रो भएको छ। पर्वतले तनहुँलाई पराजित गरेको छ। उपाधिसँगै दुई टीम प्रथम द्वितीय तृतीय हुनेलाई क्रमशः 30,000, 20,000 र 15,000 नगद प्रदान गरिएको छ। प्रतियोगितामा पुरूषतर्फ मनाङ बाहेक 10 जिल्ला र महिलातर्फ 11 जिल्लाको सहभागिता रहेको थियो। विजेतालाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अखिल पाण्डेले पुरस्कार वितरण गर्नुभएको थियो। मुनलाइट ग्रुप चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी भएको छ। आइतबार भएको खेलमा गण्डकीले कुवाकोट युथ स्टारलाई 5 विकेटले पराजित गर्दै पहिलो जित निकालेको। चापाकोट दर्श गंगालाल माविको खेल मैदानमा चापाकोट नगर क्रिकेट संघले चापाकोट नगरपालिकाको संरक्षकत्वमा आयोजना गरिएको प्रतियोगितामा पहिला ब्याटिङ गरेको कुवाकोट युथ स्टार निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 135 रन बनाएको थियो। कुवाकोट तर्फबाट भुवन भट्टराईले 40, ईश्वर छेत्रीले 36, मिलन छेत्रीले 19 रन बनाउँदा गण्डकीका विकल छेत्रीलाई 2, सन्दीप छेत्रीले, रामचन्द्र ढक्का, सुजन गौतम र स्वप्निल भट्टराईले 1-1 विकेट दिनुभएको थियो। 136 रनको लक्ष्य पछ्याएको गण्डकीले 18.1 ओभरमा 5 विकेटको क्षतिमा 140 रन बनाएको थियो। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। नयाँ प्रधान न्यायाधीश सिफारिशको विषयलाई सड़क मुद्दा नबनाउन आग्रह गर्दै संवैधानिक परिषदको निर्णय पूर्णत कानूनी रहेको राष्ट्रपति सभापति लामी छानेको दावी। आजदेखि बजेट अधिवेशन, नीति तथा कार्यक्रम प्रस्तुत हुने। मधेस माया दब नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय। पोखरामा यातायात व्यवसायको 7 राष्ट्रिय महाधिवेशन शुरू। सवारी दुर्घटना न्यूनीकरणमा जिम्मेवार बन्न यातायात व्यवसायलाई आईजीपीको आग्रह। दुई दिनभित्र एसी नतिजा सार्वजनिक गर्ने तयारी। सामाजिक सञ्जालमा ग्याङ फाइट भएको भिडियो देखेपछि पोखरामा प्रहरीद्वारा 6 जना पक्राउ। गण्डकी प्रदेश स्तरीय महिला पुरूष भलिबल प्रतियोगिताको पुरूषतर्फको उपाधि तनहुँलाई र महिला तर्फको म्याग्दीलाई।

0: हवस् हामीलाई जेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
4: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235572763।
6: नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर।
14: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
12: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम।
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 065-70-974। मोबाइल नम्बर 98-460-61-268।
16: 98-560-60-268।
12: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
12: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
19: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
12: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 065-414-484, मोबाइल 98-560-33-384 र 98-560-67-988।
12: हाम्रो मोबाइल पसल दुलेगौडामा
21: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
22: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
12: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्लागण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। सम्पर्क 98-560-56-996।
23: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
24: तर महँगो होला नि?
23: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
12: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, सुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 065-414-411, मोबाइल 98-560-22-938 र 98-028-22-938।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 6 बज्यो।
3: साथमा किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: कायाकैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन। सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
5: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, दुवै सदनबाट अध्यादेश स्वीकृत नभएमा स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
6: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस, विद्युतीय गाडीतर्फको फटको अझै असहज।
5: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हर्मुज क्षेत्रमा तनाव कायमै, शान्ति वार्ता अनिश्चित।
6: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
7: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
8: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
9: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
10: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स्ड पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
15: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्। तपाईँ पनि भन्नुहुनेछ, मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
16: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ।
17: न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान।
5: काया कैरनमा अब खबरको सिलसिला। नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरकारले आज आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। देशको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि दृढ़ताका साथ अघि बढ़ने नीति तथा योजना ल्याउने सरकारले बताएको छ। अर्थतन्त्र पुनर्संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आउँदो वर्षदेखि दोस्रो चरणको सुधार शुरू गर्ने सरकारको नीति छ। अर्थ राजनीतिक संकटको ज्वरो विकृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोजिलो दलीय संरचनाले राजनीतिलाई सेवाहीन पेसा र लगानीको माध्यमका रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादका कारण देश गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यम शीलता, प्रतिस्पर्धा र नवप्रवर्धन मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारको तयारी छ। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको खबर कान्तिपुरले लेखेको छ।
6: यसैबीच आउँदो वर्षको बजेट निर्माणमा सरकारले सक्रियता बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्री, योजना आयोगका पदाधिकारी र अन्य विज्ञसँग छलफल गर्नेदेखि सर्वसाधारणबाट सुझाव लिने काम थाल्नु भएको छ भने अर्थमन्त्री डाक्टर सोनिम वागले मन्त्रालयगत छलफल र स्रोत व्यवस्थापनमा जुट्नु भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई सुझाव दिइसक्नुपर्छ। ऐनको दफा 11 को उपदफा 1 भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजित विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 महिना अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको जेठ 15 बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता 1 महिना अगावै अर्थात वैशाख 15 भित्र संसदमा पेश गरिसक्नु पर्थ्यो, तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले यो पेश गरेको छैन। सरकार बजेट निर्माणमा केन्द्रित आजको नयाँ पत्रिकामा खबर छ।
5: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याइएकोमा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकैपटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा नै पुग्न नसकेका खबर कान्तिपुरले लेखेको छ। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासोपाको झण्डै 2/3 सीट रहेकाले अध्यादेश स्वीकृत गर्न समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कांग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै 8 अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्षले अस्वीकार प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वत खारेज हुन्छ। सदनमा अस्वीकृत नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढ़ाउने बाटो खुल्छ। संविधानविद एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी विधेयकका हकमा राष्ट्रिय सभालाई पन्छाएर अघि बढ़ने सुविधा भए पनि अध्यादेशमा सरकारलाई त्यस्तो सुविधा नभएको बताउनुहुन्छ।
6: मध्यपूर्वमा चलिरहेको तनावका कारण मानव विकास सूचकांक एसडीआईमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसंघका विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला, विप्रेषण आप्रवाह र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एशिया द्वन्दको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एशिया द्वन्दको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ। गएको अप्रेल मध्यतिर प्रकाशित मिलिट्री एक्सलेसन इन द मिडल इस्ट ह्युमन डेभलपमेन्ट इन्फ्याक्ट एक्रस एसिया एण्ड द पेसिफिक शीर्षकको प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा फागुन 16 गतेदेखि चलिरहेको द्वन्द्व लम्बिए नेपाल र पाकिस्तानले मानव विकासमा सबैभन्दा बढ़ी क्षति बेहोर्नुपर्ने चेतावनी दिएको छ। युद्धका कारण खाड़ी क्षेत्रको अर्थतन्त्र कमजोर हुँदा विप्रेषण आमदानी घट्ने र त्यसले घर परिवारको क्रय क्षमता ह्रास भई खाद्य सुरक्षामा थप दबाव पर्न सक्ने पनि प्रतिवेदनले जनाएको छ। युद्धकै कारण कृषिमा व्यापक प्रयोग हुने फस्फेट मलका लागि आवश्यक सल्फरको ढुवानी पनि अवरूद्ध भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थको सह उत्पादन सल्फरको मूल्यवृद्धिसँगै आपूर्ति असहज हुँदा नेपालको कृषि क्षेत्रमा मुख्य योगदान रहेको धानको उत्पादनमै असर पुग्ने पनि प्रतिवेदनमा जनाइएको खबर आजको कान्तिपुरमा छ।
5: इन्धनको मूल्यवृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ़दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध शुरू गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्यधिक मूल्य बढ़ेको छ। भन्सार विभागका अनुसार गएको वर्ष आयातित चार पाङ्ग्रे सवारी मध्ये विद्युतीय गाड़ीको हिस्सा 71% र डिजल पेट्रोल सवारीको हिस्सा 21% भए पनि दुई पाङ्ग्रेतर्फ विद्युतीय गाड़ीको हिस्सा 6% हारारीमा मात्र छ। यसबाट दुई पाङ्ग्रे गाड़ीमा भर पर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यम वर्गमा सबैभन्दा बढ़ी मार परेको देखिन्छ। इन्धन मूल्यमा हुने घटबड अनुसारै सार्वजनिक गाड़ीको भाड़ा दर पनि घटबड हुने गर्छ। पछिल्लोपटक सरकारले यात्रुवाहक गाड़ीमा औसत 16.71% भाड़ा बढ़ाएको छ। यसले मध्यम वर्गलाई मार परेको छ। विद्युतीय गाड़ीतर्फको फड्को अझै सहज हुन नसकेको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा वर्षाको बेला पानीजन्य रोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
19: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
20: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
21: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
19: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
21: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
19: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
21: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
19: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
21: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
22: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
21: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
23: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
24: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
23: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
25: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
23: पुराना गर गहना सँग नयाँ सात फेर,
25: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
23: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी 2 गाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562609999।
26: जहाँ हुन्छ खुशीको बास, एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।
27: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ, राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, मध्य पूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन, इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस लगायतका खबर प्रस्तुत
3: गर्यौं। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी समेत चल्ने सम्भावना छ। मौसममा आएको परिवर्तनसँगै सरूवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप फैलने सम्भावना छ। वर्षाको बेला हुन सक्ने स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुरा गर्नु भएको छ।
4: खास गरेर पानीका मुहानहरू कन्टामिनेशन हुने, फोहोर मैला जाने, सफा सुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठूलो मात्रामा झाडा पखाला आउँ, जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, कलेराको पनि प्रकोप एकदम बढ़ने सम्भावना हुन्छ, रुवा रोगहरू, टाइफाइडहरू, आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो। यो
5: मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि, त्यसले कस्तो खालको समस्या निम्ति
4: एकदमै असर पर्छ। पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ संकलन गरेको पानीहरू हुन्छ, त्यो संकलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने, तारबार लगाउने, फोहोर मैला उठाउने, निकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू, विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनुपर्छ।
5: पानीजन्य रोगहरू नआओस्, जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनुपर्छ यो बेला चाहिँ?
4: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो, होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो, होइन, त्यसपछि स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ। सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको, विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी, जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि लिएर त्यसको व्यवस्थापन गर्नुपर्छ।
5: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
4: व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ, होइन, जस्तै झाडा पाखालाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो। पानी, सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउन पहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो। एक दुई बजारमा पाइएका तयारी खानाहरू हुन्छन् होइन, बजार गएर खाना किनेर लिएर जान्छौँ भन्छ, कमसेकम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छालाको सरसफाई, व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्यो। वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनको लागि उपायहरू हुनसक्छ। मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, लिएर आफूलाई व्यवहार परिवर्तन गर्न सकिन्छ।
2: स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट उत्तरी सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
8: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763। भाउजू होइन भाउजू, किन निराश भएर बस्नु भएको?
10: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
7: ल भाउजू, पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
10: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, सोनुक सिसा फ्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोप्राइटर शिव बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 9871445234, 9560007।
3: हुँदा र बसाइसेराका कारण नेपालमा गर्भनिरोधक साधनको प्रयोग निकै कम देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार अहिले नेपालमा 43% दम्पतिले मात्रै यसको प्रयोग गर्छन्। स्वास्थ्य मन्त्रालयले 2081 गरेको अध्ययन र नेशनल डेमोग्राफिक सर्वे 2022 कण्डम, पिल्स, डिपो, आईसीडी र इम्प्लान्ट जस्ता निशुल्क उपलब्ध हुनुपर्ने गर्भनिरोधक साधन मध्ये 32 जिल्लाका धेरैजसो स्वास्थ्य चौकीमा नभएको पाइएको थियो। अहिले पनि ती साधन स्वास्थ्य संस्थामा अपुग हुने गरेको परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले बताउनुभयो। यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की भन्नुहुन्छ, गर्भनिरोधकका साधनको प्रयोगले जुन हिसाबले हुनुपर्थ्यो त्यो जनशक्ति विदेशमा छ, जोड़ी छुट्टिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ। अहिले नेपालमा झण्डै 40 लाख युवा विदेशमा छन्, त्यसमध्ये धेरैजसो जोड़ी छुटेर बसेका छन्, यसकारण पनि गर्भनिरोधक साधनको कम प्रयोग भएको देखिन्छ। यो खबर आजको नयाँ पत्रिकामा छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तान मार्फत पठाइएको भने पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्ध विराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अरू क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ।
3: अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड पाँच विधाका छन्, जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। यसै गरी पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। यसै गरी मोमेन्ट अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर पूरा गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। जितसँगै बेंगलुरू 14 अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। हारसँगै मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्लेअफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अंकसहित तालिकाको नवौं स्थानमा छ। त्यसैगरी हिजै चेन्नई सुपर किंगसँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गर्यो। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 धरमशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। ई बिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाता

0: प्रान्ततिर हिँडेपछि गाउँका विद्यालय रित्ता र सुनसान देखिएका खबर कान्तिपुरले लेखेको छ।
1: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको खबर कान्तिपुर दैनिकमा छ।
0: नेपाल उद्योग परिसंघ सीएनआईले आउँदो आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ।
1: रौतहटको जेठो उद्योग हो श्रीराम सुगर मिल्स। मिलको स्थापना भएसँगै त्यहाँका उख किसानमा छुट्टै खुशी र हौसला थपिएको थियो। 2049 सालमा रौतहटको गरूडा नगरपालिका 5 महम्मदपुरमा यसको स्थापना गरिएको थियो भने स्थापना लगत्तै संचालनमा आएको यो चिनी मिलले हजारौं किसान र श्रमिकको जीवनयापनमा आर्थिक सुधार ल्याउन मदत पुर्याएको थियो। उद्योग संचालन हुँदा प्रत्यक्ष रूपमा 1000 भन्दा बढ़ीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौं व्यक्ति ढुवानी व्यापार कृषि क्षेत्रतर्फ आर्थिक रूपमा सुधारको पाटोमा जोड़िएका खबर अन्नपूर्ण पोस्टमा छ। सापको खुट्टा सापले देख्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन। सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
0: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य। दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
1: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस, विद्युतीय गाड़ीतर्फको फटको अझै असहज।
0: ईरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। हर्मुज क्षेत्रमा तनाव कायमै, शान्तिवार्ता अनिश्चित।
1: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले केही दिन अगाडि अविनले बनाउनु भएको गजब छ बास शीर्षकको कार्टुन लिएका छौं। सरकारले राजनीतिक नियुक्ति खारेज गरेपछिको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालय छ, भित्र सबै कुर्सी खाली छन्। भित्तामा राजनीतिक नियुक्ति खारेज भनेर लेखिएको छ। हातमा फाइल बोकेर भित्र पस्दै गरेका मान्छे रित्तो कुर्सी र टेबल हेरेर भन्दैछन्, अफिसमा कोही हुनुहुन्छ? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191478888 र 98448800।
5: या बुढा 20 वर्ष

0: देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलीगोडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साफ्टवेयर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665570974, मोबाइल नम्बर 9847061268,
6: 9850602068।
8: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
9: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
8: ए हो र, जाउन त त्यसो भए।
9: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
9: मोबाइल 9841119634 र 9008523058।
10: हाम्रो मोबाइल पसल दुलेगौडामा
11: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
10: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
9: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
10: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4, दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850605696।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: 12 अल्मुनियम, अब युपिभीसीको साथमा।
14: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9560229038 र 9908222938।
13: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
13: पुराना गरगहना सँग नयाँ साथ फेर,
17: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
18: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
19: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
18: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
19: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
18: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9111996902।
20: कता हिँडेको आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो।
24: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
22: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
26: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 9956602630।
25: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: शुक्ला गण्डकी एफएम 97.6।
28: त्यो न्यायालयले सरकारको स्पिरिटमा काम गर्ने होइन, संविधानको स्पिरिटमा काम गर्ने हो भनेर त्यहाँ पनि अलिकति होइन त्यो किसिमको माहौल बनेको थियो भन्दा, सरकार अहिले रफ्तारमा काम गर्न चाहन्छ क्या, हरेक क्षेत्रहरू त्यतिकै रफ्तार दौडिन भन्न चाहन्छ।
29: सरकारले कार्यकारी काम गर्ने हो, न्यायालयले न्याय क्षेत्रको काम गर्ने हो, सरकारले कार्यकारी काम गर्ने हो। कार्यकारी स्पिरिट उहाँको सरकारको आफ्नै होस् होइन, तर तपाईँको चाहिँ व्यवस्थापिका त्यसैले त शक्ति पृथकीकरणको सिद्धान्त अनुसारको तिनवटा सरकारका मतलब तीनटा अङ्गहरू सरकारको भन्दा नि सत्ताको तीनटा अङ्गहरू आफ्नो चाहिँ स्वतन्त्र हैसियतका साथ काम गर्छन्। यद्यपि म जहिले पनि भन्छु उनीहरू चाहिँ स्वतन्त्र छन् तर पनि एक अर्काका परिपूरक हुन् र एक अर्का जोडिएरै काम गर्छन्, एक अर्का परिपूरक भएरै काम गर्छन्, एक अर्का भर्सेस जस्तो एक अर्का विरोधी तत्व जस्तो भएर बस्नु हुँदैन। विगतमा पनि तीनटै अङ्गहरू कहिलेकाहीँ एक अर्काको विरोधी तत्व जस्तो होइन भएर बसेको थियो, त्यस्तो हुँदैन। विरोधी तत्व होइन, एक अर्काको परिपूरक तत्वै हुन्, मिलेरै काम गर्नुपर्छ। देशलाई हात्ने कुरामा तीनटै चाहिँ अङ्गको उत्तिकै भूमिका हुन्छ, उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। तर तपाईँको चाहिँ एकले अर्कालाई गाइड गर्न सक्दैन, एकले अर्कालाई नेतृत्व गर्न सक्दैन, एकले अर्कालाई आदेश गर्न सक्दैन होइन। आदेशै गर्ने हो भने फेरि संविधान अनुसार हामीले चाहिँ न्यायालयलाई मात्रै त्यो आदेश दिएको छ होइन, अन्तिम आदेश गर्ने ठाउँ चाहिँ न्यायालयलाई नै दिएको छ। त्यस भएको हुनाले संविधानको मर्म भावना कानूनले के भन्छ, सरकारलाई आफूलाई स्पिडमा काम गर्नु छ भने सरकारले कानून बनाउने, कानूनलाई पार्लियामेन्टमा लिएर जाने र पार्लियामेन्टबाट पास गरेर त्यो कानून कति छिटो छरितो गर्ने हो, त्यहाँ व्यक्तिको चाहिँ पर्फर्मेन्स होइन लाई कानूनको चाहिँ अधीनमा राखेर मात्रै अगाडि बढ्ने कुरालाई सरकारले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। त्यसो गर्यो भने मात्रै सरकारले आफ्नो स्पिड कायम गर्छ। तर कोही व्यक्तिलाई देखाएर तिमी म सँगसँगै दौडी भन्यो भने अब कहिलेकाहीँ म्याराथनमा जतिसुकै गरे पनि हजारौं मान्छे एकैचोटि म्याराथनमा दौडे पनि अन्तिममा फर्स्ट हुने एउटै हुन्छ के, त्यस भएरले सबैको स्पिड बराबर हुनै सक्दैन र सरकारको तीनटा अङ्गको स्पिड अलग अलग हुन् र उनीहरू संविधानको मर्म भावना अनुसार अगाडि चल्नुपर्ने हुन्छ।
28: हजुर, तपाईँले राम्रोसँग थाहा छ नि त, अब अहिलेको अवस्थामा चाहिँ न्यायालय भर्सेस कार्यपालिकामा कोल्डवार शुरू भएको हो त्यसो भए
29: त हुनै सक्दैन, हुनु हुँदैन। मैले भन्छु हिजो विगतमा पनि कहिलेकाहीँ न्यायालय र कार्यपालिकाको बीचमा टक्राउ जस्तो एकअर्काको विरोधी तत्व जस्तो भएर बसेको स्थिति थियो, त्यस्तो हुनै हुँदैन। एकअर्काको परिपूरक अङ्गै हुन्, तर परिपूरक अङ्ग पनि कुन अर्थमा भन्दाखेरि तपाईँको संविधान र कानून अनुसार उसले के बाटो निर्दिष्ट गरेको छ, के उनीहरूलाई चाहिँ के जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी अनुसार तत्त्वत आफ्नो जिम्मेवारीको काम पूरा गर्ने हो, एकअर्काको परिपूरक भएर मुलुक चलाउने हो।
28: अहिले सहकारी समस्या निकै व्यापक छ हेर्नुहोस् होइन, 45 अर्ब स्रोत अनिश्चित रहेछ। अहिले यसो हेर्दाखेरि करिब करिब फिर्ता गर्नुपर्ने रकम 46 अर्ब छ, स्रोत भर्ना गर्नुपर्ने 45.5 अर्ब देखिन्छ, सक्रिय राहत कोषमा चाहिँ 60 करोड रहेछ, सरकारको 25 संचालकबाट चाहिँ 35 करोड रहेछ। यो अब सरकारले विस्तारै सहकारी पीड़ितहरूका आँखा उभानो पार्छौ हामी रकम फिर्ता गर्छौ भनेर लागेको जस्तो त देखिन्छ, सम्भव छ त राज्य कोषबाट सहकारीको रकम फिर्ता गर्न?
29: होइन, यो त सम्भवै छैन, यो सस्तो कुरा हो। अब राज्य कोषबाट सहकारी पीड़ितको फिर्ता गर्छु भन्ने कुरा अब यो गाह्रो कुरा भयो र यसलाई के हुन्छ भने अब सहकारीका सञ्चालकहरूले अब हिनामिना गरेको चीजलाई सबभन्दा पहिला छानबिन गरेर त्यो हिनामिनाबाट चाहिँ बाहिर लिएर आउनु पर्यो होइन, त त्यहाँ चाहिँ सहकारी सञ्चालकहरूबाटै भएका अब अपचलन मुख्य कुरा चाहिँ अब अपचलनलाई तपाईँले सबभन्दा पहिला कानूनी दायरामा लिएर आएर त्यसलाई चाहिँ वास्तवमा व्यवस्थित गर्न थाल्यौं भने त्यो अपचलनबाट कति असुल उपर गर्न सकिन्छ, त्यसबाट फिर्ता गर्दै जाने विधि लिने र अन्तिममा वास्तवमा धेरै नै क्रोनिक खालको चाहिँ गर्नै नसकिने खालको स्थिति भएमा मात्रै त्यो पनि तपाईँको चाहिँ कानून अनुसार राज्य कोषबाट गर्ने कुरा त अब किनभने धेरै ठाउँमा असर गर्छ, अरबौं रुपियाँ हामीले चाहिँ त्यसरी राज्य कोषबाट गर्न थाल्यौँ भने र अब अरू धेरै ठाउँमा असर पर्छ, विकास निर्माणका कुराहरूमा होइन, राज्यको भोलि तलब भत्ताकै कुरामा असर पर्ला, सरकारी कर्मचारीहरूलाई तलब दिने कुरैमा असर गर्ला, अब यस्तो कुराहरू चाहिँ धेरै ठूलो फरक पर्छ। त्यसैले अब सहकारीलाई धेरै अगाडिदेखि अब नियमन गर्नै पर्ने थियो, अब हामीले धेरै अगाडिदेखि हामी पनि पार्लियामेन्टमा हुँदाखेरि सुझाव दिएकै थियौं, बचत तथा ऋण सहकारीलाई छुट्टै ऐन बनाएर वा राष्ट्र ब्याङ्क अन्तर्गत लगेर चलाउन उपयुक्त हुन्छ भनेर सुझाव पनि दिएका थियौं हामीले, तर त्यस्तो हुन सकेन, जसका कारणले गर्दाखेरि केही व्यक्तिहरूको अब सञ्चालकहरूको अथवा सहकारीका रकमलाई हिनामिना गर्ने तत्त्वहरूको आँखा त्यसमा पर्यो त्यसैले त ठुल्ठुलो तपाईँको चाहिँ रकम चाहिँ तलमाथि पर्यो, जसको कारणले गर्दाखेरि साना बचतकर्ताहरूको बचत चाहिँ अपचलन भए र उनीहरूले फिर्ता पाउने स्थिति बनेन। त्यसो भएको हुनाले अब यसलाई एक करोड ढंगले अब यसो गर्छु राज्य कोषबाटै दिन्छु भन्ने हो भने अब ठिक छ, राज्य अब सरकारको आफ्नो क्षमता होला, आफूले चाहिँ कसरी अर्निङ गर्ने होला, कमाउने कसरी होला, त्यसबाट चाहिँ कसरी दिने भन्ने कुरा सरकारले आफैले सोचोस्। तर पनि सरकारी राज्य कोषबाट चाहिँ त्यसो गर्ने भन्ने कुरा चाहिँ अपचलन गर्नेहरूलाई उन्मुक्ति हुन्छ यसले, ज जसले अपचलन गरेको छ। त्यसो हुँदाखेरि अब सरकार पक्षकै केही व्यक्तिहरू अब जोडिएकै छन् नि, त्यसो भएको कारणले अब यसलाई उन्मुक्ति दिने उद्देश्यले अपचलन जसले गर्दा पनि पछि फेरि अपचलन गर्यो राज्य कोषले तिर्यो, अपचलन गर्यो
28: जनताले त पैसा त पाउनु पर्यो नि त बिचरा होइन
29: होइन पैसा पाउने कुरालाई जसले अपचलन गरेको छ, जसले त्यसलाई चाहिँ हिनामिना गरेको छ, त्यहाँबाट असुल उपर गरेर त्यहाँबाट फिर्ता गर्ने हो। नत्र भने तपाईँको चाहिँ के हुन्छ भने यहाँ त अपचलन गर्ने अपराधीहरू जसले चाहिँ तपाईँको चाहिँ बचतकर्ताहरूको चाहिँ बचत चाहिँ खाइदिएको छ, त्यसलाई चाहिँ अपचलन गरेको छ, उनीहरूलाई उन्मुक्ति भयो नि त। त्यसो भए मैले पनि कुनै एउटा सहकारी खोल्यो, अपचलन गर्यो, अरबौं रुपियाँ चाहिँ नोक्सान पार्यो, त्यसपछि राज्य कोषबाट तिर्दियो, म चाहिँ कुनै कारणबाट राज्य कोषमा चाहिँ सरकारी उसमा चाहिँ ठूलो मान्छे भए अथवा निर्वाचित भए अथवा मन्त्री भए, अनि मैले एउटा कानून लिएर आएँ, त्यसपछि तिर्दियो। त्यसो हो भने त जसले पनि अपराध गर्ने भयो नि त, जसले पनि अपचलन गर्ने भयो, भोलि सहकारीको मात्र के कुरा, भोलि ब्याङ्कमा पनि पर्ने भयो नि त यस्तो। त्यसो भएको कारणले अब अहिले जनतालाई बचतकर्ताहरूलाई राहत पाउने भयो, खुसी त होला, तर यसले भोलि आर्थिक क्षेत्र चाहिँ यसले डामाडोलै हुन्छ र यो अर्थतन्त्रसँग अर्थतन्त्रको सञ्चालनसँग अलिकति नबुझेकै साथीहरूले यस्तो खालको कुरा गरेका हुन्। अहिलेको सरकारले खास गरी अब उसको क्षमताको हिसाबले तिर्ने कुरा, सरकारको कमाईको हिसाबले तिर्ने कुरा त होला, गर्न पनि सक्ला, गरे भइहाल्यो, केही फरक परेन, तर त्यसले भोलि आर्थिक क्षेत्रमा पर्ने प्रभाव र अनि त्यस पछाडि जसले अपचलन गर्छ अपचलनकर्ताहरू, यो चाहिँ जसले अपराध गर्छ अपराधीहरू चाहिँ अझ बढी मौलाउने र उसले उन्मुक्ति पाउने र उसले छुट पाउने स्थिति बन्छ।
28: हस् तामाङजी, यहाँको महत्वपूर्ण समयको लागि यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
29: हजुर नमस्कार।
28: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता, पूर्व कानून मन्त्री शेरबहादुर तामाङ। आदरणीय श्रोता, नेपाली बसमा छुट्टो विश्राम लिन्छौ, फेरि उपस्थित हुनेछौ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय।
1: चिन्तित दम्पतिहरूलाई खुशीको खबर।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
2: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
3: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाच, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
3: धूम्रपान भनेको के हो?
2: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
3: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
3: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
2: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
3: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय।
3: साथी भाइको लहलहैमा नपरौं।
2: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं।
3: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।
2: सार्वजनिक स्थलमा धूम्रपान नगरौं।
3: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
5: सूचना एस्तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
6: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
7: कानून मन्त्री देशको सदस्य हुने, वरिष्ठतम न्यायाधीश देशको सदस्य हुने, अनि राष्ट्रपतिले नियुक्ति गरेको कानूनविद सदस्य हुने, नेपाल बारको प्रतिनिधिको रूपमा गएको व्यक्ति सदस्य हुने, यी 5 जना सदस्य मध्येको वरिष्ठतम न्यायाधीशको हैसियतमा निर्णय त उहाँ आफैले गरे हो नि त। उहाँ आफैले निर्णय गरेको निर्णयमा अहिले अस्वीकार गरेर उहाँले अहिले जुन ढंगले चाहिँ रोष प्रकट गरिरहनु भएको छ, उहाँ आफ्नो निर्णयबाट आफै पछाडि हट्न खोजिरहनु भएको छ। यो कानून त संविधान त यो मिल्दैन।
8: कुरो कानेर आयो भने यहाँ त कानूनको जानकार हुनुहुन्छ, वकालत पेसामा लामो समय बिताउनु भएको छ, अधिवक्ता पनि हुनुहुन्छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद काभ्रेबाट विजय भएर संसदमा हुनुहुन्छ। तर अहिलेको अवस्थामा चाहिँ 2047 सालमा बहुदल आइसके पछाडि पनि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले न्यायालयमा चाहिँ हामीले त्यति धेरै हात हाल्न हुँदैन, न्यायालयमा चाहिँ त्यति धेरै सिस्टमलाई मिस्नु हुँदैन, वरिष्ठतमकै आधारमा त्यसको निरन्तरता दिनुपर्छ, यसले भोलि अप्ठ्यारो परिस्थिति आउँछ, कनिष्ठहरूले पनि लबिङ गर्छन् होइन, भोलि चाहिँ अराजकता निम्तिन सक्छ, झन् यसले चाहिँ यहाँ मात्र होइन हरेक क्षेत्रमा क्रमभंगता हुन्छ, त्यसैले गर्दाखेरि सुशासन कायम गर्नका निम्ति कम्तीमा वरिष्ठतमको अवधारणा ल्याउनुपर्छ भनेर उहाँले उतिखेर पनि त्यो कल्पना गरेको विषय रहेछ क्या। तर आज आएर चाहिँ 81, 82, 83 छोडेर 4 तिर जाँदाखेरि यो निकै आलोचना र प्रशंसा पनि भयो क्या मधुजी।
7: होइन, सबभन्दा पहिला हामीले के हेरौँ भने
8: 47 सालको यहाँलाई भन्दाखेरि पूर्व होइन, त्यतिखेर पञ्चायत कालको परिस्थिति थियो, त्यतिखेर राजाले चाहिँ नियुक्त गरेकाहरू थिए होलान्, उहाँहरूले नियुक्त गरेका थिए होलान्, तर उहाँहरूले पनि निरन्तरता पाउनुभयो क्या नेपालमा।
7: होइन, सबभन्दा पहिला हामीले के हेरौँ भने त्यतिखेर पार्टीको भातृ संगठनमा बसेर पार्टीको सदस्यता प्राप्त गरेका मान्छेहरू नियुक्त भएका थिएनन्। त्यो पार्टीको सदस्यता प्राप्त गरेका मान्छे नियुक्त नभएको कारणले गर्दाखेरि त्यतिखेर उहाँहरूले के गर्नुभयो भन्दा यहाँ पार्टीको दलीय भागभण्डाको आधारमा नियुक्त गरिएको छैन न्यायालय जस्तो पवित्र ठाउँमा, त्यसकारण हामीले चलाउनु हुँदैन भनेर उहाँहरूले त्यतिखेर त्यो अर्थमा चलाउनु भएको हो। त्यति बेलाको परिस्थिति र अहिलेको परिस्थिति आकाश र जमिनको फरक छ। हेर्नुहोस्, यहाँ दलीय भागभण्डाको आधारमा जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म न्यायाधीशहरू नियुक्ति गरिएको छ र हामीले न्यायाधीशहरूको नियुक्ति पश्चात मान्य न्यायाधीशहरूले गर्ने फैसलाहरूलाई हेर्ने हो भने ती फैसलाहरूमा काहीँ न काहीँ हामीले दलीय प्रतिनिधित्वको झल्को पाउँछौ ती फैसलाहरूमा। त्यसकारणले गर्दाखेरि अदालतमा काहीँ न काहीँबाट शुद्धिकरण गर्नुपर्ने जरुरी थियो। त्यो शुद्धिकरणको अभियान सम्मानित सर्वोच्च अदालतबाट गरिएको हो। त्यसका लागि हामीले गरे, यो राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो, अहिलेको सरकारले गर्यो भन्नुभन्दा पहिला जसले न्याय परिषदमा बसेर सिफारिस गर्नु हो उहाँहरूले शुरूआत गरे हो। छ छजना हामी नियुक्त हुनका लागि योग्य छौं, हामी मध्ये जल्ला नियुक्ति गरे पनि हुन्छ भनेर उहाँहरूले निर्णय गरेर पठाएको निर्णयलाई हामीले त साकार गरे मात्रै हो। त्यसले गर्दाखेरि यो निर्णयबाट उहाँहरू पछि हट्नुपर्छ, उहाँहरू पछि हट्नुहुन्छ भन्ने कुरा यो मान्न सकिँदैन। पछि हट्नु हुँदैन, उहाँहरू आफैले गरेको निर्णयलाई हामीले कार्यान्वयन गरेर मात्रै हो।
8: तर यसले चाहिँ भोलि अराजकता पनि त ल्याउन सक्छ, कनिष्ठहरूले लभिङ गर्न सक्छन्, भोलि चाहिँ मलाई बनाउनु पर्छ भन्ने ढंगको हुन सक्छ, होइन, वरिता मिसेर गर्दाखेरि चाहिँ कार्यपालिकाको छाया आज्ञाकारी बन्न सक्छ, मोहर हान्न सक्छ भन्ने खालका चुनौतीहरू छन् नि त।
7: होइन, कनिष्ठ र वरिष्ठ भन्ने कुरै हुँदैन। हामीले मैले अघि नै पनि भने हामीले सबभन्दा पहिला संविधानलाई हेर्ने हो क्या। संविधानको धारा 129 उपधारा 3 के भन्छ भने नि, सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा 3 काम गरेको व्यक्ति प्रधान न्यायाधीश पदमा नियुक्त हुन योग्य छ भनेर भन्छ क्या। त्यसो भनेको अर्थ के हो भन्दा त्यो कोही पनि योग्य हुन सक्छ है। 3 काम गरिसकेको न्यायाधीश सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि योग्य हुन्छ या वरिष्ठलाई योग्य हुन्छ भनेन क्या संविधानले। त्यसले गर्दा योग्य व्यक्तिलाई ल्याउने कुरा, दलीय भागभण्डामा नपरेका व्यक्तिहरूलाई ल्याउने कुरामा किन अस्वीकार गरिरहेछौ हामी।
8: तर डाक्टर मनोज कुमार शर्मा चाहिँ हरेक क्षेत्रबाट चाहिँ उहाँ काबिल हुनुहुन्छ होइन, त्यसो भए क्राइटेरिया
7: होइन। अब त्यो त सुन्नुहोस्, यहाँभन्दा अगाडिका उहाँका काम कारवाहीहरूलाई हामीले परीक्षण गरेर हेरिरहेछौ, कहीँ पनि विवादित खालका हामीले केही कुराहरू उहाँहरूको भेटेका छैनौँ। अब आउँदा दिनहरूमा उहाँले कसरी काम गर्नुहुन्छ त्यसको पनि त हामी हेर्न बाँकी छ नि त।
8: धेरै छैन होइन, बुटवलमा हुँदाखेरि चाहिँ पुनरावेदनबाट उहाँ रिटायरमेन्ट हुनुभएको थियो तत्कालीन समयमा, किनभने उहाँको 15 पुगेन, 13 वर्ष 13.5 वर्ष पुगे जस्तो लाग्छ मलाई। पछि चोलेन्द्र शमशेर जबरा आउँदाखेरि चाहिँ मैले नेपालको न्यायालयमा एउटा हिरै टिपेर ल्याएँ भनेर चाहिँ उहाँलाई सर्वोच्चमा न्यायाधीश नियुक्ति गर्नुभएको तथ्य जनता सामु छ। तर एउटा विवादको विषय के छ भने, एनसीएलको 62 रकम मलाई लाग्छ त्यसलाई 45 उहाँले झार्नु भएको छ अरे, तर त्यसको चाहिँ व्याख्या तथ्य प्रमाणहरू दिनुभएको छैन भनेर चाहिँ यत्र तत्र आइरहेको छ। यस विषयमा तपाईँहरूको ध्यान गएको छ?

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9855-60-5554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। अपरान्ह 4 बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसैले दिउँसो 2 बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाका छुट्टा छुट्टै बैठक बस्नेछ। गत शुक्रबार बसेको मन्त्री परिषदको बैठकले वैशाख 28 राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो। विगतमा पहिले प्री बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइन्थ्यो। अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याएपछि मात्रै प्री बजेट छलफल भएको थियो। जेठ 15 गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ, त्यसैले नीति तथा कार्यक्रम र प्री बजेट छलफल हुनेछ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान 8:30 बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। यस अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन समिति मार्गदर्शन 2083 समावेश छ। सरकारी कार्यालयमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्ण मणि दुवाडी लगायतमाथि मुद्दा नचल्ने भएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको भने विशेष अदालतमा जानकारी पठाएको अख्तियारले केही पनि प्रमाण नभेटिएको हुँदै मुद्दा नचल्ने गरी फाइल बन्द गरेको हो। तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई माथि जे जति मुद्दा चल्यो त्यही नै हो, त्यहाँभन्दा माथि जान खोज्दा कुनै प्रमाण भेटिएन। अख्तियारकृत अनुसन्धान अधिकृतले भनेका छन् मुद्दा नचल्ने निष्कर्षसहित अनुसन्धान नै टुङ्गिएको छ। 7 जेठ 2082 अध्यागमनका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो। पोखरा मोगलिन सड़क पश्चिम खण्ड अन्तर्गतको पोखराको पृथ्वीचोक स्थित सेती नदीमा निर्माणाधीन पुलको अवरोध हटेपछि निर्माण कार्य पुनः शुरू भएको छ। सेती नदीको उत्तर पूर्वी भागमा रहेका स्थानीय केदार पौडेल र माधव पौडेलले मुआवजा विवादका कारण आफ्नो घर भत्किने भएपछि पुल निर्माणमा रोक लगाउनु भएको थियो। हाल उचित क्षतिपूर्ति पाएपछि उहाँहरूबीच सहमति जुटेको हो। क्षतिपूर्ति बापतको 50% रकम मध्ये केदार पौडेलले 13 लाख र माधव पौडेलले 9 लाख रूपियाँ बुझेपछि निर्माण कार्य अघि बढ़ाउन सहमति भएको योजना प्रमुख कृष्णबहादुर कुमारले जानकारी दिनुभयो। उहाँका अनुसार विवादका कारण 2081 माघ 1 गतेदेखि निर्माण कार्य ठप्प रहेको थियो। राजमार्गको केन्द्रबिन्दुबाट 25-25 मिटर दायाँ बायाँ मापदण्ड रहेकोमा दुवैका घर मापदण्डभित्रै परेकाले अगाडिको भाग हटाएर पुल निर्माण गर्न लागि हो। साबीको पुलको उत्तर पूर्व र दक्षिण पश्चिममा गरी 2 वटा नयाँ पुल बन्दैछन्। आकर्षक डिजाइनमा बन्न लागेको पुलको दुवैतिर पिलर हुनेछ भने बीचमा फलामे लट्ठाले सहारे दिनेछ। प्राविधिक रूपमा यसलाई सिग्नेचर ब्रिज नामाङ्कन गरिएको छ। कुल 1 अर्ब 7 करोड़ रूपियाँ भ्याटसहितमा सम्पन्न हुने 2 पुल 4 लेनका हुनेछन्। बीचमा साबिकको पुल रहने भएकाले पोखरा महानगरपालिका नम्बर 9 र 10 जोड्ने यो खण्ड कुल 6 लेनको हुने भएको छ। यस पुलले पोखराको पर्यटकीय गन्तव्यमा थप आकर्षण थप्ने प्रमुख कुँवरको भनाइ छ। दुवै पुलको लम्बाई 190 मिटर र चौडाई 11.5 मिटर रहनेछ। हालसम्म पुलको 60% भौतिक र 55% वित्तीय प्रगति भएको छ। रसुवा कन्स्ट्रक्सन प्रणालीले निर्माणको जिम्मा पाएको यो आयोजना स्थानीय अवरोध नभएको भए समयमै सम्पन्न हुने प्राविधिकहरू बताउँछन्। नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्कीले सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर बन्न यातायात व्यवसायलाई आग्रह गर्नुभएको छ। सार्वजनिक सवारी साधन दुर्घटनामा औसतमा दैनिक 8 जनाले ज्यान गुमाइरहेको भन्दै यसतर्फ गम्भीर बन्न उहाँले आग्रह गर्नुभयो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा उहाँले जटिल भूगोल र देशभर जथाभावी निर्माण गरिएका सड़क तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम रहेको बताउनुभयो। दुर्घटनामा यान्त्रिक पक्षमा पनि उत्तिकै जिम्मेवार रहेको भन्दै यसतर्फ ध्यान दिन उहाँले यातायात व्यवसायलाई आग्रह गर्नुभयो। कार्की सवारी दुर्घटना राज्य व्यवसायी मजदूर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। तीन दिनसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्य समिति चयन गर्नेछ। महासंघ अनुसार देशभर 387 संस्थाबाट 1500 भन्दा बढ़ी मतदाता महाधिवेशनमा सहभागी छन्। गृह मन्त्रालयले चालू आर्थिक वर्ष 82-83 को दोस्रो त्रैमासिक अवधिमा गरेको कार्य सम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ। मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार कुल 20.25 पूर्णाङ्क मध्ये मनाङले 19.5 अंक प्राप्त गर्दै 77 जिल्ला प्रशासन कार्यालय मध्ये पहिलो स्थान हासिल गरेको हो। ग वर्गका जिल्ला मध्ये मनाङ शीर्ष स्थान रहँदा नुवाकोटले 19.375 अंक सहित दोस्रो स्थान हासिल गरेको छ। यसैगरी तेस्रो स्थानमा डोटी, चौथोमा पर्वत र पाँचौंमा रूपन्देही रहेका छन्। पहिलो त्रैमासिक अवधिमा गरिएको कार्य सम्पादन मूल्यांकनमा पनि जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको थियो। कुल 29.25 पूर्णाङ्क मध्ये मनाङले 28.75 अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो। लगातार दुई त्रैमासिक उत्कृष्ट नतिजा हासिल गर्ने जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल हुनुहुन्छ। उपसचिव पौड्याललाई गृह मन्त्रालयले भदौ 4 गते मनाङको प्रमुख जिल्लाधिकारीको जिम्मेवारी दिएको थियो। मनाङ उपसचिव स्तरको प्रमुख जिल्लाधिकारी रहने जिल्ला हो। गृह मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौतामा तोकिएका मापदण्डको पूर्ण कार्यान्वयनका कारण उक्त नतिजा प्राप्त भएको प्रमुख जिल्लाधिकारी पौड्यालले बताउनुभयो। सामाजिक सञ्जालमा ग्याङ फाइट भएको भिडियो देखेपछि खटिएको प्रहरी टोलीले झै झगडामा संलग्न 6 जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 2 स्थित बागलुङ बस पार्कमा ग्याङ फाइट गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। लागोसत कारोबारका कारण ग्याङ फाइट भएको प्रहरीले बताएको छ। कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार वैशाख 22 गते राति करिब 9:30 बजेको समयमा भएको उक्त झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र त्यस अन्तर्गतको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिएको थियो। त्यही टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार झगडामा संलग्न उनीहरूलाई बाँझापाटन र बसपार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। बागलुङ बसपार्कमा एक आपसमा झै झगडा गरेको भिडियो सामाजिक सञ्जालमा पाइएपछि प्रहरीले अनुसन्धान थालेको थियो। डीएसपी बस्नेतले भन्नुभयो, अनुसन्धान तथा खोजतलास गर्दै जाँदा झै झगडामा संलग्न 6 जना व्यक्ति पक्राउ परेका छन्। झै झगडा गर्नुको मुख्य कारण लागूसत कारोबार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ। कास्की प्रहरीका अनुसार पक्राउ परेमा पोखरा 13 बाँझापाटन बस्ने 27 वर्षीय सुजन आली मगर सोस्थान बस्ने मादी गाउँपालिका 11 का 23 वर्षीय राजेश परियार रहेको जनाइएको छ। त्यस्तै गोर्खाको धार्चे गाउँपालिका 6 घर भई बाँझापाटन बस्ने 30 वर्षीय दिपेश भन्ने दिल्लीराम गुरूङ रहेको जनाइएको छ। त्यस्तै नुवाकोट स्थायी ठेगाना भई हाल पोखरा 2 बागलुङ बसपार बस्ने 18 वर्षीय सुजन तामाङ र 25 वर्षीय राजकुमार तामाङ तथा पोखरा 2 बागलुङ बसपार बस्ने 20 वर्षीय लिजा पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँ जिल्लाका विभिन्न स्थानमा अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अवैध संरक्षण हटाउन जिल्ला प्रशासन कार्यालयले सक्रियता बढ़ाएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला स्थित सुरक्षा निकाय, स्थानीय तह र सरकारवालाहरू बीचको पहिलो चरणको समन्वयात्मक बैठकले जग्गा फिर्ता गराउने सम्बन्धमा 8 बुधे महत्वपूर्ण निर्णय गरेको छ। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानीय तह र सरकारी निकायहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण तत्काल अध्यावधि गर्न निर्देशन दिएको छ। श्रीमानको हस्ताक्षर औटासात कृत्य गरी जग्गा धितो राखेर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा कास्की प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काशीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेमा पोखरा महानगरपालिका 30 ढुङ्गेपाटन बस्ने 44 वर्षीय बन्ती साई र सुर्खेतको चौकिनी गाउँपालिका 4 स्थायी घर भई हाल पोखरा 10 बुद्ध चोक बस्ने 44 वर्षीय भद्रबहादुर थापा मगर रहनु भएको छ। इलाका प्रहरी कार्यालय सिसुवा कास्कीबाट खटिएको टोलीले उनीहरूलाई वैशाख 25 गते पक्राउ गरेको हो। प्रहरीका अनुसार ढुङ्गेपाटन बस्ने 52 वर्षीय मोहनबहादुर साईको नाममा दर्ता रहेको पोखरा 30 स्थित किता नम्बर 24 र 2447 को जग्गा श्रीमती बन्ती ओन्तीसाई र भद्रबहादुर थापाले मिलीमतमा दितो राखेको जनाइएको छ। उनीहरूले जग्गाधनी मोहनबहादुरको नक्कली शिक्षा तयार गरी सिद्धार्थ बैंक लिमिटेड तालचोक शाखाबाट 50 लाख रूपियाँ ऋण लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो। आफ्नो मंजूरी र जानकारी बिना जग्गा धितो राखेर ऋण निकालिएको थाहा पाएपछि पीड़ित मोहनबहादुर साईले प्रहरीमा जाहेरी दिनुभएको थियो। सोही जारीका आधारमा उहाँलाई पक्राउ गरिएको काशी प्रहरीले जनाएको छ। मनाङमा घर मरमत गर्ने क्रममा खसेर एक मजदूरको मृत्यु भएको छ। मनाङ निस्याङ गाउँपालिका 5 भ्राकामा घर मरमत गर्ने क्रममा तेस्रो तलाबाट खसेर मजदूरको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका 11 निवासी करिब 40 वर्षीय सुरेश विकर रहेको मनाङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब 9 बजे स्थानीय कालु घलेको घर मरमत गर्ने क्रममा झ्याल राख्न लाग्दा विक अचानक चिप्लिएर तेस्रो तलाबाट खस्नु भएको थियो। गम्भीर घाइते विकको घटनास्थलमा मृत्यु भएको जनाइएको छ। कुष्ठरोग र अधिकारको क्षेत्रमा योगदान गर्नुभएकी पूर्व नर्स यशोदा राज भण्डारीलाई ओम प्रसाद मेघ कुमार सम्मान प्रदान गरिएको छ। कुष्ठरोगले ग्रसित राज भण्डारी रोग जितेपछि नर्स बन्नुभएको थियो। उहाँले कुष्ठरोगको उपचारमै पोखरा स्थित हरिहरको अस्पतालमा बसेर 25 वर्ष सेवा गर्नुभएको थियो। विद्या मन्दिर पुस्तकालय बागलुङले 77 औं साधन सेवाको अवसरमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले राज भण्डारीलाई नगद 5,000 पुरस्कार सहित सम्मान गर्नुभयो। मन्त्री नेपालीले राज भण्डारीको संघर्षबाट धेरै पाठ सिक्न सकिने भन्दै संघर्षबाट हरेक नागरिक सफल बन्ने उल्लेख गर्नुभयो। ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार र साइक्लिङ रूटको प्रवर्धन गर्ने उद्देश्यले बन्दीपुरमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ। बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइक्लिङ महासंघको प्राविधिक सहयोगमा प्रतियोगिता शनिबार सम्पन्न भएको हो। तरमपानदेखि बन्दीपुर बजारसम्म करिब 22 किलोमिटर दूरी समेटिएको प्रतिस्पर्धामा काभ्रेका अचित कृष्ण खरेल प्रथम हुनुभयो। उहाँले छु दूरी 1 घण्टा 19 मिनट 8 सेकेण्डमा पूरा गर्नुभयो। तनहुँका सौगात अछामी द्वितीय तथा सुनसरीका संजय राई तृतीय हुनुभएको जनाइएको छ। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने सम्भावना छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाब पाकिस्तान मार्फत पठाइएको भए पनि त्यसले अमेरिका र इजरायलले राखेका पूर्व शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाबमा तत्काल युद्धविराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा स्ट्रेट अफ हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अन्य क्षेत्रमा चलिएको सैनिक गतिविधि समेत रोक्न पनि इरानको अडान छ। अमेरिकाले यसअघि इरानलाई 14 बुधे प्रस्ताव पठाएको थियो। त्यो प्रस्तावमा इरानको युरेनियम सम्वर्धन कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याउनुपर्ने, उच्च मात्राको सम्वर्धित युरेनियम भण्डारण अन्त्य गर्नुपर्ने, अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्नुपर्ने, स्ट्रेट अफ हर्मुज खुल्ला राख्नुपर्ने, अमेरिकी तथा अन्तर्राष्ट्रिय जहाजमाथि खतरा हटाउनुपर्ने र क्षेत्रीय सशस्त्र समूहलाई इरानले समर्थन रोक्नुपर्ने मुख्य शर्त राखिएको थियो। राष्ट्रपति ट्रम्पले इरानको जवाफी आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखिएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। पछिल्लो घटनाक्रमले खाड़ी क्षेत्रमा तनाव अझै बढ़ेको छ। विश्वको महत्वपूर्ण तेल मार्ग मानिने स्ट्रेट अफ हर्मुज क्षेत्रमा इरानले विदेशी जहाजमाथि कार्यवाही हुन सक्ने चेतावनी दिएको छ भने बेलायत र फ्रान्सले समुद्री सुरक्षा अभियान अघि बढ़ाएका छन्। तनाव बढ़ेसँगै अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भएको छ। अमेरिकी प्रस्ताव अस्वीकार भएपछि कच्चा तेलको मूल्य फेरि बढ़न थालेको र विश्व बजारमा ऊर्जा संकटको चिन्ता बढ़ेको जनाइएको छ। विश्लेषकहरूले दुवै पक्ष आफ्नो अडानमा कायम रहेकाले तत्काल युद्ध अन्त्य हुने सम्भावना कमजोर देखिएको बताएका छन्। मध्य पूर्वमा जारी संकटका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपील गर्नुभएको छ। यसले विदेशी विनिमयको बचत गर्नका साथै विश्व युद्ध जस्तो अवस्थाको प्रभाव पनि कम हुने उहाँको भनाइ छ। उहाँले भारतले पेट्रोल डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढ़ावा दिने सरकारको नीति रहेको बताउनुभयो। उहाँले हैदराबादमा 9 अर्ब 40 करोड़ भारतीय रूपियाँका परियोजनाहरूको उद्घाटन र शिलान्यास समारोहमा बोल्दै देशलाई मध्य पूर्वमा जारी युद्धबीच आउने सबै खाले संकटलाई टार्न नागरिक समेतले विवेकपूर्ण रूपमा दैनिकी चलाउनु पर्ने उल्लेख गर्नुभयो। मोदीले भारतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्ने गरेको बताउँदै यस्तोमा यदि मानिसहरूले आवश्यकभन्दा बढ़ी पेट्रोल डिजल र ग्यासको प्रयोग गरे भने त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्ने जिकिर गर्नुभयो। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि 2 विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्माले 57 रन बनाउँदा बलिङमा बेंगलुरूका भुवनेश्वर कुमारले 4 विकेट लिनुभयो। जितसँगै बेंगलुरू 14 अंकसहित तालिकाको पहिलो स्थानमा पुगेको छ। हारसँगै मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्ले अफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अंकसहित तालिकाको 9 स्थानमा छ। त्यसअघि हिजै चेन्नई सुपर किङ्ससँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्ले अफ पुग्ने सम्भावना समाप्त भएको छ। जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय महिला पुरूष भलिबल प्रतियोगिता अन्तर्गत पुरूषको उपाधि तनहु र महिलाको उपाधि म्याग्दी जिल्लाले जितेको छ। ब्यास तीन खेल मैदानमा हिजो सम्पन्न फाइनल खेलमा पर्वतलाई पराजित गर्दै तनहुँले उपाधि जितेको हो। तनहुँले पर्वतलाई 3-1 सेटले पराजित गरेको हो। यस्तै पुरूष अन्तर्गत नवलपुर तेस्रो भएको छ। नवलपुरले गोर्खालाई 3-1 सेटले पराजित गरेको थियो। महिलातर्फ कास्कीलाई पराजित गर्दै म्याग्दीले उपाधि जितेको छ। म्याग्दीले कास्कीलाई 3-1 सेटले पराजित गरेको हो। यस्तै पर्वत जिल्ला तेस्रो भएको छ। पर्वतले तनहुँलाई पराजित गरेको छ। उपाधिसँगै दुवै टीमका प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः 30,000, 20,000 र नगद 15,000 रूपियाँ प्रदान गरिएको छ। प्रतियोगितामा पुरूषतर्फ मनाङ बाहेक 10 जिल्ला र महिलातर्फ 11 जिल्लाको सहभागिता रहेको जनाइएको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्तिममा आइपुगेका छौं। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSHUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460-80-29। दमौली शाखाको लागि सम्पर्क 98-0-67-13-425।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
7: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
8: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
7: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142333, मोबाइल 9867168।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
12: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलौना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
14: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौंडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौंडा,
12: मोबाइल 9856602557।
15: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
16: किन आमा, के भएर?
15: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
16: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
15: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
15: मोबाइल 9856043952 र 9806656586।
17: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।

0: यो चाहिँ भनौँ न टिमहरू मेडिकल टिमहरूलाई पठाएर पनि चाहिँ हामीले केही व्यवस्थापन गर्न सक्छौ। त्यसको लागि विभिन्न कलेजहरू पनि हुनसक्छ, विभिन्न किसिमको युनिभर्सिटी हुन्छ, तीसँग सहकार्य गरेर पनि हामीले पठाउन सक्छौ। खानपानको साथसाथमा उहाँहरूलाई शुद्ध पानीको व्यवस्था हामीले गर्नुपर्ने हुनसक्छ। अनि त्यसपछि अर्को साथसाथमा उहाँहरूलाई उहाँहरूका जुन भएका परिवारका सदस्यहरूलाई चाहिँ पढ्न पाएको हुँदैन, अब एउटा स्कूलमा पढिराखेको थियो त्यो स्कूल क्लास भयो अथवा बन्द भयो, अर्को ठाउँमा गएर स्थानान्तर गर्दाखेरि अर्को स्कूलमा जानुपर्ने हो, अनि त्यसकारण चाहिँ बच्चाहरूको मनस्थिति पनि अर्को हुनसक्छ, स्कूल पढ्न पाएको हुँदैन। त्यसकारण चाहिँ ती बच्चाहरूलाई पनि हामीले काउन्सिलिङ गरेर मनोसामाजिक परामर्श दिएर उहाँ बच्चाहरू परिवारका सदस्य मनोसामाजिक परामर्श दिएर पनि हामीले यो चाहिँ कामहरू गर्नुपर्ने हुनसक्छ। यसको लागि हामी आफैले गर्नुपर्छ भन्ने छैन, यसका लागि मनोसामाजिक परामर्शलाई विभिन्न संघ संस्थाहरू चाहिँ उहाँहरूको चाहिँ सहयोग लिएर पनि हामीले गर्न सकिन्छ। अब यो तपाईँहरू जस्तो मिडियाले पनि चाहिँ यो मनोसामाजिक परामर्श दिने खालका विभिन्न किसिमको सन्देशमूलक चाहिँ मेसेजहरू पनि फ्लो गर्नुपर्ने हुन्छ।
1: एक त मनोसामाजिक परामर्शको कुरा यहाँले भन्नुभयो, जुन चाहिँ एकदमै महत्वपूर्ण यो बेला चाहिँ हरेक ठाउँमा हरेक व्यक्तिलाई चाहिने भइसकेको अवस्थामा विशेष परिस्थितिले स्थानान्तरण भएकोलाई त झन् चाहियो नै होइन। अब त्यो ठाउँमा भएका जस्तो आफ्नो छुट्टै छुट्टै खालको संरचनामा बसिरहेका व्यक्तिहरू एकै ठाउँमा होल्डिङ सेन्टरमा बसिरहनु भएको छ, एकै ठाउँमा यसरी बस्दाखेरि चाहिँ उहाँहरूलाई भनौँ न त्यसले गर्दाखेरि शौचालयको व्यवस्थापन नभएर अथवा पानी राम्रो नभएर अथवा खानाको राम्रो व्यवस्थापन नभएर कस्तो खालका स्वास्थ्य समस्या चाहिँ देखिन सक्छ?
0: अब यो एक त सबैभन्दा ठूलो यो अव्यवस्थितको यी चिज बस्ने बसाई अथवा अलि राम्रोसँग व्यवस्थित भएन भने पानी जन्य रोग त अघि नै मैले भनिहालेँ, त्यसको साथसाथ मानसिक विभिन्न किसिमका समस्याहरू देख्ने छँदैछ र त्यसको साथसाथमा अन्य बिचको झैँ झगडाहरू भयो, एक आपसमा झैँ झगडा हुने ती समस्या देख्न सक्छ। त्यसको लागि अब यहाँले देख्नुभयो होला भूकम्पको बेलामा कोविडको बेलामा पनि जुन एउटा भाइचारा नेपालीहरूलाई त्यस्तो समस्या परेकोलाई नेपालीले देखाउने एउटा कल्चर भनेको एकदमै मिल्ने भनौँ न कम्युनिटीमा समुदायमा बसे एकदम मिल्ने एक आपसमा सहयोग गर्ने जुन हाम्रो चाहिँ प्रचलन छ त्यो प्रचलन पक्कै पनि हुन्छ भन्ने सोचेको छु। त्यस्तो नहोला त्यो नहुनको लागि हामीले उहाँहरू चाहिँ ती ठाउँमा बस्ने व्यक्तिहरूको व्यवस्थापनको लागि सबै पक्षले आफआफ्नो चाहिँ भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ। जस्तै नगरपालिका भयो, त्यसपछि विभिन्न वार्ड कार्यालयहरूदेखि लिएर विभिन्न संघ संस्थाहरू भयो, विभिन्न मन्त्रालयले चाहिँ अन्तर भनौँ न यो समन्वय गरेर ती चिजहरू चाहिँ व्यवस्थापन गर्न सक्छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्दिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शुक्ला गण्डकी एफएम 97.6
3: यो पोखरियल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरियल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरियल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी।
11: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार।
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
12: ओमकार।
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार।
11: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि

0: सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि जग्गी सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
2: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9845608029। दमौली शाखाको लागि सम्पर्क 9807613425।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
12: खाने पानी वितरणमा यो सिजनमा पानी कन्टामिनेसन भएको हुनाले चाहिँ जुन हैजाको प्रकोप भयो, त्यस्तै दुई वर्ष तीन वर्ष अगाडि चाहिँ यो पानीकै समस्याले गर्दाखेरि कपिल वस्तुमा जुन एउटा जुन हैजाको प्रकोप भयो, त्यस्तै आजभन्दा 10-15 वर्ष अगाडि यो हेपाटाइटिस ए को विराटनगरमा संक्रमण भयो, ती घटनाहरू हाम्रो अगाडि छँदैछ। त्यसकारण यस्ता घटनाहरू नआउला भन्न सकिँदैन, त्यसकारण चाहिँ ती घटनाहरू नआउनको लागि सम्बन्धित क्षेत्रले चाहिँ यसमा एकदमै चासो दिनुपर्ने हुन्छ। शुद्ध खाने पानीको चाहिँ यसलाई चाहिँ कन्टामिनेसन नहुनको लागि अहिलेदेखि नै यसको चाहिँ सुरक्षित उपायहरू चाहिँ अवलम्बन गर्ने, विभिन्न संघ संस्थाहरूसँग एउटा समन्वय गरेर आफ्ना रेस्पोन्सिबिलिटीहरू चाहिँ निर्धारण गर्ने, समय समयमा त्यसलाई चाहिँ अवलम्बन गर्ने गर्नुपर्ने हुन सक्छ।
13: चर्चा गरौँ अलिकति बाल बालिकाको, होइन, यो मौसम परिवर्तनमा उनीहरूलाई विशेष सुरक्षित गर्नुपर्ने पनि हुन सक्छ, होइन। विद्यालय जाने बाल बालिकालाई चाहिँ मौसम अनुसारको सुरक्षा चाहिँ कसरी प्रदान गर्ने?
12: एकदम राम्रो कुरा गर्नुभयो। अहिले वर्षायामको लागि बच्चाहरू भनौँ न पानी पर्ने सम्भावना हुन्छ, तर एकछिन हेर्दाखेरि पानी परेको हुँदै एकछिनपछि पानी परिराखेको त्यसले गर्दाखेरि बच्चाहरू भिज्ने सम्भावना हुन्छ। र भिज्ने बेलामा भित्रको कपडा सँगै भिजिराखेको हुन्छ, भिजेको कपडाहरूले चाहिँ निकालिदिनुपर्छ र अर्को कपडा लगाइदिनुपर्छ। विभिन्न किसिमको माइक्रोब्सहरू हार्बर गर्ने अवस्था भएको हुँदाखेरि विभिन्न छालाजन्य रोगहरू हुन्छ, विभिन्न किसिमका भाइरल संक्रमणहरू हुन्छ, खास गरेर बच्चाहरूमा देखिराख्नुपर्छ। ह्यान्ड फुट एन्ड माउथ डिजिज भन्छ, होइन, यो हात खुट्टाहरूमा मुखमा छालाका दागहरू घाउहरू देखिएको हुन्छ, त्यो बढी मात्रामा देखिराखेको हुन्छ। कतिपयले भन्छ त्यो चाहिँ भनौँ न फोहोर मैला भएर हो भन्छ, वास्तवमा त्यो फोहोर मैला होइन, हाम्रो शरीरमा भएका जुन भाइरसहरू चाहिँ भनौँ न त्यो चाहिँ अलिक सक्रिय भएर चाहिँ त्यस्तो भएको अवस्था हो। त्यस्तै विभिन्न किसिमका यो बच्चाहरूलाई पनि रुगाखोकीहरू चाहिँ प्रशस्त मात्रा हुन्छ। ती चिजको लागि आफ्ना नानीहरूलाई न्यानो कपडा लगाउने, सकेसम्म यो रङ्गी चङ्गी विभिन्न किसिमका सिन्थेटिक कपडा भन्दा पनि सुतीका कपडाहरू लगाइदिने, हरेक दिन कपडाहरू चाहिँ फेरिदिने, सफा सुग्घर राख्ने गर्नुपर्ने हुनसक्छ। र स्कूल जाँदाखेरि अथवा कहीँ जाँदाखेरि बाहिर जाँदाखेरि सुरक्षित हुनको लागि उनीहरूलाई रेनकोट भयो, छाता भयो, यो जुत्ता मुजाहरू भयो, यी चिजहरू चाहिँ विचार गर्नुहुन्छ। बाहिर जाँदाखेरि बच्चाहरू पानीको समयमा सानसाना नानीहरू पानी पर्दाखेरि खेल्ने सम्भावना हुन्छ, उनीहरू रुचाउँछन् पनि, होइन, त्यस कारण तिनीहरूलाई जाँदाखेरि जाने बेला खेल त खेलाउँछ, खेलिसकेपछि घर भित्रदाखेरि कमसेकम उनलाई ती नुहाएर अथवा सफा गरेर नयाँ कपडा लगाइदिने।
13: जस्तो विद्यालयले अप्नाउनु पर्ने सावधानी अलिकति जोड्न खोजे, जस्तो गर्मी हुन्छ टिनको छाना हुन्छ होइन, टिनको छानामा दिनभरि बस्ने अनि पानी चाहिँ पटक्कै नखाने, कस्तो समस्या हुन्छ?
12: सफेसी आद्रता पनि बढ्दो छ, टेम्परेचर पनि बढ्दै गइरहेको छ, त्यसले गर्दाखेरि पानी र लवण पदार्थ प्रशस्त मात्रामा नष्ट भइरहेको हुन्छ। त्यसलाई रिप्लेस गर्नको लागि पानी प्रशस्त मात्रामा खानु पर्यो। त्यसकारण चाहिँ आफ्नो स्कूल अथवा विद्यालय अथवा संघ संस्था जहाँ पनि हुन्छ प्रशस्त मात्रामा अरू सिजन भन्दा पनि बढी मात्रामा पानी चाहिँ हामीले उपलब्ध गराउनुपर्छ। दिएको पानी चाहिँ सुरक्षित भएको एकिन हुनु पर्यो, मुख्य कुरा होइन, पानी मात्र भएर पनि हुँदैन। अर्को ध्यान दिनुपर्ने कुराहरू, यो सिजनमा किरा फटेङ्ग्राहरू पनि हुँदाखेरि त्यो किरा फटेङ्ग्रालाई पनि असर गर्ने हुनसक्छ। त्यस कारण त्यस्तो स्नेक बाइटकै कुरा गरौँ, यो पानी पर राखेको हुन्छ, स्नेकहरू भनौँ न सर्पले टोकाएको बिगबिग पनि बढ्न हुन सक्छ, विभिन्न किराहरूले टोक्ने सम्भावना हुन्छ, त्यसलाई पनि हामीले विचार गर्नुपर्छ,
13: त्यसमा पनि अलिकति ख्याल गर्नुपर्छ।
12: एकदमै
13: जस्तो अब अलिकति ज्येष्ठ नागरिकहरूको चर्चा गरौँ, ज्येष्ठ नागरिकहरूलाई उहाँहरू पनि बच्चाहरू जस्तै हो होइन, बच्चाहरू जस्तै उहाँहरूले पनि भनेको नमान्ने कुराहरू नबुझ्ने खालको पनि हुन्छ, जसले हेरचाह गर्नुहुन्छ नि उहाँले के सावधानी अप्नाउने?
12: अब उहाँलाई चाहिँ मुख्य कुरा हेर्दाखेरि साना साना नानीहरू जस्तै उहाँलाई पनि यो चाहिँ जल वियोजन हुने, यो डिहाइड्रेसन एकदमै छिटो हुन्छ, त्यस कारण उहाँलाई पनि बढी मात्रामा पानी हामीले दिनुपर्ने हुन्छ। तर पानीको रूपमा चाहिँ हामीले अन्य पेय पदार्थहरू चाहिँ दिनु हुँदैन, विभिन्न किसिमको चाहिँ यो चिनीजन्य पेय पदार्थ हुन्छ त्यो चाहिँ भनौँ न त्यो दिन हुँदैन। कतिपयले चाहिँ हजुरबा हजुरआमालाई माया गरेर चाहिँ यो कुकुरालादेखि फ्यान्टादेखि लिएर हजुरआमाको लागि भने ल्याइरहेको उपहार हुन्छ, ती चाहिँ दिन खोज्छन्, साथीले झन् असर पुर्याइरहेको हुन्छ। र अर्को मुख्य कुरा चाहिँ उहाँहरूलाई खाने चिजहरूमा पनि हामीले विचार पुर्याउनुपर्छ, थोर थोरै मात्रामा हल्का पचाउन सक्ने चिजहरू हामीले दिनुपर्ने हुनसक्छ, र फ्राई गरेका चिजहरू सकेसम्म नदिउँ, सुपाच्य चिजहरू हामीले दिउँ, होइन। मुख्य कुरा चाहिँ उहाँहरूले चाहिँ कतिपय सिनियर सिटिजनहरूले 99% सिनियर सिटिजनले कुनै न कुनै औषधि खाइराखेको हुन्छ, उहाँहरूले कतिपयले प्रेसरका औषधि खाइरहेको हुन्छ, कतिले सुगरका औषधि खाइराखेको हुन्छ, कसैले चाहिँ सिओपिडीका औषधि खाइरहेको हुन्छ, कसैले आजमाका औषधि खाइराख्नु भएको छ, होइन, कसैले थाइरोइडका समस्या भएको थाइरोइडका औषधि खाइराख्नुहुन्छ, उहाँहरूलाई चाहिँ नियमित ती औषधिहरू चाहिँ हामीले खुवाइराख्नुपर्ने हुनसक्छ। र यो बेलामा अब उमेर पुगेका सिनियर सिटिजनमा एउटा जल बिरुवाको साथसाथमा पौष्टिक पदार्थको कमी नै पनि, किनभने खाना रुचि हुँदैन, होइन, खाना रुचि नहुँदाखेरि जे पाते खाँदाखेरि यो खाद्य पदार्थसँग विभिन्न किसिमको झाडा पाख्रादेखि थुप्रै अपजन्य रोगहरू पनि आउन सक्छ। त्यस कारण चाहिँ उहाँलाई पौष्टिक प्रकारको खाने पदार्थहरू, प्रोटिनयुक्त खानाहरू चाहिँ हामीले उहाँलाई चाहिँ बराबर मात्रामा खुवाउनुपर्छ, सम्झाउनुपर्छ। कतिपय भनौँ न यो उमेर पुगेका व्यक्तिहरू चाहिँ भनौँ न आफ्नो मानसिक सन्तुलन गुमाएर जस्तै अल्जाइमर्सदेखि लिएर थुप्रै प्रकारका होइन रोग समस्याबाट पीड़ित भएका व्यक्तिहरूले चाहिँ आफ्नो नियमित प्रक्रिया नै बिर्सेको बेलामा उहाँहरूलाई परिवारका सदस्यहरूले चाहिँ अलिकति चनाखो भएर झिजो नमानिकन चाहिँ उहाँलाई अलिकति केयर टेक गरे पनि चाहिँ समस्या समाधान कम हुन्छ।
13: अब दीर्घ रोगीहरू हुनुहुन्छ, उहाँहरू जो औषधिहरू सेवन गरिराख्नु पर्ने हुन्छ, उहाँहरूलाई मौसम परिवर्तन हुँदा आउने समस्यालाई पनि मध्यनजर गरेर चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ कसरी ख्याल गर्न चाहिँ सुझाव दिनुहुन्छ?
12: खास गरेर यो लामो समय औषधि सेवन गर्नेहरूको लागि, अब तातो चिसोको लागि सीओपीडी भएका व्यक्तिहरूमा यो सिजनमा बल्झिने समस्याहरू हुनसक्छ, त्यसको लागि उहाँहरूले चाहिँ आफ्नै खानपिनमा ध्यान दिनु पर्यो। त्यसपछि प्रशस्तमा झोलिलो तातो झोलिलो पदार्थहरू प्रयोग गर्नु पर्यो, जुन हामीले अन्य सिजनमा भन्दा यो सिजनमा बढी मात्रामा प्रयोग झोलिलो पदार्थहरू प्रशस्त मात्रामा प्रयोग गर्नुपर्ने हुनसक्छ। केमिकलहरू वरिपरि हाम्रो वातावरण प्रदूषणहरू छ, त्यसले गर्दा पनि विभिन्न किसिमका रोगहरू, यो जुन श्वास प्रश्वास जन्य रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ, त्यो बढ्न दिनको लागि उहाँलाई चाहिँ धुलोहरूबाट बचाउने, यो अनावश्यक गन्धहरूबाट बचाउने, त्यस एक्सपोजर नहुनुको लागि मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, जुन पहिले लिइरहेका औषधिहरूको चाहिँ नियमित हुनलाई चाहिँ हामीले नियमित रूपमा हामीले उहाँले वितरण गर्ने अनि खाएको सुनिश्चित गर्ने, त्यसको साथसाथमा आवश्यक परे बेला यो चाहिँ भनौँ न उहाँको स्वास्थ्य समस्या छ भने स्वास्थ्य कर्मीका अथवा चिकित्साका परामर्श लिएर मात्रै सहयोग लिनुपर्ने।
13: अब निकै गर्मी छ भने पनि कहिलेकाहीँ चाहिँ परिस्थितिवश बाहिर निस्केर काम गर्नुपर्ने हुन्छ, चर्को घाममा काम गर्नुपर्ने पनि धेरैजना हुनुहुन्छ, र पानी परेको बेला त्यही पानीमा रुझेर काम गर्नुपर्ने पनि बाध्यता भएकाहरू धेरै हुनुहुन्छ, उहाँहरूलाई सुझाव दिनु पर्दाखेरि चाहिँ के कस्ता सुझाव?
12: अब यस्तो छ, यो काम पनि गर्नुपर्ने हुनसक्छ, त्यसरी चाहिँ चर्को घाममा हामीले सकेसम्म काम नगरी बिहानको समयमा हामीले 10-11 बजेसम्म काम गर्ने, त्यसपछि बीचमा हामीले ब्रेक लिने, अनि जब 4-5 बजेपछि टेम्परेचर बिस्तारै घट्न थाल्छ त्यसपछि काम गर्ने, त्यो सिफ्ट पनि हामीले अपनाउन सक्छौ। र त्यस्तै गर्मीमा त्यो भिन्न प्रतिकूल समयका बावजुद पनि काम गर्नुपर्ने अवस्था छ भने पानीबाट चाहिँ बस्नको लागि परम्परागत यो चाहिँ भनौँ सेकु भन्छ, यो बाँसले बनाएको होइन, त्यो पनि प्रयोग गर्न सकिन्छ, विभिन्न किसिमको रेनकोटहरू प्रयोग गर्न सकिन्छ। वातावरण पर्ने ठाउँ, काम गर्ने ठाउँहरूमा चाहिँ कमसे कम पानीबाट बचाउनको लागि रुफहरू चाहिँ हुनु पर्यो, यदि पानीमा नै भिजेर काम गर्नु छ भने काम सर्ट एन्ड आवर गरिसकेपछि त्यो कपडा फेर्ने एउटा चाहिँ वातावरण हामीले मिलाइदिनु पर्यो, ती चिजहरू गर्न सकिन्छ।
13: त्यो चाहिँ अब व्यक्ति सँगसँगै काम गर्ने कार्यालयले पनि विशेष
12: एकदमै विचार गर्नुपर्ने
13: हुन्छ होइन, पानी जन्य रोगहरू नआओस् जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ?
12: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो होइन, त्यसपछि विभिन्न स्वास्थ्य संस्था भयो, स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ, सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि त्यसको व्यवस्थापन गर्नुपर्छ। पहिलेदेखि नै जुन व्यवस्था थियो, अहिले त राम्रो समय के आएको छ भन्दाखेरि सबै अधिकारहरू भन्दा भनौँमा केन्द्रीय सरकारमा प्रादेशिक सरकारमा भन्दा सबभन्दा बढी अधिकार दिएको छ, स्थानीय सरकारलाई दिएको छ, अनि त्यसरी स्थानीय सरकारले आफ्ना जनताका विभिन्न समस्याहरूलाई मध्यनजर गरेर कस्ता प्रकारका समस्या हाम्रो समुदायमा छ त्यो एकिन गरेर चाहिँ उहाँले विभिन्न किसिमको कार्यक्रमहरू सञ्चालन गर्न सक्नुहुन्छ। त्यसका लागि विभिन्न किसिमको प्राविधिक सहयोग चाहिन्छ भने जिल्ला स्वास्थ्य कार्यालय पनि हुनुहुन्छ, जिल्ला स्वास्थ्य कार्यालयले पनि केही सहयोग दिन सक्छ, नजिक रहेको विभिन्न अस्पतालहरूले, मेडिकल कलेजहरूले, युनिभर्सिटीले पनि सहयोग दिन सक्छ, विभिन्न संघ संस्थाले पनि सहयोग दिनुपर्ने हुनसक्छ, पालिकाहरूदेखि लिएर पालिकामा रहेका विभिन्न यो ऱ्यापिड रेस्पोन्स युनिटहरू हुन्छ होइन, महामारी तयारीको लागि पूर्व तयारीको लागि गरेका संघ संस्थाहरूसँग समन्वय गरेर कसको रेस्पोन्सिबिलिटी के भन्ने कुराहरू चाहिँ एकिन गरेर चाहिँ कार्यक्रम तयारी गर्नुपर्ने हुन्छ। अहिले
13: सरकारको तयारी त छँदैछ, व्यक्तिको तयारी पनि त्यतिकै जरूरी हुन्छ होइन, जस्तो किटजन्य रोगहरू पनि यो बेला बढ्ने हुन्छ, किटजन्य रोग लगायतका विभिन्न अब यो पानीजन्य, किटजन्य, खानेजन्य सबै रोगहरू चाहिँ यही बेला आइपर्छन्, देखा पर्छन् होइन। अब पूर्व तयारी चाहिँ के गर्ने घर परिवार व्यक्तिले?
12: अघि मैले शुद्ध पानीकै कुरा गरेँ, शुद्ध पानीसँग घर परिवारले हाम्रो आफू लगायत आफ्नो परिवारका सदस्यले जुन पिउने पानी स्वच्छ छ, सफा छ, सेफ छ भनेर सुनिश्चित हुनु पर्यो। यदि सुनिश्चित छैन भने त्यसलाई कसरी सुरक्षित बनाउने, विभिन्न विधिहरू अवलम्बन गर्ने, जुन भन्नु न फिल्ट्रेसनका कुराहरू छन्, पानी बोइलिङका कुराहरू छन्, त्यसलाई चाहिँ अपनाउनु पर्यो, व्यवहार परिवर्तन गर्नु पर्यो, कमसेकम ह्यान्ड हाइजिनका कुराहरूलाई चाहिँ राम्रोसँग चाहिँ गर्नु पर्यो, व्यक्तिगत सरसफाइका कुराहरू भयो, त्यसपछि त्यति मात्र नभएर वातावरण प्रदूषण हुन नहुनको लागि हाम्रो वेस्ट डिस्पोजलमा पनि हामीले ध्यान दिनु पर्यो,
13: फोहोर
12: व्यवस्थापन गर्नु पर्यो, त्यो फोहोर व्यवस्था जतातै फाल्न भएन, जस्तै यो भनौँ न एक्स्ट्रा डिस्पोजलका कुराहरू छ होइन, दिशा के भन्छ त्यसलाई पनि व्यवस्थापन गर्नको लागि जतातै गर्न भएन, पानीका मुहानदेखि अलगै गर्नुपर्ने हुनसक्छ, जुन ढलका कुराहरू छ ढलको व्यवस्थापन चाहिँ यो जुन पानी बग्ने सिस्टमहरू छ पाइपिङ भएको सिस्टम माथिमा त्यहाँ राख्नु भएन, त्यसले गर्दा कन्टामिनेसन हुने सम्भावना हुनसक्छ, त्यो परिवारले गर्नु पर्यो। त्यसपछि अर्को कुरा अब यो पानीको प्रशस्त मात्रामा जुन हामीले नियमित जुन पानी सेवन गर्छौँ पहिलेको भन्दा पनि बढी मात्रामा पानी प्रयोग गर्नु पर्यो र पानीको नाममा विभिन्न किसिमको यो चाहिँ पेय पदार्थहरू चाहिँ सेवन गर्न भएन। यदि समस्या छ भने कुन त्यस्ता समस्या छन् कुनै पारिवारिक सदस्य परिवारका सदस्यलाई खानाजन्य अथवा यो किटजन्य रोगहरू छ भने तत्कालीन स्वास्थ्य कर्मीसँग चाहिँ समन्वय गरेर मात्र चाहिँ औषधि सेवन गर्न म अनुरोध गर्न चाहन्छु।
13: वातावरणकै कुरा गरौं न, किटजन्य समस्या बढ्न नदिनको लागि चाहिँ वातावरण सरसफाई कतिको महत्वपूर्ण छ, हामीले घरको मात्र सरसफाईलाई बढी जोड़ दिन्छौ होइन?
12: राम्रो कुरा गर्नु, अहिले चाहिँ यो भनौँ न भर्खरै पानी काठमाडौँमा त पानी अभाव नै छ तर पानी परिराखेको छ सबैको घरमा, यदि तपाईँ भिजिट गर्नु भने कुनै न कुनै भाँडामा पानी जम्मा गरेर राखेको नै हुन्छ त्यो लामो समय प्रयोजनको लागि। त्यसको साथसाथमा देखिराख्नु भएको छ विभिन्न किसिमको पानी जम्मा हुने वातावरण भनौँ न कोकको बोतलदेखि लिएर तपाईँको कुनै यो मोटरका टायरहरूदेखि लिएर विभिन्न भाँडा बर्तनहरू त्यतिकै रहेको हुन्छ जहाँ पनि पानी मजाले जम्मा हुन्छ। त्यसको साथसाथमा अहिले देखिराख्नु भएको छ जुन यो फोहोर मैला अव्यवस्थितले गर्दाखेरि बाटोमा परेका खाल्टाहरूले गर्दाखेरि पानी पनि जम्मा भइरहेका छ, ती खाल्टाहरूमा विभिन्न किसिमका परजीवी अब यो के भन्छ यो विभिन्न किसिमका यो मस्किटोहरू भनौँ न लामखुट्टेहरू वृद्धि भइरहेको हुन्छ, त्यो लामखुट्टेले गर्दाखेरि मलेरियादेखि लिएर डेङ्गीदेखि लिएर चिकनगुनियादेखि स्कब टाइप अस थुप्रै प्रकारको रोगहरू चाहिँ बढी मात्रामा देखिने हुँदाखेरि त्यस्तो नहुनको लागि वातावरणमा एकदम हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। फोहोर मैला राम्रोसँग व्यवस्थित गर्ने, पानी जम्न नदिनको लागि खाल्टाहरू पुर्नेदेखि लिएर ती यदि कुनै पनि भाँडामा अथवा बोतलमा पानी जम्मा भएको छ त्यो पानीलाई चाहिँ हामीले फ्याँक्नुपर्ने हुन्छ। फेक्नाले के हुन्छ भने त्यसमा चाहिँ भएका जुन यो लामखुट्टेका चाहिँ लार्वा पिपाहरू चाहिँ नष्ट हुन सक्छ, हुर्कन पाउँदैन, ती चिजहरू गर्नुपर्ने हुनसक्छ। र अर्को कुरा यो महिनामा हामी भनौँ न बिहानै बेलुका चाहिँ जाँदाखेरि गर्मी भन्छौँ तर चाहिँ नाङ्गो कपडा लगाएर जान्छौँ होइन, यो भनौँ न बाहुला नभएको कपडा लगाउँछौँ हाफ प्यान्ट लगाउँछौँ, त्यसले गर्दाखेरि विभिन्न किराहरूले त्यो मच्छरहरूले चाहिँ लामखुट्टेले चाहिँ टोक्ने सम्भावना हुन्छ, जसले गर्दाखेरि मलेरियादेखि डेङ्गुदेखि लिएर थुप्रै प्रकारको रोग हुने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा बरु पातलो कपडा लगाउने छोप्ने कपडाहरू लगाउनु पर्यो कमसेकम, त्यसले गर्दाखेरि जुन लामखुट्टेको टोकाइबाट बस्न सकिन्छ, लामखुट्टेको साथसाथमा विभिन्न किरा फटेङ्ग्राहरूबाट पनि बस्न सकिन्छ।
13: जस्ता विशेष गरेर यो समयमा जुन चाहिँ पर्वतारोहणको चर्चा पनि हुन्छ, पर्वतारोहणको सिजन पनि हो होइन, मौसमको बदलावले गर्दाखेरि चाहिँ यो पर्वतारोहणमा जाने व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी चाहिँ अप्नाउनु जरुरी छ?
12: अब यो सिजनमा भनौँ न अहिले यो इन्टरनल टुरिज्म भन्दा आन्तरिक पर्यटन एकदमै फस्नाउँदो छ, थुप्रै भनौँ न हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी विदेशभन्दा पनि नेपालभित्रकै ठाउँहरूमा चाहिँ यात्रा गर्न चाहिँ रुचाउनुहुन्छ, कतिपय ठाउँहरूमा गइराखेको हुँदा हामीले घटनाहरू पनि सुनिरहेका छौँ विभिन्न किसिमको समस्या परेको, त्यसलाई ती यात्रा गर्ने चाहिँ हाम्रा यात्रुहरूलाई म मेरो अनुरोध के भन्दाखेरि कमसेकम जाँदाखेरि आफूलाई चाहिने विभिन्न औषधि उपकरणहरू पनि साथमा लिएर जानुहोला। यदि तपाईँले नियमित औषधि सेवन गर्नुभएको छ त्यो औषधि पनि साथमा लिएर जानुहोस्। तपाईँलाई आवश्यक पर्ने अघि यात्रा गर्ने विभिन्न जल वियोजन हुनसक्छ होइन, जल वियोजनले गर्दाखेरि विभिन्न किसिमको समस्याहरू हुनसक्छ, कमसेकम त्यस्तो अवस्थामा विभिन्न पेय बजारमा पाउने पेय पदार्थ भन्नु भने कमसेकम तपाईँले जाँदाखेरि जुन बजारमा पाउने यो ओआरएस भन्छ होइन त्यो ओआरएस चाहिँ लिएर जानुहोस्। त्यसले गर्दाखेरि पानीको साथसाथमा विभिन्न किसिमको यो चाहिँ सोडियम पोटासियम हुन्छ प्रशस्त मात्रामा पाउन सक्नुहुन्छ, र त्यसको साथसाथमा तपाईँहरू चाहिँ यो यात्राको क्रममा हिमाल नजिकै भनौँ न अब यो आधार शिविरसम्म पुग्दाखेरि चाहिँ उचाइको कारणले गर्दा विभिन्न किसिमको अल्टिट्युड सिग्नेसहरू पनि देखिराखेको हुन्छ,
13: त्यस्तो
12: लेक लाग्ने हजुर त्यो लेक लाग्दाखेरि कमसेकम त्यस्तो अवस्थामा कसरी आफूलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू आवश्यक उपकरणहरूको साथसाथमा औषधिहरू पनि हुन्छ, त्यो साथमा लिएर चाहिँ यात्रा गर्न म अनुरोध गर्न चाहन्छु। यदि त्यस्तो अवस्थामा माथि कुनै ठाउँ निश्चित उचाइमा पुग्दाखेरि आफूलाई अप्ठ्यारो महसुस भयो भने त्यसलाई फर्दर रोकेर डाउन जाने अथवा केही समय आराम गर्ने, फेरि त्यसलाई एडाप्टेसन गरेर भनौँ न त्यसलाई फेरि माथि चढ्ने त्यस्ता चाहिँ एक्सर्साइजहरू गर्नुपर्ने हुनसक्छ। एक्लै नजानुहोस्, जाँदा पनि कमसेकम अरू साथीभाइ लिएर जानुहोस्, टिममा जानुहोस्। त्यसले गर्दाखेरि चाहिँ एक व्यक्ति मतलब आफूले सहयोग चाहिँ गर्न सजिलो हुन्छ। यसकारण चाहिँ यो आन्तरिक टुरिज्म जाँदाखेरि कमसे कम इन्फर्मेसन दिएर साथीभाइसँग जाँदाखेरि सजिलो हुन्छ।
13: के गर्न हुँदैन जुन चाहिँ धेरै जसोले चाहिँ त्यो गल्ती चाहिँ गरिरहेको हुन्छ?
12: अब आफू त भनौँ न अब चाहिँ बिग्निङ सर्टेन पिकसम्म हामी पुगिसक्यौँ, पुगिसके पनि कमसे कम डेस्टिनेसनमा पुग्नको लागि जानुभन्दा पहिले नै विभिन्न समस्याहरू हुन्छ। जस्तै उसलाई चाहिँ अप्ठ्यारो हुने, टाउको दुख्ने, एकदमै जिउ दुख्ने, विभिन्न कम शरीरमा चाहिँ स्प्याजमहरू हुने, थकाइ लाग्ने, चक्कर आउने, बान्ता हुने, सास फेर्न गाह्रो हुने, त्यस्तो अवस्था हुनसक्छ। त्यस्तो भइदियो भने कमसेकम त्यो फर्दर नजाने, कमसेकम उहाँले चाहिँ त्यो जुन लेभलमा पुग्नुभएको छ त्यति डाउन हुने, डाउन हुँदाखेरि केही समस्या बिस्तारै कम हुँदै जान्छ। त्यहाँ निश्चित घण्टा साधारण उपचार गरिसकेपछि त्यसपछि बल्ल हामीले यदि त्यस्तो समस्या छ भने बिस्तारै बिस्तारै त्यसलाई चाहिँ त्यो पिकमा जानको लागि जानुपर्ने हुनसक्छ। यदि त्यस्तो समस्याका बावजुद पनि भनौँ न अब त्यहाँ नै पुग्न खोज्यो भने के हुन्छ त विभिन्न अप्रिय घटनाहरू चाहिँ हुन सक्ने सम्भावना हुन्छ। अल्टिट्युड सिकनेसका विभिन्न सिरियस कम्प्लिकेसनहरू हुन सक्ने सम्भावना हुनसक्छ।
13: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
12: सबैभन्दा व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ होइन। जस्तै अब झाडा पाखालाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो, पानी सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउन नपहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो। एक दुई अनि बाहिर वातावरणमा जुन बजारमा पाइएका जुन तयारी खानाहरू हुन्छन् होइन, अब चाहिँ घरमा जाँदाखेरि पकाउन मन लाग्दैन त आज चाहिँ बजार गएर खाना किनेर लिएर जान्छु भन्छु, कमसेकम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। सकिन्छन् भने खाद्य पदार्थ घरमै बनाउने, बाहिर जुन पकाएका खानाहरूमा त्यति सुनिश्चित हुँदैन अनि सुरक्षित आवास हुँदैन, त्यसकारण चाहिँ घरमै बनाएर सेवन गर्नु पर्यो। र अर्को चिज प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छालाजन्यदेखि लिएर रुगाहरू प्रशस्त मात्रामा हुँदाखेरि चाहिँ छालाको सरसफाई, व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्यो, वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। र त्यस्तै अर्को विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनको लागि अब यसलाई चाहिँ विभिन्न यसको उपायहरू हुनसक्छ, मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, यी चिजहरू चाहिँ यो चाहिँ लिएर आफूलाई केही चाहिँ व्यवहार परिवर्तन गर्न सकिन्छ।
13: डाक्टर धेरै धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण विषय र अहिलेको सन्दर्भमा निकै अपरिहार्य विषयमा चाहिँ चर्चा गर्न स्टुडियोमा आइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु।
12: धन्यवाद सन्दराजी।
13: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। आज हामीले मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानी बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: सूचना स्थान हो सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ दुई गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: सबैभन्दा पहिले मुख्य खबर। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, सबै यात्रु सकुशल। विमानस्थलमा केही बेर रोकिएको उडान अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज, सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई। र नेपाल एले आज अमेरिकासँग अन्तिम खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा अचानक लागेको आगो निभाइएको छ। आज बिहान 7:15 बजेतिर जहाज अवतरण गर्ने क्रममा पाङ्ग्राबाट धुवा उडेको देख्ने बित्तिकै दमकलले निभाएको थियो। जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ। सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ। आगलागीको कारणबारे विस्तृत अध्ययन भइरहेको छ। प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान छ। जहाजको पाङ्ग्रामा लागेको आगो लागेपछि काठमाडौँ विमानस्थलबाट हुने अरू जहाजका उडान र अवतरण केही बेर रोकिएर अहिले खुलेको छ। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो 4 बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। राष्ट्रपतिको सम्बोधन र नीति कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजैदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ। सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पेश हुने भएका छन्। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोसे ढुङ्गाको काम गर्ने विश्वास गरिएको छ। सबै सरकारवाला निकाय, नागरिक समाज र संचारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ। यो अभियान आउँदो जेठ 3 गतेसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछन्। मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमित नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको हो। यस्तै सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि देशभर सरसफाई सप्ताह 2083 सञ्चालन भएको छ। यो अभियान आउँदो जेठ 1 गतेसम्म चल्नेछ। सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो अभियान शुरू गरिएको हो। सरकारी सूचना बोर्ड नागरिक बडापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित गर्नुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मरमत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राख्नुपर्ने व्यवस्था गरिनेछ। यस्तै सबै शौचालयहरूलाई दुर्गन्ध रहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ। हात धुने ठाउँमा साबुन अनिवार्य छ। दैनिक सफाईको अभिलेख राख्नुपर्ने। शौचालयहरू महिला मैत्री सेनिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्ग मैत्री बनाउनु पर्ने सरकारको तयारी छ। कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने अभियानको उद्देश्य छ। कार्यालय परिसरको 100 मिटर वरपरको क्षेत्रमा नाली र ढल सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ। कार्यालयहरूमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण निर्माण गर्ने सरकारको तयारी छ। सूचना प्रणालीलाई पूर्ण रूपमा संचालनमा ल्याउने समेत अभियानको उद्देश्य छ। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने समेत सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
3: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
4: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
4: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: श्रीधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न जारी गरेको अन्तरिम आदेश विपरीत केही पालिकाहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको विषयले विवाद सृजना गरेको छ। अदालतको आदेशपछि पनि विभिन्न ठाउँमा डोजर प्रयोग गरी घर टहरा भत्काएको भन्दै विरोध समेत भइरहेको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गएको शुक्रबार काठमाडौँ उपत्यकाका केही नदी किनार तथा सार्वजनिक ठाउँमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न अन्तरिम आदेश गरेको थियो। आदेशमा कानूनी प्रक्रिया पूरा नगरी बस्ती हटाउँदा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत हकमा अपूरणीय क्षति पुग्ने भन्दै मानवाधिकारको संरक्षणमा विशेष जोड़ दिएको छ। तर यही बीचमा बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। कोहलपुरमा मात्र 108 घरटहरा हटाइएको छ भने यसअघि झण्डै 40 संरचना भत्काइसकिएको छ। नगरपालिकाले अतिक्रमण हटाउने कार्य पूर्व सूचना दिएर कानूनी प्रक्रिया अनुसार नै अघि बढ़ाएको दावी गरेको छ। साथै विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न होल्डिङ सेन्टर संचालनमा ल्याएको छ, जहाँ अहिले दर्जनौ परिवार आश्रय लिएका छन्। यता जग्गा खाली गराउने क्रममा स्थानीय प्रशासन र विस्थापित बीच बेला बेलामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ। हिजो अतिक्रमित संरचना हटाउने क्रममा एक महिला बेहोश भएको घटना समेत सार्वजनिक भएको छ। नगर प्रशासनले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान प्रक्रिया पनि सँगसँगै अघि बढ़ाइरहेको जनाएको छ। खरानीको राजमार्गको सूर्य विनायकदेखि काभ्रेको धुलेखेलसम्मको सड़क निर्माणमा भएको ढिलासुस्तीबारे जनप्रतिनिधिहरूले चासो राखेका छन्। हिजो बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायसँग छलफल भएको छ। छलफलका क्रममा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनु पर्नेमा जोड़ दिइएको छ। छलफलमा सूर्य विनायक धुलेखेल सड़क आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा धुलेखेल सूर्य विनायक सड़क आयोजना अन्तर्गत बनेपा नगर क्षेत्रभित्रका सर्विस लेन तथा सहायक सड़क बिना अवरोध निर्वाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सड़क आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्। अब विदेशको खबर। विश्वव्यापी रूपमा बढ़दै गएको साइबर अपराध अब केवल कम्प्यूटर प्रणाली ह्याक गर्ने वा डाटा चोरी गर्ने कार्यमा सीमित नरहेर प्रत्यक्ष भौतिक हिंसाको धम्की दिने खतरनाक स्वरूपमा परिवर्तन हुँदै गएका रिपोर्टहरू सार्वजनिक भएका छन्। बीबीसीका अनुसार हालै सार्वजनिक सुरक्षा रिपोर्टहरूका अनुसार ह्याकर समूहहरूले विभिन्न कम्पनीका कर्मचारीहरूको व्यक्तिगत विवरण, घरको ठेगाना, फोन नम्बर र अन्य निजी जानकारी प्रयोग गरी डर देखाउँदै फिरौती माग्ने गरेको पाइएको छ। अमेरिकामा कार्यरत एक साइबर सुरक्षा विशेषज्ञलाई समेत घरमै धम्कीपूर्ण पत्र पठाएको घटना सार्वजनिक भएको छ। यसले अपराधीहरूको डर र त्रास फैलाउने नयाँ रणनीति देखिएको छ। अनुसन्धानमा झण्डै 40% भन्दा बढ़ी घटनामा कर्मचारीलाई शारीरिक क्षतिको धम्की दिएको उल्लेख गरिएको छ। युरोपियली सुरक्षा निकायका अनुसार क्रिप्टोकरेन्सी सम्बन्धी अपराधमा पनि अपहरण र शारीरिक हिंसासम्मका घटना बढ़िरहेका छन्। सुरक्षा विज्ञहरूले साइबर अपराध एवं अब डिजिटल मात्र नभई वास्तविक जीवनमै गम्भीर खतरा बन्न थालेको भन्दै यस विरूद्ध कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको चेतावनी समेत दिएका छन्। अब खेल खबर। नेपालले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेल खेल्दैछ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपालले अभ्यास श्रृंखला खेलिरहेको छ। नेपालले स्कटल्याण्ड र अमेरिकासँग दुई अभ्यास खेल मध्ये तीन खेल खेलिसकेको छ। पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई 3 विकेटले हराएको थियो। श्रृंखलाको तेस्रो खेलमा नेपालले शनिबार स्कटल्याण्डलाई डीएलएस पद्धतिमा 9 रनले हरायो। लगातार 3 खेलमा जित निकाल्दै श्रृंखला जितिसकेको नेपालले चौथो तथा अन्तिम खेल आज खेल्न लागेको हो। भोलिदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो, सबै यात्रु सकुशल। विमानस्थलमा केही बेर रोकिएको उडान र अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज, सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन उच्च प्राथमिकतामा। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई। र नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्ज
1: शुक्ला गण्डकी एफएम 97.6।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 98166-34372।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ। आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
10: सम्पर्क 0654142121 मोबाइल 98565391921
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
11: होइन भाउजू यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नुभयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यही गएर किनेको
11: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार फोन नम्बर 0965702090 मोबाइल नम्बर 9840681457 र 9816326032 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ
14: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
15: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
16: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
14: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0654141142 मोबाइल 9850623128 र 9462614726
17: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
18: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडिपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
20: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
21: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
17: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
21: हो त नि अब चाहिँ राम्रो भयो
20: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
21: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
22: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
20: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
19: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार
20: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0654141094 मोबाइल 9850602630
22: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
23: Yeah!
0: खाना आज पनि खाना काप्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते गरेले त्यसरी नरिसाउ न भन न किचनको सामान किन्नु कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
0: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
23: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएनटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको स्ट्रिङ स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्तरण दिनुहोस् स्ट्रिङ स्टील टीएमसी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
24: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
25: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
24: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
26: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
25: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
27: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
26: ओम एम आभूषण सुन चाँदी दोकान
24: प्रोप्राइटर मीन बहादुर सुनार फोन 065-570-537 मोबाइल नम्बर 98-460-69-246 98-58-00-8
28: शुक्ला गण्डकी एफएम 97.6
29: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
30: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँ बेसीका भाका
29: कार्यक्रम गाउँ बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्भीर्यको भाका लिएर उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुतारीमा आज पनि हामी रहेका छौं सोमबारको बसाइमा हामी तपाईँहरूको फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिने गर्छौं र शुक्ला गण्डकी एफएम तनहु नेपालीमा लेखिएको छ त्यहाँ गएर मैले कार्यक्रमको बारेमा लेखेर पोस्ट गरिसकेको छु त्यो पोस्टमा गएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ आफूलाई मनपर्ने लुक भएका रोजेर लेखेर पठाउन सक्नुहुन्छ आफ्नो इष्टमित्र दाजुभाइ साथी संघीयहरूलाई सम्झना समर्पण पनि छोड्न सक्नुहुनेछ हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेना भूषण सुनचादी उद्योगले दुलेगौड़ामा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ आधुनिक आकाश विज्ञानका गरगनाहरू सेन्सर पत्थर राखिएका गरगना कम्प्यूटर नापतल प्रणालीद्वारा नापिएका छापा लसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचादी उद्योगमा गएर ढुक्काका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ बिहानीको समय रहेको छ पक्कै पनि आराम गरेर बसिराख्नु भएको छ होला अथवा घरैसी कामहरूमा नै व्यस्त हुनुहुन्छ होला घाँसपातहरू होइन घाँस काटेर भर्खर फर्काउँदै हुनुहुन्छ होला कतिपय साथीहरू खाना बनाउँदै हुनुहुन्छ होला होइन जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु यस्तै छ मौसमहरू होइन कहिले घाम लाग्ने कहिले पानी पर्ने भइराखेको छ बिस्तारै बिस्तारै बर्खा लाग्दैछ आफ्नो नियमित कामहरूमा पनि व्यस्त हुनुहुन्छ होला जे गर्दै हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ विशेष रूपमा आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु हाम्रो नयाँ नौलो चाहिँ खासै केही पनि छैन सदाको जस्तै नै छ नियमित तपाईँहरूसँग आउने कुराकानी गर्ने होइन यस्तै नै चलिराखेको छ हाम्रो मेरो दिन भनौँ हाम्रो भन्दा पनि मेरो दिन चाहिँ यसरी नै चलिराखेको छ खासै केही छैन नयाँ नौलो भन्नुपर्दाखेरि तपाईँहरूको पद के छ होइन पक्कै पनि नयाँ नौलो छ भने चाहिँ कमेन्ट मार्फत सुनाउन सक्नुहुन्छ के हुँदैछ तपाईँहरूकोतिर नयाँ नौलोहरू होइन हाम्रोतिर यस्तै नै छन् खासै नयाँ नौलो केही भएको छैन त्यही भएर अब अरू कुराहरू त तपाईँहरूलाई थाहा छँदै नै छ यस्तै नै छ होइन दिनहरू समयहरू परिस्थितिहरू यस्तै नै चलिराखेका छन् सबैको आफ्नो आफ्नै कामहरू छन् सबैजना आफ्नो आफ्नै काममा व्यस्त हुनुहुन्छ होइन र यति बेलाको क्रममा भने तपाईँहरूको माझमा कार्यक्रममा पहिलो लोक सांगीतिकको श्री स्वरूप एउटा सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि तपाईँहरू कमेन्टहरू गर्न सक्नुहुनेछ है हाम्रो यहाँ तनहु भन्दा पनि बेलचौतारामा चाहिँ होइन हाट बजार लागिराखेको छ तपाईँहरू चाहिँ आउन सक्नुहुन्छ सधैँ आइतबार हाट बजार लाग्छ तपाईँहरूकोमा पनि गाउँघरमा कुनै पनि होइन खानेकुराहरू खाद्यान्नहरू भनौँ न सागसब्जीहरू हरियो सागसब्जीहरू लगायत विभिन्न खाद्यान्नहरू वस्तु छन् भने बिक्री गर्नु छ भने तपाईँहरू आएर हाट बजारमा बिक्री गर्न सक्नुहुन्छ होइन हरेक दिन लाग्ने गर्छ विशेष अझै आइतबारको दिन चाहिँ हाट बजार लाग्ने गर्छन् अरू दिन चाहिँ बिक्री वितरण चाहिँ भइराखेका छन् तपाईँहरू अब हाट बजारमा अवलोकन गर्न आउनुहुन्छ सामानहरू होइन आफ्नै अर्ग्यानिक लोकल खानेकुराहरू किन्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ होइन हिजो हो खास त होइन आज म चाहिँ ठ्याक्क सम्झा ठ्याक्क जानकारी दिइहालेँ होइन अर्को हप्ता फेरि तपाईँहरू आउन सक्नुहुन्छ होइन अरू त यस्तै यस्तै नै छन् बाहिर घाम लागिरहेको छ अलिअलि हल्का गर्मी भइसकेको छ होइन अरू त यस्ता नै छ भन्नुपर्छ अरू खासै केही छैन नयाँ नौलो भन्नुपर्दा समयहरू यसरी नै बितिराखेका छन् होइन देशका परिस्थितिहरू पनि यस्तै छन् होइन भइराखेका छन् अब विभिन्न काम कुराहरू व्यस्त छन् होइन सरकारको नीति तथा कार्यक्रमहरू पनि आज हुँदैछन् होइन देशभरि नै यस्तै छ र देश विदेशको कुरा गर्ने भने यस्तै यस्तै नै छ कुनै ठाउँमा द्वन्द्वहरू चलिराखेका छन् कुनै ठाउँमा त्यही द्वन्द्वहरू समाधान गर्नेहरू भइराखेका छन् होइन सहमतिर लाग्दैछन् अब बिस्तारै बिस्तारै पानी पर्ने मौसम पनि छ पानी पनि परिराखेको छ होइन बेला बेलामा सबै समय थाहै नभइकन पानीहरू पनि परिराखेको छ र अरू त यस्तै नै छन् तपाईँहरू भने कमेन्ट गर्दै गर्नुहोस् यति बेलाको क्रममा तपाईँहरूको माझमा कार्यक्रममा पहिलो लोक सांगीतिक श्री स्वरूप यो सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउनेछु तपाईँहरू भने कमेन्ट गर्दै गर्नुहोला शुक्ला गण्डकी एफएम तनहु नेपालीमा लेखिएको हाम्रो फेसबुक आइडी छ त्यहाँ गएर चाहिँ तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ अनि आफ्नो इष्टमित्र दाजुभाइ साथी संगीहरूलाई पनि सम्झना समर्पणहरू चाहिँ छोड्न सक्नुहुनेछ तपाईँहरू कमेन्ट गर्दै गर्नुहोस् होइन कार्यक्रममा कमेन्ट गर्दै सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ घर कता हो बहिनीको भन्ने सुमधुर भाका सुनाउँदै भएन सुनेको अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु यसमा आवाज रहेको छ प्रकाश सुतराज र शान्तिश्री परियारको अनि लय शब्द चाहिँ प्रकाश सुतराज पनि रहेको छ यसमा अन्य साथीहरू पनि आवाज रहेको छ यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका

हजुर, यसको मध्यभागमा तपाईँको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ तपाईँहरू भने कमेन्ट गर्दै गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखेको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँहरूले कार्यक्रमको बारेमा लेखेर पोस्ट गरिसकेको छु, त्यो होस्टमा गएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। र सुमधुर लोकभाका रोज्नुका साथै आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्घहरूलाई सम्झना समर्पण पनि छोड्न सक्नुहुनेछ भने त्यति बेला क्रम अर्को सुमधुर भागालाई कार्यक्रममा स्थान दिन्छु। मायाली पनि रहेको छ, बसन्त थापा र दिवी घरतीको आवाजमा रहेको छ, बसन्त थापाको रहेको छ, त्यति बेला क्रममा स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यस्तो मधुर भाका मल तपाईँको माझ राखिसके मायाली भन्ने रहेको थियो। पक्कै पनि सुनेर आनन्द लिइसक्नु भयो होला। तपाईँहरू कमेन्ट गर्दै गर्नु, साथी चाहिँ कमेन्ट आएकै छैन, म चाहिँ कमेन्टको प्रतीक्षामा छु, तपाईँहरू कमेन्ट गर्दै गर्नुहोला भन्दै यति बेला क्रममा फेरि पनि अर्को सुमधुर लुक भाकालाई सान्नेछु। नरिसाउन सानो कुरैमा भूमिका गिरी र दिप्लव खातीको आवाजमा रहेको छ भने उनलाई शब्द दिप्लव खातीको रहेको छ। यति बेला क्रममा स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर सुमधुर भाकामा तपाईँको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला आज भने नै सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिँदा दिँदै भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचाँदी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। त्यसै देशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्रम नेपाली पात्र एप मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण पनि विशेष धेरै धन्यवाद दिँदै अन्तिममा जाँदै तपाईँहरूको माझमा यो सुमधुर भागलाई स्थान दिन्छु। हस्त तामाङ गोले र शान्ति परेको आवाज मलाई सदा हस्त तामाङ गोलेको रहेको छ। यो सुमधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि विदा हुन्छु। तपाईँको बाँकी बोल्छु भने सुखद बिताउँछ भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै डेलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुन चाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9847692046, 9800528008।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
7: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
6: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
8: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
0: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9855338 98416658।

0: connect your dream, connect your future. Stay, connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्ला गण्डकी चार दुले गौडा वार्ड तिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98562384 किलोमिटर र 98562383
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563439952 र 98

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855414
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली बाटो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाण्डु विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा अचानक लागेको आगो निभाइएको छ। आज बिहान 7:45 बजेतिर जहाज अवतरण गर्ने क्रममा पाङ्ग्राबाट धुवा उडेको देख्ने बित्तिकै दमकलले निभाएको थियो। जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ। सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ। आग लागेको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्यामा अत्याधिक असरका कारण आगो देखिएको हुन सक्ने अनुमान गरिएको छ। जहाजको पाङ्ग्रामा आगो लागेपछि काठमाडौँ विमानस्थलबाट हुने अरू जहाजको उडान र अवतरण रोकिएको छ। काठमाडौँ आउँदै गरेको जहाज आकाशमै फन्को लगाइरहेका छन्। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ। संघीय सरकारको दुवै सदनको संयुक्त बैठकमा दिउँसो 4 बजे यसमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बोलाइएको छ। आजदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ। सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन उच्च प्राथमिकतामा दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्ध हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीतिका कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 वटै अध्यादेश पेश गर्ने हुने भएको छ। बजारमा व्यस्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगीका नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कुसे ढुङ्गाको काम गर्ने विश्वास गरिएको छ। सबै सरकारवाला निकाय, नागरिक समाज र संचारकर्मीहरूलाई अभियानमा सकिएप सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गरेको छ। यो अभियान आउँदो 3 गतेसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछन्। मूल्य सूचीको पालना नभए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालयलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको हो। यस्तै सार्वजनिक सेवा प्रवाहमा मर्यादित सोच छ र वातावरण मन्त्री बनाउन आजदेखि देशभर सरसफाई सप्ताह 2083 सञ्चालन भएको छ। यो अभियान आउँदो 1 गतेसम्म चल्नेछ। तनहुँको शुक्ला गण्डकी 11 स्थित क्याङ्दी खोलामा मापदण्ड विपरीत मेसिनको प्रयोग गरी नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ। नियम विपरीत खोलामा सिधै स्काभेटर प्रयोग गरी उत्खनन गर्दा खोलामा ठूलो खाल्टो भएको छ। खोलामा मेसिन प्रयोग गरी उत्खनन गर्दा नजिकै रहेको दुलेगौड़ा रायपुर जोड्ने ढोरबराई सड़क मार्ग समेत भविष्यमा जोखिममा पर्ने देखिएको छ। मानव निर्माण सेवाले क्याङ्दी घाटोको ठेक्का पाएकोमा जनशक्ति प्रयोग गरी उत्खनन गर्नुपर्नेमा स्काभेटरको प्रयोग गरेको हो। गत चैत्र 3 गते इलाका प्रहरीकारले बेलचौतारालाई स्काभेटर नियन्त्रणमा लिएको थियो, तर कुनै कार्यवाही बिना स्काभेटर छोड़िदिएको थियो। संचार माध्यम र सामाजिक सञ्जालमा उत्खननको समाचार र भिडियो सार्वजनिक भएपछि स्काभेटरको चापी प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार नगरपालिकाको राजस्व तथा वातावरण शाखाको टोली उत्खनन भएको क्षेत्रमा नाम जाँच गरेको छ। उत्खनन गरिएको परिमाण सोमबार आउने वडा नम्बर एघारका अध्यक्ष सारिकम भट्टराईले जानकारी दिनुभयो। सुकला गण्डकी नगरपालिकाका नगर प्रमुख किसनराज पण्डितले प्रदेश सभा सदस्य साम्राज महत वडा नम्बर एघारका अध्यक्ष भट्टराईले सबैको समन्वयमा मेसिन प्रयोग गरी आफ्नै नगरमा विकास हुन्छ भन्ने हेतुले आँखा चिन्दिएको बताउनुभयो। रायपुरको सड़क वर्षामा निर्भर निर्माण व्यवसायले बनाउने छाट नदेखेर मौखिक समन्वयमा निर्माण व्यवसायलाई चाँडो काम सक्न सहजीकरण गरेको प्रदेश सभा सदस्य महतले दावी गर्नुभयो। आकेला एटास्टिक जेबीले साखे थुम्की डाँडा मोटरमार्ग श्रमतीका लागि आवश्यक पर्ने सब बेसका लागि पूर्वाधार कार्यालय तनहुँलाई माग गरे। मौजिमसो कार्यालयले सहजीकरणको लागि शुक्ला गण्डकी नगरपालिकालाई पत्रचार गरेको थियो। करिब 4 किलोमिटर कालो पत्रे गर्न प्रदेश सरकारले बजेट विनियोजन गरी निर्माणाधीन छ। कार्की डाँडा देउराली टोल विकास संस्था शुक्ला गण्डकी तीनको अध्यक्षमा हरिचन्द्र पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार भएको दोस्रो अधिवेशनबाट उपाध्यक्ष पवित्र सापकोटा, सचिवमा भोजराज पौडेलको सदस्यमा सीता विकर, सहसचिवमा बिन्दु लम्साल चयन भएका छन्। सदस्यहरूमा सीता भण्डारी, तिला राणा, हितकुमारी रोका, जुक्ताराज श्रेष्ठ रहेका छन्। सल्लाहकारमा परशुराम भण्डारी, लीला प्रसाद ढुङ्गाना, रामचन्द्र गर्तौला, रामचरण भण्डारी, भीमकुमारी श्रेष्ठ रहेका छन्। टोल विकास संस्थाका अध्यक्ष पूर्व अध्यक्ष भीमकुमारी श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रम वडा नम्बर 3 का अध्यक्ष सचिन भुजेलको प्रमुख अध्यक्षतामा कार्यक्रम भएको हो। पोखरा मुगलिन सड़क पश्चिम खण्ड अन्तर्गत पोखराको पृथ्वी चोकी स्थित सेती नदीमा निर्माणाधीन पुलको अवरोध हटेपछि निर्माण कार्य पुनः शुरू भएको छ। सेती नदीको उत्तर पूर्वी भागमा रहेको स्थानीय केदार पौडेल र माधव पौडेलले मुह आब्जा विवादका कारण आफ्नो घर भत्किने भएपछि पुल निर्माणमा रोक लगाउनु भएको थियो। हाल उचित क्षतिपूर्ति पाएपछि उहाँहरूबीच सहमति भएको छ। क्षतिपूर्ति बापतको 50% रकम मध्ये केदार पौडेलले 13 लाख र माधव पौडेलले 9 लाख रूपियाँ बुझेपछि निर्माण कार्य अघि बढ़ाउन सहमति भएको योजना प्रमुख कृष्ण बहादुर कुवरले जानकारी दिनुभयो। गृह मन्त्रालयले चालू आर्थिक वर्ष 2082/83 दोस्रो त्रैमासिक अध्यावधिको गरेको कार्य सम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ। मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार कुल 20.25 पूर्णाङ्क मध्ये मनाङले 19.5 अङ्क प्राप्त गर्दै 77 जिल्ला प्रशासन कार्यालयहरू मध्ये पहिलो स्थान हासिल गरेको हो। गवर्गका जिल्ला मध्ये मनाङ शीर्ष स्थानमा रहँदा नुवाकोट 19.375 अङ्क सहित दोस्रो स्थानमा रहेको छ। यसै गरी तेस्रो स्थानमा डोटी, चौथो पर्वत र पाँचौंमा रूपन्देही रहेका छन्। पहिलो त्रैमासिक अवधिमा गरिएको कार्य सम्पादन मूल्याङ्कनमा पनि जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको थियो। कुल 29.25 पूर्णाङ्क मध्ये मनाङले 2.875 अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो। लगातार दुई त्रैमासिक उत्कृष्ट नतिजा हासिल गर्ने जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्लाधिकारी नवराज पौडेल हुनुहुन्छ। उपसचिव पौडेललाई गृह मन्त्रालयले भदौ 4 गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो। मनाङ उप सचिव स्तरको प्रमुख जिल्लाधिकारी रहने जिल्ला हो। गृह मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूको पूर्ण कार्यान्वयनका कारण उक्त नतिजा प्राप्त भएको प्रमुख जिल्लाधिकारी पौडेलले बताउनुभयो। तनहुँ जिल्लाका विभिन्न स्थानमा अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अवैध संरचना हटाउन जिल्ला प्रशासन कार्यालयले सक्रियता बढ़ाएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला स्थित सुरक्षा निकाय, स्थानीय तह र सरकारवालाहरू बीचको पहिलो चरणको समन्वयमा बैठकले जग्गा फिर्ता गराउने सम्बन्धमा 8 बजे महत्वपूर्ण निर्णय गरेको छ। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानीय तह र सरकारी निकायहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण तत्काल अध्यावधि गर्न निर्देश दिएको छ। हवस् हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पन्न हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माण कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल newsshuklagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
6: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
7: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरि म पनि अब नातिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
9: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98560 98 4 61 658।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही एल्युमिनियम अब यूपीबीसी को साथमा।
4: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
7: धूम्रपान भनेको के हो?
6: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
7: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
7: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
6: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्कघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
7: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
7: साथी भाइको लहलहाइमा नपरौ।
6: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौ।
7: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।
6: सार्वजनिक स्थलमा धूम्रपान नगरौ।
7: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय स्वास्थ्य प्रशास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
8: कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-2311।
3: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
14: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143177 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
16: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
17: हो र?
16: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
17: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
16: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
17: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
16: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ, उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तर मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
19: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
18: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
20: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
0: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
21: Come on, everybody. Hello, Shukla Gandaki.
0: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् Only on 97.6 A complete console.
22: Program Hello Shukla Gandaki Only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन चाहिँ हो। कार्यक्रममा जोडिन सक्नुहुन्छ जसको लागि हाम्रो स्टुडियोको लाइन 98 4 22 72 911 त्यस्तै गरी 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। र हामी आउने गर्छौं हप्ताको सातै दिन छुट्टै एपिसोड त छँदै नै छ। विशेष त अब आजको यस एपिसोडमा रहेर चाहिँ तपाईँको गायन प्रतिभालाई चाहिँ हामी सुन्छौं है। अब आफ्नो गायन प्रतिभालाई उजागर गर्न चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। अब कार्यक्रममा जोडिँदै गर्नुहोला। हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउँदा चाहिँ प्राइज स्पोन्सर गरेको छ

राख्ने भनेर चाहिँ भनिराखेको थिएँ है। तर अब कहिलेबाट हुन्छ भन्ने कुरा चाहिँ यहाँहरूलाई म जानकारी त गराउने नै छु। अहिले नै चाहिँ अहिलेलाई चाहिँ अब पहिला जस्तो तरिकाले चलिरहेको थियो त्यस्तै अनुसार चाहिँ चल्छ है। अब कार्यक्रममा सहभागिता जनाउनु होला, आफ्नो प्रतिभा चाहिँ राख्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ स्वरूपमा गीत राख्दैछु। बोलिदेऊ बोलको गीत चाहिँ रहेको छ एकदेव लिम्बुको आवाजमा रहेको, अनि यसमा चाहिँ अब चोरी लगेछौ तिमीले है, चोरी लगेछौ तिमीले बलको गीत चाहिँ हो यो। यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने अर्को गीतलाई म कार्यक्रममा राख्दैछु। गीत रहेको छ रंग बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि रंग बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ. अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु. कार्यक्रममा जोडिनु होला यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु. फेरि पनि अर्को गीत रहेको छ, सोल्टी जीव बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि ङोलो ज्यू तिम्रो ङोल सोलाई बलको यो गीत मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, राधा बलको गीत चाहिँ रहेको छ। यो गीत सँगै जान्छु म सर्ट कमर्सल ब्रेकमा, ब्रेक पछि जान्छु 11 बजेको टाइम चेकमा, टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भए दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: ओइ वर्षा, ए सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर शोरूम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नही,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0567790 4, मोबाइल नम्बर 98460261268
5: 98560260268।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा नगर।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
12: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
13: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
12: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
13: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
12: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन नम्बर 0765414233, मोबाइल 98678168।
14: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
15: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
14: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
16: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिन नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
23: भाउजू, हैन भाउजू, किन निराश भएर बस्नु भएको?
24: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
23: ल भाउजू, पनि हाम्रै दुलेगौंडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
24: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
23: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4 धुलेगौंडा, सोनुक सिसा प्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुनिव श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 98171 45234, 98560007।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 11 बज्यो।

0: All right, एकैछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजकै एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। 98422 72911 त्यसै गरी 98066611 बाटो भएर कार्यक्रममा जोडिन सक्नुहुन्छ। आजको एपिसोड भनेको चाहिँ तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन। यति बेला कोही साथी हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर।
1: हेलो नमस्कार।
0: हजुर नमस्कार, सन्चार हुनुहुन्छ होला क्यारे है? हजुर म पनि एकदमै ठिक ठाकै छु। अनि खाना खानुभयो कि खानु भएको छैन कुन्नी? हजुर मेरो पनि भइसक्यो है त। लहानी आज चाहिँ कुन गीत गुनगुनाउनुहुन्छ त नि? जुन गाउनु भए पनि हुन्छ, आउन त किन आउँदैन र? ल हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नु होला, अब साथीहरूलाई सम्झनुहोस् है त। हजुर धन्यवाद। हजुर आज हजुरै पहिलो हुनुहुन्छ है त? हजुर ल हुन्छ, अहिले चाहिँ छुट्यौँ है त। हुन्छ, यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो, आफू कसरीबाट चाहिँ फोन गर्नुभएको थियो र अब उहाँले भाका गुनगुनाएर गइ नै सक्नुभयो होइन। भाका अब यसमा चाहिँ तपाईँले आफूलाई मनपर्ने भाका अथवा जुनसुकै गीत भए पनि गुनगुनाउन चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा सहभागिता जनाउन चाहिँ सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु। कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहोला, अब जसले चाहिँ कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुन्छ अब उहाँ साथी चाहिँ बढी प्राथमिकतामा रहनुहुन्छ है, किनकि अब सन्डेबाट फ्राइडेको एपिसोडभरिमा चाहिँ फोन गर्नुहुने कलरबाट हो नि त हामीले लकी ड्र मार्फत छनौट गर्ने त। बढी प्राथमिकता चाहिँ जस्तै कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुन्छ उहाँ नै पढ्नुहुन्छ है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनुहोला है त भनेर त भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु रेमै बोलको यो मुभी टाइटल सङ्ग स्वीकार्नुहोस् है त।

0: இவங்கள பாதி பேர் லாயரே கிடையாது. பேபி கணன்
1: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि रिमय बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ. अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु. यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु गोठालो जाँदा लागेको माया बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त.

ओके निष्ठुरी मायालु बोलको कुन्ती मखानका आवाजमा रहेको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिनुहोला, आफूलाई मनपर्ने कुनै पनि गीत छ भने आफ्नै आवाजमा चाहिँ गुनगुनाउनुहोला है। अब मौसमको बारेमा कुराकानी गर्नु पर्दाखेरि चाहिँ अब अहिले त घाम लागिराखेको छ होइन, अब तपाईँको ठाउँतिर के कस्तो छ? अब घाम लागिराखेको छ भन्दा पनि अघि चाहिँ आउँदाखेरि मजाले लागिराखेको थियो, अहिले चाहिँ अब बादल लाएर अलि अँध्यारो अँध्यारो भइराखेको छ हाम्रो यतातिर। ए तपाईँको ठाउँतिर के कस्तो छ त्यसबारेमा पनि जानकारी त गराउनु होला नै। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ अर्को जुनी चाहिँदैन मलाई बोलको गीत चाहिँ रहेको छ, सुई गर्नुहोस् है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को जुनी चाहिँदैन मलाई बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म गीत रहेको छ फूल हौ भने बसाइदेऊ बोलको गीत चाहिँ रहेको छ यति बेला यो गीत राख्छु गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा विश्राम पछि आउने नै छु सुन्दै गर्नु होला है त

0: सकिने
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
0: विवाहको लागि घर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ मोबाइल नम्बर 9821552077 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
2: पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ पुन मोबाइल
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोपाइटर हेमराज पुन मोबाइल 9811974888 र 9848480000
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
8: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
9: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौडा हेल्थ पोस्ट
9: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9855124474
11: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
12: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
11: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहालियो
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ गोमगोबु बसबार पछाडिपट्टि
12: हजुर काठमाडौँ दुलीगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
13: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
11: होटल टाइटेनिक गोमगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
14: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
15: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
14: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
15: त्यसो भए सँगै जाउँ न त दुलीगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
14: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
7: दुलीगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलीगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
14: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
16: चिकन ससेज बफ ससेज
14: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
11: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665700052 मोबाइल 9855228587
17: हाप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
18: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
17: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि
14: नयाँ तथा पुराना

0: का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 98562066676।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463-23811।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
7: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564043। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
8: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 98678168।
4: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको नै छु। अब आफ्नो गायन प्रतिभा पनि उजागर गर्न चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ, जोडिनुहोला भनेर त भनिराखेको नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म चरीको घर गोडैमा भए बोलको गीत चाहिँ रहेको छ, यति बेला भने श्रीकान्त सैता।

0: ओके यति बेला भए चरीको घर गोडैमा भए बोलको यो गीत मैले राखिसके र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई स्पष्ट रूपमा धेरै धेरै धन्यवाद गर्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर विनोद पोखरेलराई प्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि चिटको गुन्यो तिमीले लगाउँदा बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।
1: होइन आजको यो बात होइन, मेरो घर सगुन लिएर कहिले आउने त?
2: आउला।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्ट नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर शोरूम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0665709 सार, मोबाइल नम्बर 9847061268,
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
20: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
19: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
20: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
19: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
20: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
21: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
20: मोबाइल 9560055077।
0: शुक्ला गण्डकी एफएम 97.6
1: अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारको योजना छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पनि पेश हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मंत्री निशा मेहताले वीर अस्पतालमा कुचो लगाएर सरसफाई सप्ताह 2083 को शुभारम्भ गर्नुभएको छ। प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य सहित सरकारले देशभर आजदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको हो। यो अभियान आउँदो जेठ 1 गतेसम्म संघ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयहरूमा सञ्चालन हुनेछ। अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत विशेष मार्गदर्शन जारी भएको छ। निर्देशन अनुसार सबै सरकारी निकायहरूलाई सरसफाई मापदण्ड कडाईका साथ लागू गर्दै कार्यस्थललाई स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। मार्गदर्शन अनुसार कार्यालय परिसर, सेवा क्षेत्र, प्रवेशद्वार, सूचना बोर्ड तथा नागरिक बडापत्रलाई व्यवस्थित र आकर्षक बनाउनुपर्ने उल्लेख छ। साथै भित्ताहरूको मर्मत तथा रंगरोगन गर्ने, अव्यवस्थित सामग्री हटाउने र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था छ। फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउने गरी कम्तीमा 2 प्रकारका डस्टबिन अनिवार्य गरिएको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा तराईका 1-2 ठाउँमा
2: मध्यम वर्षाको सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मौसम बढ़ी सक्रिय रहने देखिएको छ। ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ। पर्सि पनि देशका अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा बदली कायमी रहने महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ सहित वर्षा तथा उच्च पहाड़ी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो, विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको अर्थमन्त्री वाग्लेको भनाई लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
22: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
3: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
22: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
3: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
22: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
3: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
22: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग लगानी रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग विदेशी लगानी कर प्रणाली भन्सार पर्यटन ऊर्जा सूचना प्रविधि कृषि बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ। परिसंघले उद्योग मैत्री नीति कर प्रणाली स्थायित्व उत्पादन र रोजगारी केन्द्रित बजेट कच्चा पदार्थमा कर छूट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव भने सामान्य बढ़ेको छ। सुनको भाव हिजोको तुलनामा 1400 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,79,900 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव भने थोरै बढ़ेको छ। चाँदीको भाव आज 65 रूपियाँले बढ़ेर तोलाको 5,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 5,275 रूपियाँ थियो। अब विदेशको खबर। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। ओल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा सूचकांक 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाहरूको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। रिपोर्ट अनुसार अफगानिस्तानमा महिलामाथि कड़ा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त कम रहेको छ। महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। लामो समयदेखि गृहयुद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन्। त्यसै गरी सिरिया सेन्ट्रल अफ्रिकन रिपब्लिक कंगो लोकतान्त्रिक गणतन्त्र सुडान र दक्षिण सुडान जस्ता द्वन्द्वग्रस्त देशहरू पनि महिलाहरूको लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेका छन्। रिपोर्टले युद्ध राजनैतिक अस्थिरता कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाहरूको जीवन झन कठिन बन्दै गएको जनाएको छ। यता नेपाल महिला सुरक्षा सूचकांकमा 120 स्थानमा रहेको छ। नेपाल युद्धग्रस्त देशहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षा सम्बन्धी चुनौती अझै कायमै रहेको रिपोर्टमा उल्लेख गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल बेलुकी पाउने 8 बजे धर्मशालामा शुरू हुनेछ। लगातार 3 हारपछि दबावमा रहेको पंजाब जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किन लक्ष्यमा छ भने दिल्ली आफ्नो प्लेअफ आशा जोगाउने उद्देश्यसहित मैदान उत्रदैछ। पंजाब 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। पंजाब किंग्सले शुरूआती खेलहरूमा उत्कृष्ट प्रदर्शन गरे पनि पछिल्ला 3 खेलमा लगातार पराजय बिहोरेको छ। यस्तै दिल्ली 8 अंकसहित तालिकाको 8 स्थानमा छ। आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। पंजाब शीर्ष स्थान फर्किन चाहँदा दिल्लीलाई प्लेअफ सम्भावना जोगाउन आजको खेल जित्नै पर्ने दबाव छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूको लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूको पहिलो स्थानमा नेपाल 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्लागन्ध केएफएम 97.6
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्नु कहाँ जाने।
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563380 98461656।
5: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
10: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660 98067725229।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332222, 98087969142।
13: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि, ल हिसाब गर त एकचोटि।
14: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बनकेवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
13: ए हो र, जाउँ न त त्यसो भए।
15: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: प्रोप्राइटर विवेश गुप्ता, शिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, धुलेगौड़ा, तनहु।
15: मोबाइल 9841419634 र 9008530058।
17: गाउँबाट सपिङ गर्नको लागि धुलेगौड़ा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर धुलेगौड़ा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, धुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, धुलेगौड़ा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
19: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेँ। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
20: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिरो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं।
19: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
21: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
22: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

चिसो पनि बरफ छ विश्व दुखी बोले सहर नेपाल रहेछ फरक नै अरू भन्दा अनुपम छ मेरो चाल ढाल पनि नआइस मेरो सामु खोक्रो खोलीको खाल पनि उचालो चाहिँ गर्दैन छु 46 को साल पनि

0: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
2: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
3: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
4: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
3: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
5: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङ्गोबु बसपार पछाडि पट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गोङ्गोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
8: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 9856023128 र 9462614726।
10: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
11: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।

0: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827103066 र 9840609543।
2: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
6: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
7: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
8: सम्पर्क 0564142121, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
12: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 1 बज्यो.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164-34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0-65-590-511।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0-65-570-744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-5-60-77-987।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ।
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
1: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू
12: विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा। रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739839।
13: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरिनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
12: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6 शुक्ला गण्डकी FM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
4: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको

0: थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0658 70 676, मोबाइल 98 560 62 676।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
9: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062909।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
6: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268
6: 9857062068।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
11: हजुर काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763।

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बनकेवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
0: ए हो र, जाउन त त्यसो भए।
1: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, शिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
1: मोबाइल 9841419634 र 9008523058।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
11: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
13: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9841411178, 9560007।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
7: आहा कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो
8: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
6: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
9: विगत लामो समयदेखि तपाईँहरूको मन सिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पूर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
14: सम्पर्क 0654142121 मोबाइल 9856035921
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
15: मेरो परिवार स्वस्थ छ खुसी छ मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ म कल्पना पनि गर्न चाहन्न उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ उनलाई कम्पन आएर मुछा परेकी थिइन् तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरुन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लागे म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ
16: बेसरी टाउको दुख्नु आँखा तिरमिरा र धमिलो देख्नु हातमुख सुनिनु अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन् यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ
15: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो
17: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश
18: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
19: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
0: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
20: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
21: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
22: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
23: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
22: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
24: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
25: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
24: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
25: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
24: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846194378, 9811196902।
26: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
27: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602609।
6: ओहो बाबु, नमस्कार। स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
7: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
6: केमा बानी पार्नुहुन्छ हो बाबु? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्कै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
7: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
6: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नु पर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
7: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरले बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो। धन्यवाद है नानी।
8: बाल बालिकाको खाना तथा खाजा

0: रूपमा पत्रु अर्थात जंक फूडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460268
5: 98560268।
7: कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के भनौ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
9: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9840-26617 र 9811-38981
4: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
4: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: शुक्ला गण्डकी टाइम चेक
3: यति बेला दिउँसोको ठिक 3 बज्यो
6: शुरू आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव गएको वर्ष रोकिएको दुर्लभ एक सिंगे गैंडाको गणना यस वर्ष पनि नहुने बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी मध्य पूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री मोदीको अपील एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा एक तीव्र गिरावट र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालले दिएको ए टोलीको 265 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको अधिवेशन शुरू भएको छ प्रतिनिधि सभाको आजको बैठक शुरू हुनसाथ विपक्षी दलका सांसदहरू आआफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो त्यसपछि अघि बढ़ेको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको हो यसपछि विपक्षी दलका सांसदहरूलाई आकस्मिक समयमा 3-3 मिनटका दरले बोल्न समय दिएको छ दलहरूले अध्यादेश भ्रष्टाचारका विषयमा सांसदहरूलाई विशेष छूट सुकुम्बासी बस्तीमा डोजर चलाएको सीमा सुरक्षा लगायतका विषयमा विरोध तथा सरकारको ध्यान आकर्षण गराएका छन् यसैबीच राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण प्रसाद दाहालले जनहित सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न र गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र त्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताउनुभयो यसैबीच आजै दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ यसअघि मन्त्री परिषदको बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरिसकेको छ सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुनेछ निर्माण व्यवसायीहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन् नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुका कारण स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो महासंघले मध्यपूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको सारेको छ। साथै निर्माण व्यवसायहरूलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले हेवी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाडी कर र रोड ट्याक्स बन्द गर्नु तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकेको कर र भ्याटको ब्याज तथा जरिवाना मिनहा गर्न पनि माग गरेको छ। बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक चार वर्षमा हुँदै आएको यो गणना बजेट अभावका कारण यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। धेरै गैंडा पाइने चितौन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि उहाँले बताउनुभयो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया शुक्ला फाँटा र पर्सामा भने प्रत्यक्ष अवलोकनबाट गैंडा गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले यी ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा 752 गैंडा फेला परेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख या उस्तुनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 जना यात्रु 11 चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नु पर्ने प्रभावित 279 यात्रुका लागि फर्कने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरेको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
8: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
7: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
8: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
7: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
8: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
7: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556493333 4935555।
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले तीन महिनादेखिको भुक्तानी गरेका छैनन्। चितवनबाट दूध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दुग्ध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू भुक्तानीमा समस्या देखिएपछि पुनः निराश बन्न थालेको उहाँले बताउनुभयो। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वको युद्ध कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबाद एकमा एकका सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस लाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कार पुलिङ अपनाउन सुझाव दिनुका साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द्व र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएसई सेन्सेस पनि शुरूआती कारोबारमा 1,000 अंकभन्दा धेरैले घटेको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारक बनेको छ। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको 14 तथा अन्तिम खेलमा नेपालको ए टोलीले अमेरिकालाई 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिए। अहिले अमेरिका नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याइरहेको छ। नेपाल ए टोलीले यसैका 3 खेल जितेको थियो। नेपाल ए टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीय संसदको अधिवेशन शुरू। आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै सोच सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग। व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव। गएको वर्ष रोकिएको दुर्लभ एक सिंगी गैंडाको गणना यस वर्ष पनि नहुने। बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी। मध्यपूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री ओलीको अपील। एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट। र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालको ए टोलीले दिएको 265 रनको लक्ष्य पछ्याउँदै।
12: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा 2 बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम 2 बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
14: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
15: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
16: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
14: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739849।
19: मेरिया मैनी, कस्तो राम्रो गहना!
20: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
21: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
23: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
24: शुद्ध सुन तथा चाँदीका गर गहना,
23: छापावाला सुन चाँदीका गर गहना,
24: राशि अनुसारका पत्थर,
23: कम्प्युटर तौल प्रविधि,
24: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
23: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
24: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
23: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625239।
24: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
25: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
26: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
25: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
27: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
28: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
29: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
28: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
30: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
30: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
30: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-32-94 र 98-62-38-73
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98-560-43-952 र 98-066-56-586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
5: शुक्ला गण्डकी FM 97.6।

0: तता पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र मह मोबाइल 9841168 98235 5273
4: सुन होमवर्क देखाऊ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633484 र 9560667988
8: एउटा कुरा के बुढी यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि ल हिसाब गर त एकचोटि
1: ल बुढा त्यो त मलाई थाहा छँदैछ नि त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु
8: ए हो र जाउँ न त त्यसो भए
1: हजुर हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: प्रोप्राइटर विवेश गुप्ता सिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौडा तनहुँ
1: मोबाइल 9841419634 र 9800523058
10: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
0: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए

0: सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
1: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
2: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0654142142, मोबाइल 9850623128 र 9462614726।
6: हाम्रो मोबाइल पसल दुलेगौडामा
7: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
6: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी,
8: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
6: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्लागण्डकी चार दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै साङ्ग्रिला बैंक को ठिक पारिपट्टि। सम्पर्क 9850656996।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
9: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
9: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
9: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855643443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
11: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

सेर्ने सासमा मायाको मधु मासमा लागोस् न बारुद कि कुक्क तिमीले खाँदा गाँसमा अनि पो माया बख्छ।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माटीको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बब ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
12: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
14: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
12: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
15: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
12: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 98-460-69-246-98-0-58-00-8।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ,
16: अहिले हतार छ पछि आउँदै गरौँला है।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460 61268
17: 98560 62068।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुले गौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0658-70-676, मोबाइल 9850-62-676।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811976902।
9: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
11: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
12: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै केको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60

0: 94543।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
4: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, सेनिराको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
2: तर महँगो होला नि
1: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
3: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
3: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
4: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98562938 र 98028 22938
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
3: धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 धुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98560 28587
9: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
6: किन आमा के भएर
9: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
6: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
9: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
8: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
9: मोबाइल 98560 43952 र 98066 56586
6: कता हिँडेको हो आइफोन हातमा लिएर
10: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
6: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.in लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सार्वजनिक सवारी साधन र राइड शेयरिङका बीच रहेका कानूनी र व्यावहारिक भिन्नतालाई व्यवस्थित गरिने बताउनु भएको छ। हिजो पोखरामा नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै विधिवत रूपमा दर्ता भएर सञ्चालनमा रहेका सार्वजनिक सवारी साधन र राइड शेयरिङमा रहेका सवारी बीचको कानूनी र व्यावहारिक भिन्नतालाई व्यवस्थित गरिने बताउनु भएको हो। गत वर्ष राइड शेयरिङ सेवालाई कानूनी मान्यता भएको विरोधको सन्दर्भमा मुख्यमन्त्री पाण्डेले व्यवसायीहरूलाई प्रविधिको महत्व बुझाउन आवश्यक रहेको धारणा राख्नुभयो। बदलिदो विश्व परिवेश अनुसार प्रविधिको अवलम्बन अपरिहार्य रहेको उहाँले बताउनुभयो। यस क्षेत्रको समस्या समाधानको लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले पनि कानूनी निर्माण र लबिङमा सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ। त्यसै गरी नेपाली प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सड़क संरचनाको कारण सवारी दुर्घटना बढ्दै गएको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेल्ने र खेलाउने 9 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 59,000 र 212 पत्ती तास समेत बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार 26 वैशाखमा पोखरा 17 रामदर्शन टोलमा जुवातास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट प्रहरी टोली खटिएको थियो। टोलीले साँझ 6 बजेको समयमा जुवातास खेलिरहेका उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने मुद्दा 5 दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाएको जनाएको छ। लमजुङको बेसी शहर नगरपालिका 6 पल्लो मकै डाँडामा महिलाको भीरबाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय 64 वर्षीय सुकमाया रिमालको मयुम भेटस्थित भोटे चौर सामुदायिक वनमा दाउरा खोज्न जाँदा भीरबाट खसेर मृत्यु भएको हो। आइतबार साँझ दाउरा संकलन गर्ने क्रममा गोरेटो बाटोबाट करिब 300 मिटर तल खस्नुभएकी रिमाल भीरमा अड्किएको अवस्थामा रहेको खबर साँझ करिब 7:45 बजे प्रहरीलाई प्राप्त भएको थियो। खबर लगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक नेत्रबहादुर थापाको नेतृत्वमा 13 जना र सशस्त्र प्रहरी बल नेपाल गोलमा लमजुङबाट सशस्त्र प्रहरी नायब परीक्षक विकास अधिकारीको कमाण्डमा 15 जनाको टोली उद्धारमा खटिएको थियो। उद्धार टोलीले राति 9:05 बजे अचेत अवस्थाकी रिमाललाई भीरबाट निकालेर उपचारको लागि प्रदेश अस्पताल लमजुङ पुर्याएको थियो। चिकित्सकले जाँच गर्ने क्रममा राति करिब 10 बजे रिमाललाई मृत घोषणा गरेको प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभयो। प्रहरीका अनुसार सब परीक्षणको लागि प्रदेश अस्पताल लमजुङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। व्यवसायी तथा उनीहरूका परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले श्री रत्नहरी मेमोरियल अस्पताल प्राली र तनहउद्योग वाणिज्य संघ दमौली बजार इकाईबीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्य तथा सम्झौता कार्यक्रम सम्पन्न भएको छ। रत्नहरी मेमोरियल अस्पताल दमौलीका अध्यक्ष तारा प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तनहउद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति शेषराज श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। सम्झौता अनुसार तनहउद्योग वाणिज्य संघ दमौली बजार इकाईमा आबद्ध सदस्य तथा उनीहरूको परिवारले रत्नहरी मेमोरियल अस्पतालमा उपचार गराउँदा उपचार खर्चमा 10%, अपरेशन खर्चमा 25% तथा औषधिमा 5% छूट पाउने भएका छन्। सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष तारा प्रसाद श्रेष्ठ र व्यवस्थापक लीलबहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो भने उद्योग वाणिज्य संघका तर्फबाट सभापति शेषराज श्रेष्ठ र उपसभापति नारायण मल्लले हस्ताक्षर गर्नुभएको थियो। उक्त सहकार्य तथा सम्झौताको लागि विशेष पहल उपसभापति नारायण मल्लले गर्नुभएको जनाइएको छ। म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 भन्दा धेरैले स्वास्थ्य उपचार सेवा लिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि फागुनमा शान्तसम्म 60,646 जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालमा म्याग्दीका साथै पर्वत मुस्ताङ र बागलुङका केही भेगहरूबाट समेत सर्वसाधारण उपचारको लागि आउने गर्दछन्। अस्पतालका अनुसार ओपीडीतर्फ 55,263 जना, इमर्जेन्सी 5,383, दन्त सेवा 1,544, शाखा परीक्षण 1,153, ल्याब 21,925, यूएसजी 6,320, एक्सरे 13,833 र ईसीजी तर्फ 4,140 जनाले सेवा लिएका छन्। बागलुङ जिल्लाको ग्वालेचौर स्थित 1500 आधारभूत अस्पतालमा मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा दिन तयारी थालिएको छ। डायलाइसिसको विषयमा विशेष ज्ञान हुनुपर्ने भएकोले बढीकार गाउँपालिकाले नर्सलाई डायलाइसिस नर्सिङ तालिम लिन काठमाडौँ पठाएको छ। गाउँपालिकाका अध्यक्ष गण्डकी थापा, अधिकारी उपाध्यक्ष भीमसेन वन र स्वास्थ्य संयोजक विपेन्द्र केसी सहितको टोलीले विभिन्न अस्पतालमा पुगेर डायलाइसिस सेवा बारे अध्ययन गरिरहेको छ। अस्पताल काठमाडौँमा 3 महिने आधारभूत डायलाइसिस नर्सिङ तालिम लिइरहेको दुईजना नर्स दक्ष भएर आएपछि सेवा शुरू गर्ने गरी तयारी भइरहेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेमबहादुर पुनले जानकारी दिनुभयो। बडीगढ़ गाउँपालिकामा मात्र 14 मिर्गौला रोगका बिरामी छन्। पश्चिम बागलुङका 5 पालिका र गुल्मी जिल्लाको मुसिकोट सहित 85 बिरामी अहिले अस्पतालको सम्पर्कमा रहेका छन्। नजिकमा सेवा नहुँदा उनीहरूले हाल बागलुङ, पोखरा, नारायणघाट र बोटलका अस्पतालबाट डायलाइसिस गराइरहेका छन्। तनहुको एक गाउँपालिकाले श्रमको सम्मान र श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ मजदूर संचित कोष कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। जीवनभर अर्काको लागि पसिना बगाउने तर विपद र बुढ्यौलीमा सहारा बिना हुने अवस्थाको अन्त्य गर्न म्याग्दी गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो। दुई चरणमा गरी हालसम्म 96 श्रमिकलाई कोषमा सूचीकृत भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो चरणमा 66 र दोस्रो चरणमा 30 मजदूरलाई कोषमा आबद्ध गराई सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। बागलुङको काठेखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कृषि उपज संकलन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले अक्षेते बजारमा कृषि उपज संकलन तथा वितरण केन्द्र निर्माण गरिएको छ। गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा उक्त केन्द्र निर्माण गरिएको हो। 60 लाख रूपियाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा काठेखोला गाउँपालिकाको 70% र हेफर नेपालको 30% लगानी रहेको छ। 2081 मंगसिर 13 गते सम्झौता गरी एमके ट्रेडर्सले भवन निर्माण गरेको हो। आगामी जेठ 15 गते भित्र केन्द्र सञ्चालनमा ल्याउने गाउँपालिकाले तयारी गरेको छ। अगुवा कृषकहरूको पहलमा बजार व्यवस्थापन समिति गठन गरी केन्द्र सञ्चालन गरिनेछ। ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको कृषि उपजको सुरक्षित भण्डारणसँगै सहज बजारीकरणमा समेत केन्द्र प्रभावकारी हुने गाउँपालिकाको अपेक्षा छ। ग्रामीण क्षेत्रमा स्वरोजगारको अवसर सिर्जना गरी किसानको आय स्तर सुधार्न तनहुमा खरायो पालनलाई व्यावसायिक रूपमा अगाडि बढ़ाइएको छ। यसै अभियान अन्तर्गत रेबिट कन्सर्न नेपालले ब्यास नगरपालिका 13 11 किसानलाई प्रजननको लागि उन्नत जातका खरायो र आधुनिक खोर केज निशुल्क उपलब्ध गराएको हो। खरायो पालनलाई पोषण र स्थानीय स्तरमा स्वरोजगारसँग जोड्ने लक्ष्यको साथ 11 किसानलाई 33 खरायो, माउ र बच्चा हस्तान्तरण गरिएको संस्थाका निर्देशक पूजा पौडेलले ब्यास नगरपालिका 13 उपाध्यक्ष वसन्त बहादुर आर्यलाई ती सामग्री हालै हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा संस्थाका संरक्षक किरण पौडेलले यहाँको हावा पनि खरायो पालनको लागि अत्यन्तै अनुकूल रहेको र पाल्न खासै दुःख नहुने बताउनुभयो। शहरको सुविधा र सहज जीवन त्यागेर तनहुका एक शिक्षक गाउँ फर्कनु भएको छ। खेर गइरहेको 82 रोपनी बाँझो जमीनलाई उहाँले उत्पादन, पशुपालन र कृषि पर्यटनको केन्द्रमा रूपान्तरण गर्नुभएको हो। ब्यास नगरपालिका 6 कहरे निवासी सिद्धान्त थापा मगरले करिब 60 लाख रूपियाँ लगानीमा सजीव कृषि तथा पशु फर्म सञ्चालन गर्दै कृषि कर्मलाई व्यवसाय र प्रेरणाको नमूनाको रूपमा स्थापित गर्नुभएको हो। पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी र शहर पलायनतर्फ आकर्षित भइरहेको बेला थापाले भने गाउँकै माटो रोज्नुभयो। उहाँको फार्ममा हाल 55 वटा स्थानीय जातका बाख्रा, 20 वटा सुँगुर, 3 वटा भैंसी र 42 वटा मौरीका घर छन्। पशुपालनसँगै फलफूल खेतीलाई प्राथमिकता दिँदै 150 वटा लिची र 200 वटा कागतीका बिरूवा हुर्काइँदैछन्। बाँझो जमीनको सदुपयोगसँगै बहुआयामिक उत्पादनतर्फ उहाँको ध्यान केन्द्रित छ। तनहुको म्याग्दे गाउँपालिकाले सुत्केरी गाई भैँसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारको लागि गाउँपालिकाले बीमा गरेको सुत्केरी गाई भैँसीलाई एकमुष्ट 5,000 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठका अनुसार पालिकाले पशु बीमाको प्रिमियममा किसानले तिर्नुपर्ने 20% रकम समेत बेहोर्ने गरेको छ। गाउँपालिकाले गत वर्ष दूधमा अनुदानको लागि विनियोजन गरेको 30 लाख रूपियाँ अपुग भएपछि थप 18 लाख गरी कुल 48 लाख रूपियाँ वितरण गरेको थियो। तनहुँको देवघाट गाउँपालिकाले देवघाट धामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ। पालिकाको पहिचान, संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह कक्षा 1-5 र 6-8 को लागि हाम्रो देवघाट नामक पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको जनाएको छ। उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका 35 वटा सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ। पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटकीय स्थल, जनजीवन, वनस्पति तथा यहाँका जात जातिका संस्कारलाई प्राथमिकताको साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो। गाउँपालिकाका प्रवक्ता एवं वडा 5 का अध्यक्ष पूर्ण बहादुर कुँवरले शिक्षालाई जीवनोपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट प्रवर्धन गर्न पाठ्यक्रमले महत्व राख्ने बताउनुभयो। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर उपस्थित हुने नै छौं। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधारमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोर माइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
9: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
10: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
9: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 9868168887।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
14: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
9: मोबाइल 9856705770।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856700778।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
18: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840078022।
2: शुक्ला गण्डकी FM 97.6।
20: मिलन बिछोड गाउँ अनि शहर मौलिक संस्कृतिको धरोहर,
21: सुख दुःखका बिताउने भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोकचौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोकचौतारी लिएर आजको यस सोमबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको श्रृंखला भनेको चाहिँ तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन चाहिँ हो। अब तपाईँले आफूलाई कुनै पनि भाका मनपर्छ भने आफ्नै आवाजमा गुनगुनाउनको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ है। जसको लागि हाम्रो स्टुडियोको लाइन 98422 72911 त्यसै गरी 98066 36611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। स्टुडियोको लाइन त अब यही नै भइहाल्यो, कार्यक्रममा जोडिनु होला यो स्टुडियोको लाइन भएर है। र हाम्रो यस कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनीटारको वडा कार्यालयको अगाडि है। त्यहाँ गएर तपाईँले आफ्नो आवश्यक परेको सेवा सुविधा त लिन सक्नुहुन्छ नि है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला। आजको दिन कसरी बित्यो त्यसबारेमा पनि जानकारी गराउन सक्नुहुन्छ होइन। अब घाम त मजाले चर्किराखेको छ, अब पानी पर्ला जस्तो पनि भइराखेको छ। अलि स्वास्थ्यको ख्याल पनि राख्नुहोला है, अलि सचेत पनि रहनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूपमा भाग राख्दैछु देउला माया पुरैमा नरिसाउन सानो कुरैमा बोलको यो भाग रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने देउला माया पुरैमा नरिसाउन सानो कुरैमा बोलको यो भाका मैले राखिसके, जसमा वाच रहेको थियो भूमिका गिरी, त्यस्तै गरी डिप्लब खातीको है सुनिसक्नु भएको छ। यसमा लय र शब्द रहेको थियो डिप्लब खातीको, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने अर्को भाकालाई म कार्यक्रममा राख्दैछु, भमर रावलको भाका जे रहेको छ जसमा वाच रहेको छ शान्ति श्री परियार, अनि त्यस्तै गरी कुलेन्द्र विश्वकर्माको लय रहेको छ, सूर्य मम्बा तामाङको भने शब्द पनि वहाँकै रहेको छ। यति बेला भने यो भाका स्वीकार्नुहोस्।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि अमर राबोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सुन्नु पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु, धन मन बोलको यो भाका चाहिँ रहेको छ अनि यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्राम पछि आउने नै छु, सुन्दै गर्नुहोला।

0: salvare.
1: Shukla Ganda KFM 97.6.
2: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चन्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9855612474।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, सेरिदाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
13: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: साथीनेवा साथीन यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो टेस्टै, लोबेट हेर्यो टेस्टै, सोफा पर्दा कार्पेट हेर्यो सबै टेस्टै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने मरी म पनि अब नातिकेटा भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98 5 30 33 800 78, 98 4 31 56 658।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121060 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा भाका त राखिराखेको नै छु, अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला भनेर पनि भनिराखेको नै हो है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु। भाका रहेको छ लान्छौ भने लैजाऊ हजुर बोलको भाका चाहिँ रहेको छ सुजानु सैता।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि लान्छौ भने लैजाऊ हजुर तिम्रो साथैमा बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। आजको श्रृंखलामा रहेर तपाईँको लागि नै बाटा राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुनसाथी पसलका प्रोप्राइटर भक्त कुमार रामधाम सरपति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि मानौं कोटैमा बोलको यो भाका रहेको छ, जसमा आवाज रहेको छ बद्री सापकोटा, त्यस्तै गरी शान्ति श्री परियारको आवाज रहेको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुविना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला सुकरा गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6 Shukla Gandaki FM 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: होइन हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
3: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
2: 98560261268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा,
0: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीहरूको माग, व्यवसायीलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव,
1: यस वर्ष मनसूनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण 19,00,000 जना भन्दा बढ़ी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान,
0: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो, भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट,
1: र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, पीसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए टोलीको क्लिन स्वीप, विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Major ko pani lagisakeko cha. Major appliances, Major ko pani lagcha.
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। संसदमा प्रस्तुत गर्नु अघि आज बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। नीति तथा कार्यक्रम मार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ। सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यमा आधारित बनेर संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले नीति तथा कार्यक्रम मार्फत सुशासनलाई देशको समृद्धिको आधारशिलाको रूपमा ग्रहण गरेको छ।
4: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउनेछ।
0: यस्तै सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। यस्तो कोषमा सहकारीको कर्जा असुली गरी जम्मा गर्ने र यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
4: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ।
1: यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना सुनाउनु भएको छ। सरकारले 2083-84 नीति तथा कार्यक्रममा आगामी वर्ष डिजिटल अर्थतन्त्रको विस्तार र राजस्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ। वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बीजकीकरणलाई कड़ाईका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले उल्लेख गर्नुभयो। करदाताहरूलाई संस्था प्रदान गर्न मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगायत सबै प्रकारका कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीतिमा उल्लेख छ। वित्तीय सुशासन कायम गर्न र आधुनिक डिजिटल अर्थव्यवस्थालाई जोड़ दिइएको छ। सरकारले तोकिएको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिसा उपलब्ध गराउने भएको छ। अब एउटै पोर्टल मार्फत कम्पनी दर्तादेखि बिउ पुँजीसम्म दिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको छ। यस्तै सरकारले पुँजी बजारमा पेन्सन कोष तथा गैर आवश्यक नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। धितोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
0: यसैबीच सरकारले तराई मधेशका सिंचाई सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाड़ी र हिमाली क्षेत्रमा कृषि योग्य फाँटहरूमा लिफ्ट प्रविधि मार्फत सिंचाई सुविधा सुनिश्चित गर्ने बताएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला सिंचाई प्रविधिको आधुनिकीकरण मरमत सम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गर्ने बताउनुभयो। यस्तै सरकारले बाली लगाउन अगावै न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ। यस्तै सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी यस्तो सेवालाई पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद को संयुक्त बैठकलाई सम्बोधन गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिकामा विस्तार गर्ने योजना रहेको बताउनुभयो।
4: नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ।
1: सरकारले भिजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने उल्लेख छ। सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा सहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्न समेत रहेको उल्लेख छ। पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाइने पनि सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने, दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने, पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन नीतिगत र पूर्वाधार सुधार गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
0: यस्तै सरकारले ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा सरकारले आउँदो दशकमा 30,000 मेगावाट विद्युत उत्पादन पुर्याउने घोषणासहित लक्ष्य हासिल गर्ने एकद्वार प्रणाली लागू गर्ने उल्लेख छ। ऊर्जा प्रवर्धकहरूले एउटा आयोजना निर्माण गर्न 23 बढ़ी सरकारी निकाय धाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन्। त्यही अवस्थालाई अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति लिएको हो। सरकारले विद्युत उत्पादन प्रसारण वितरण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने नीति पनि लिएको छ। सरकारले आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ।
1: सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। वैकल्पिक विकास वित्त डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल कार्यान्वयन गरिने उहाँले बताउनुभयो। रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
4: रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइनेछ। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता डिजिटल प्रगति ट्र्याकिङ जग्गा प्राप्ति र वन सम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गरिनेछ।
0: सरकारले आउँदो आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने दावी गरेको छ। सरकारले आउँदो दशक अर्थात 2083-84 दुई हजार 2093-94 रोजगार प्रवर्धन दशक पनि घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवर्धन दशक घोषणा गरेको बताउनुभयो। यस्तै सरकारले संक्रमणकालीन न्यायको प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउने घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा शस्त्र द्वन्द्वमा भएका मानव अधिकार हनन सम्बन्धी घटनाको छानबिन कार्यलाई यही आर्थिक वर्षमा अघि बढ़ाएर टुंग्याउने घोषणा गरेको हो। झण्डै 19 वर्षदेखि अल्झिँदै आएको यो प्रक्रिया टुंग्याउने घोषणा भने बालेन्द्र शाह नेतृत्वको सरकारले नीति तथा कार्यक्रम मार्फत गरेको हो।
1: सरकारले ल्याएका 8 अध्यादेशहरू संघीय संसदमा पेश भएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक र त्यसपछि राष्ट्रिय सभा बैठकमा मन्त्रीहरूले अध्यादेश पेश गरेका हुन्। संविधानको धारा 114 अनुसार सरकारले संसद अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्दछ। त्यसरी ल्याएको अध्यादेश संसदको अधिवेशन आह्वान भएपछिको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेश गर्नुपर्छ। त्यसपछि सांसदहरूले चाहेको खण्डमा अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिन सक्दछन्। अध्यादेश दुवै सदनबाट स्वीकृत भएमा दुवै सदनको बैठक बसेको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएर ऐनमा रूपान्तरित भइसक्नुपर्छ। अन्यथा अध्यादेश स्वत निष्क्रिय हुन्छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556-94-333, 94-555।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने, दलहरूसँगको सहकारीमा संविधान संशोधन गर्ने सरकारको घोषणा, समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत फिर्ता गर्ने घोषणा, नेपालले भिजिट नेपाल 2085 मनाउने, सरकारले ल्याएका 8 अध्यादेशहरू संघीय संसदमा पेश लगायतका खबर प्रस्तुत गरे।
1: बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का आलोपत्र पर्नुको कारण मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजल र बिटुमिन लगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनुपर्ने सुझाव पनि दिइएको छ। महासंघले हेभी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कवाड़ी कर र सड़क कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र भ्याटको ब्याज तथा जरिवाना मिनाहा गर्न माग गरेको छ। यसका साथै अहिलेको आर्थिक संकटलाई मध्यनजर गर्दै कम्तीमा तीन वर्षको कुलिङ पीरियड व्यवस्था गरी कालो सूचीको प्रावधान तत्काल हटाउन र कृषि तथा जलविद्युत सरह निर्माण क्षेत्रमा पनि बैंकहरूले कम्तीमा 15% लगानी गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसूनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19,00,000 भन्दा बढ़ी जनसंख्या प्रभावित हुने अनुमान छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूस्य र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुने सक्ने अनुमान छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर झण्डै 4,57,145 घरधुरीका 19,97,731 जना प्रभावित हुन सक्ने अनुमान छ। प्रदेशगत विश्लेषण अनुसार कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसून जन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देश दिएको जानकारी दिनुभयो।
1: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनेरा सोभियुका अध्यक्ष दीपक झामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका हुन्। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
0: सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाईलाई संस्थागत गर्न देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको छ। वीर अस्पतालमा सरसफाई गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अभियानको शुभारम्भ गर्नुभएको हो। सरकारले आजदेखि जेठ 8 गतिसम्म संघ प्रदेश र पालिका अन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थालाई सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। कार्यक्रममा मन्त्री मेहताले सरसफाईलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्रालयको 100 बुँदे प्राथमिकतामा सरकारले सफाईलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले अस्पतालका शौचालय, फ्लस प्रणाली, वार्ड भुइँतला तथा अस्पताल परिसरको स्वच्छतालाई विशेष निगरानीमा राखिएको जानकारी दिनुभयो। सरकारी कार्यालय वरपर 100 मिटर क्षेत्रभित्रको सरसफाई समेत सम्बन्धित कार्यालयको जिम्मेवारीभित्र राखेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हरेक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्यांकन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरेको छ। सरसफाईसँगै सरकारी कार्यालयमा रहेका सूचना बोर्ड, नागरिक बढ़ापत्र र संकेत चिन्हहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु, 11 चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नुपर्ने प्रभावित 279 यात्रुहरूका लागि फर्किने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरिएको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो।
0: बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक चार वर्षमा हुँदै आएको यो गणना बजेट अभावका साथै यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। उहाँका अनुसार धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि हो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया शुक्लाफाटा र पर्सा राष्ट्रिय निकुञ्जमा भने प्रत्यक्ष अवलोकनबाट गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले ती ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरी 752 गैंडा फेला परेका थिए। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
12: हाम्रा सेवाहरू
13: ओपीडी सेवा,
12: विशेषज्ञ ओपीडी सेवा,
13: निशुल्क औषधि वितरण,
12: सशुल्क फार्मेसी सेवा,
13: फिजियोथेरापी सेवा,
12: अकुपंचर सेवा,
13: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
13: पूर्वकर्म पञ्चकर्म सेवा,
12: छार सूत्र सेवा,
13: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 38.19 अंकले बढ़ेर 2783.85 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा अन्य समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। यस्तै फाइनेन्स, जलविद्युत, माइक्रो फाइनेन्स र निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले बढ़ेको छ। आज 247 कम्पनीको शेयर बढ़ेकोमा 18 घटेको छ। यस्तै 4 कम्पनीको शेयर गडबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.28 अर्ब कारोबार भएकोमा आज 332 कम्पनीका 1.04 करोड़ किता शेयर 4.61 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्था र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालीले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी दिएका छैनन्। चितवनबाट दूध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दूध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू पुनः निराश बन्न थालेका उहाँले बताउनुभयो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रायोजनार्थ सेवाग्राही व्यवसायीसँग 1,40,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगले आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो। आयोगले आरोपी दास विरूद्ध बिगो बमोजिम कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चित खोजेको इरानको समाचार संस्था तस्मिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस्तै इरानले लड़ाईबाट खेप्नु परेको हानिको क्षतिपूर्ति पाउनुपर्ने र होर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग पनि गरेको छ। यो सँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 4.1% बढ़ेर $105 प्रति ब्यारेल पुगेको छ। गएको फेब्रुअरी 28 तारीकमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध बनेको छ। होर्मुज जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढ़ेको हो। अमेरिकाले होर्मुज जलमार्गमा पानी जहाजको आवत जावत खोल्ने र इरानले परमाणु अर्थ प्रशोधन गर्ने काम स्थगित गर्नुपर्ने शर्तसहित 14 बुधे प्रस्ताव गरेको थियो। केही दिन अघि ट्रम्पले इरान युद्ध चाँडै टुंगिने बताए पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा थुपारिएको युरेनियम बाहिर ननिकालिएसम्म युद्ध नटुंगिने बताउनु भएको थियो। शान्तिवार्ता गर्नका लागि अप्रेल महिनाको शुरूतिर युद्धविराम घोषणा गरिएको थियो। केही छिटपुट घटना बाहेक युद्धविराम पालना भएको देखिन्छ। इरानलाई एकीकृत प्रस्ताव प्रस्तुत गर्नका लागि समय उपलब्ध गराउन भन्दै ट्रम्पले युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याउनु भएको थियो। लड़ाई शुरू भएता तेलको मूल्यमा निकै ठूलो प्रभाव परेको छ।
1: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य पूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायहरूले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कारपुलिङ अपनाउन सुझाव दिनुभएको साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजेलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द्व र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएससी सेक्सन्स पनि शुरूआती कारोबारमा 1,000 अंक भन्दा धेरैले घटेको छ। विश्लेषकहरूका अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारण बनेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले पुरूष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ। सन् 2027 2031 अन्तर्राष्ट्रिय तालिकामा इंग्ल्याण्डले नेपालसँग टी20 श्रृंखला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिइन्फोले जनाएको छ। इंग्ल्याण्डको टोलीले नेपाल भ्रमण गरे यो ऐतिहासिक हुनेछ। अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय श्रृंखला खेलेका छैनन्। पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट द्रुत गतिमा बढ़ेको छ। गएको वर्ष नेपालले संयुक्त अरब युएईमा वेस्ट इण्डिजलाई हराएर पहिलो पटक पूर्ण आईसीसी सदस्यसँगको श्रृंखला जितेको थियो। यसैबीच आयरल्याण्डले पनि सन् 2026-27 नेपाल भ्रमण गर्ने तयारी गरिरहेको खबरमा उल्लेख छ। यस वर्ष आईसीसी टी20 विश्वकपमा नेपाल र इंग्ल्याण्ड बीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो। त्यो खेलमा इंग्ल्याण्ड अन्तिम बलमा विजयी भएको थियो।
1: र एकदिवसीय अभ्यास श्रृंखलामा नेपालको ए टोलीले क्लीन स्वीप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हरायो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर एक बलमा 257 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। नेपाल एले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। भोलिदेखि जेठ 8 गतेसम्म कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा,
0: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने प्रस्ताव,
1: यस वर्ष मनसूनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण झन्डै 20 लाख जना भन्दा बढ़ी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान,
0: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो, भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट,
1: र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, ईसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए टोलीको क्लीन स्वीप।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास तापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागंध की एफएम 97.6।
1: लो न नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त, नि कस्तो नपर्ने सिङ्गो बनिसका पनि हो।
3: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
6: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन नम्बर 0564142333। मोबाइल 98678168।
7: भाउजू होइन, भाउजू किन निराश भएर बस्नु भएको?
8: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो। उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
7: ल भाउजू, पनि हाम्रै दुलेगौंडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
8: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुमिव श्रेष्ठ। सम्पर्क 0635907707। मोबाइल 98171445234, 98560007।
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
10: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
9: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
10: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
9: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171969।

0: मा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
1: चिकन ससेज, बफ ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98560288587।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
7: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
7: मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: आज पनि खाना काँचै
1: होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न,
1: बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडि पट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694057056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
6: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143177 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के उयो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा पेश। निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आबद्ध भए सेवाबाट बर्खास्त। विजित नेपाल 2085 मनाउने सरकारको घोषणा। सरकारले संसद छलेर ल्याएका अध्यादेश र सुकुम्बासी व्यवस्थापनमा उचित ध्यान नदिएको भन्दै प्रतिपक्षी दलहरूको विरोध। ट्रेड युनियन बन्द गर्ने बालिन सरकारको अध्यादेशमाथि सर्वोच्चको रोक। राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी, एसई नतिजा सार्वजनिक गर्ने तयारी। पोखरामा पौडी खेल्ने क्रममा डुबेर चिकित्सकको प्रेतीको मृत्यु। इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो। र अमेरिका र स्कटल्याण्डको सिनियर टोली विरूद्ध नेपाल एको उत्कृष्ट प्रदर्शन। सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन अनिश्चित समय रोक्ने कुलिङ पिरियड राख्ने भएको छ। आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनु भएको हो। दलमा आबद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति अवलम्बन गर्ने पनि सरकारको घोषणा छ। निजामती सेवामा रहेको ट्रेड युनियन सरकारले अध्यादेशबाट खारिज गरिसकेको छ। यसलाई कानून बनाएर व्यवस्थित गर्ने पनि सरकारको घोषणा छ। यसरी सरकारले विजित नेपाल 2085 मनाउने घोषणा गरेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गर्नुभएको हो। आगामी आर्थिक वर्ष त्यसको पूर्व तयारीका काम गरिने पनि कार्यक्रममा उल्लेख छ। त्यसका लागि नागरिक उड्डयन क्षेत्रको समर्थनात्मक सुधार गर्ने, निजी क्षेत्रको सहभागिता बढ़ाउने, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिने जनाइएको छ। यस्तै पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेको विषयमा प्रतिपक्षी दल नेकपा एमाले प्रश्न उठाएको छ। राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिनु भएको थियो। त्यस लगत्तै प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री उठेर हिँडेकोमा आपत्ति जनाउनुभयो। उहाँले प्रधानमन्त्री उठेर हिँड्नुले नीति तथा कार्यक्रममा अपनत्व भए नभएको प्रश्न पार्न पनि माग गर्नुभयो। साथै बरालले प्रधानमन्त्री शाहले राष्ट्रिय पोशाक नलगाएको विषय पनि प्रश्न उठाउनुभयो। राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्छ कि पर्दैन, सभामुख मार्फत रूलिङ माग गर्दछु, बरालले भन्नुभयो। राष्ट्रपतिले नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको छ, बीचमै बहिष्कार गरेर हिँडेको हामीले देख्यौं, यसले उहाँको नीति तथा कार्यक्रममाथिको अपनत्व के हो बुझ्न चाहन्छु। बरालले अपनत्वमा प्रश्न उठाएपछि विपक्षी दलका सांसदहरूले टेबल ठोकेर समर्थन जनाएका थिए। त्यस्तै राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले अर्का मन्त्रीसँग लगातार संवाद गरेको भिडियो रेकर्डबाट हटाउन समेत बरालले माग गर्नुभयो। सभामुख डोलप्रसाद आर्यले उक्त विषयमा बुझ्न सचिवालयलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम टेबल गर्नुभएको थियो। तर सम्बोधनको प्रति टेबल गर्दा प्रधानमन्त्री शाह एक शब्द पनि बोल्नु भएन। महासचिव पद्म प्रसाद पाण्डेको सीट अगाडि लगेर सम्बोधनको प्रति राखिदिनुभयो र आफ्नो कुर्सीमा पनि नगई बैठकबाट बाहिरिनुभयो। प्रधानमन्त्री शाह बैठक कक्षबाट फटाफट बाहिरिएको देखेपछि सांसदहरूबीच हाँसो फैलिएको थियो। सांसदहरूको बीचमा हाँसो फैलिएपछि सभामुख डोलप्रसाद आर्यले समेत बैठक अगाडि बढ़ाउनु भएन, केही बेर रोकिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियाले कुर्सीबाट उठेर प्रधानमन्त्री बाहिरिएको ढोकातर्फ हेर्नुभएको थियो। विपक्षी सांसदहरूले हाँसोको पात्र बनाएको देखेपछि सभापति रवि लमिछाने लगायत अन्य सांसदहरूले असहज महसुस गरेका थिए। सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापन नगरी सुकुम्बासी उठाएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरेका छन्। आज बजेट अधिवेशनको पहिलो दिन संसदको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसद छलेर ल्याइएका अध्यादेशप्रति प्रश्न उठाएका छन्। प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक निष्कल राईले सरकारले संसद छलेर अध्यादेश ल्याएर संविधानको मर्म र संविधानको विरूद्ध गएको बताउनुभयो। द्वितीय सरकार संसदसित किन डराएको छ, अध्यादेश ल्याउने नहुने होइन, तर अध्यादेश संसदको भावना अनुसार आउनुपर्छ, यसमा हामी सरकारलाई हाइसन्सो भएर बस्न दिँदैनौ, उहाँले भन्नुभयो। संवैधानिक परिषद सम्बन्धी अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। उहाँले संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा परिषदमा छ सदस्य भए पनि तीनजनाले निर्णयलाई बहुमत हुने गरी ल्याएको प्रावधान प्रधानमन्त्रीलाई अत्याधिक शक्ति दिएको बताउनुभयो। छजना परिषदका सदस्यमा तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशमा प्रधानमन्त्रीलाई हाइपर पावर दिएको छ। प्रधानमन्त्रीलाई सहज हुन्छ भनेर वैधानिक परिषदको कल्पना संविधानमा गरिएको होइन, उहाँले थप्नुभयो। एमाले सचिव एवं सांसद पद्मा आर्यले अध्यादेश ल्याएर सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई प्रहार गरेको बताउनुभयो। हिजो अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथि निर्मम आघात भनेर यही सदन तत्वहरू आज त्यही बाटोमा हिँडिरहनु भएको छ। यो राजनैतिक परिपक्वता हो कि सत्ता संविधान अनुसार बदलिएको नैतिकता? नेकपा प्रमुख सचेतक युवराज दुलालले अध्यादेश ल्याएर सरकारले जनप्रतिनिधिलाई गिज्याइरहेको तर्फ इंगित गर्नुभयो। निजामती कर्मचारीको ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले रोक लगाएको छ। सर्वोच्चको संवैधानिक इजलासले आज सरकारको निर्णयमाथि रोक लगाइदिएको हो। सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सरकारलाई छलफलमा डाकेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेश मार्फत कर्मचारीको ट्रेड युनियन खारिज गरेको थियो। गत वैशाख 22 गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ट्रेड युनियनका कार्यालय बन्द गराउन सूचना समेत जारी भएको थियो। अध्यादेशका आधारमा संविधानले दिएको स्वतन्त्रतामाथि बन्देज लगाएको दावी गर्दै निजामती कर्मचारीको ट्रेड युनियन सम्बद्ध संघ संगठनहरू सर्वोच्च पुगेका थिए। अध्यादेश कार्यान्वयन रोक लगाउन अन्तरिम आदेश दिँदै सर्वोच्चले उक्त प्रकरणमा लिखित जवाब पेश गर्न र छलफलको लागि उपस्थित हुन सरकारले आदेश समेत दिएको छ। संवैधानिक इजलासमा निवेदकका तर्फबाट सुनवाई पछि कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद भुयाल, विनोद शर्मा, सारंग सुविधी संलग्न संवैधानिक इजलासले सरकारको निर्णयमाथि रोक लगाएको हो। अध्यादेशको व्यवस्था तत्कालको लागि रोकिए पनि अन्तरिम आदेशको लिखित प्रति आउन भने बाँकी छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य पदमा 19 जना मनोनयन भएका छन्। कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 21 उपधारा 10 बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको हो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई को नतिजा सार्वजनिक तयारीमा जुटेको छ। सार्वजन गर्ने तयारीमा जुटेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बैठक जारी छ। नतिजा आजै सार्वजन गर्ने तयारी छ। एसई परीक्षा गत चैत 19-29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागेको हो। यस वर्ष एसई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्रा, 2,54,801 छात्र र अन्य 7 जना छन्। पोखरा स्थित गण्डकी मेडिकल कलेज जेएमसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। कलेजमा एमएस ओटोले रिंगोलोजी दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डाक्टर अमीर उप्रेतीको पोखराको बोलाउँदै स्थित एउटा रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो। उप्रेती डुबेपछि सँगै रहेका साथीले उद्धार गर्ने प्रयास गरे पनि उहाँलाई बचाउन नसकिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो। मृतक उप्रेतीको शव पोस्टमार्टम पश्चात अन्तिम संस्कारको लागि परिवारलाई बुझाइसकिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेलाउने 9 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 59,212 पत्ते तास समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार 26 वैशाखमा पोखरा 17 रामदर्शन टोलमा जुवातास खेलिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट प्रहरी टोली खटिएको थियो। टोलीले साँझ 6 बजेको समयमा जुवातास खेलिएका उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा 5 दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जनाइएको छ। लमजुङको बेसर नगरपालिका छ उपल्लो मकै डाँडामा महिलाको भीरबाट लडेर मृत्यु भएको छ। प्रहरी अनुसार स्थानीय 64 वर्षीय सुकमाया रिमालको मयुम भीर स्थित भोटेचौर सामुदायिक वनमा दाउरा खोज्न जाँदा भीरबाट खसेर मृत्यु भएको हो। आइतबार साँझ दाउरा संकलन गर्ने क्रममा गोरेटो बाटोबाट करिब 300 मिटर तल खस्नु भएकी रिमाल भीरमा अड्किएको अवस्थामा रहेको खबर साँझ करिब 7:45 बजे प्रहरीलाई प्राप्त भएको थियो। खबर लगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक नेत्रबहादुर थापाको नेतृत्वमा 13 जना र सशस्त्र प्रहरी बल नेपाल गुल्म लमजुङबाट सशस्त्र प्रहरी न्याय उपेक्षक विकास अधिकारीको कमानमा 15 जनाको टोली उद्धारमा खटिएको थियो। उद्धार टोलीले राति 9:05 बजे अचेत अवस्था किरिमाललाई भीरबाट निकालेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएको थियो। नेगदीको सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 भन्दा बढ़ीले स्वास्थ्य उपचार सेवा लिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसन्तसम्म 60,646 जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालमा नेगदीका साथै पर्वत मुस्ताङ र बागलुङका केही भेगहरूबाट समेत सर्वसाधारण उपचारका लागि आउने गर्दछन्। अस्पताल अनुसार ओपीडीतर्फ 55,263 जना, इमर्जेन्सी 5,383, दन्तसेवा 1,544, आँखा परीक्षण 1,153, ल्याब 21,945, यूएससी 6,320, एक्सरे 13,833 र ईसीजी तर्फ 4,140 जनाले सेवा लिएका छन्। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
16: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
15: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
16: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
15: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
17: हाम्रो मोबाइल पसल दुलेगौंडामा
18: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
17: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
15: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
17: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
16: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
20: सम्पर्क 0564142121, मोबाइल 98560935।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
16: भाउजू होइन भाउजू, किन निराश भएर बस्नु भएको?
22: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
16: ल भाउजू, पनि हाम्रै दुलेगौंडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
22: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
16: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुमिव श्रेष्ठ। सम्पर्क 0565907707, मोबाइल 98171445234, 98560708।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
16: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
16: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
23: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
16: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
23: मोबाइल 98560043952 र 98066656586।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
0: बाकी समाचार। म्याग्दीको बी सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 बढ़ीले स्वास्थ्य उपचार सेवा लिएको खबर छ। बागलुङको ग्वाली चौरस्थित 1500 आधारभूत अस्पतालमा मृगोलाका बिरामीलाई डायलिसिस सेवा दिन तयारी थालिएको छ। डायलिसिसको विषयमा विशेष ज्ञान हुनुपर्ने भएकोले बडीघाट गाउँपालिकाले नर्सलाई डायलिसिस नर्सिङ तालिम लिन काठमाडौँ पठाएको छ। गाउँपालिका अध्यक्ष गण्डकी थापा, अधिकारी उपाध्यक्ष भीमसेन वन र स्वास्थ्य संयोजक विपिन्द्र केसी सहितको टोलीले विभिन्न अस्पतालमा पुगेर डायलिसिस सेवाबारे अध्ययन गरिएको छ। वीर अस्पताल काठमाडौँमा 3 महिना आधारभूत डायलिसिस नर्सिङ तालिम लिइरहेका 2 जना नर्स दक्ष भएर आएपछि सेवा शुरू गर्ने गरी तयारी भइरहेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेम बहादुर पोनले जानकारी दिनुभयो। तनहुँको एक गाउँपालिकाले श्रमको सम्मान र श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यको साथ मजदूर संचित कोष कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। जीवनभर अर्काका लागि पसिना बगाउने तर विपद र बुढेलीमा सहारा बिन हुने अवस्थाको अन्त्य गर्न मेग्दी गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो। दुई चरणमा गरी हालसम्म 96 जना श्रमिकलाई कोषमा सूचीकृत भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो चरणमा 66 जना र दोस्रो चरणमा 30 जना मजदूरलाई कोषमा आबद्ध गराई सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष शिवप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले कोषमा आबद्ध श्रमिकलाई हालै आयोजित एक समारोहमा सूचीकृत भएको प्रमाणपत्र र सम्झौता पत्र हस्तान्तरण गर्नुभयो। दैनिक 800 रूपियाँसम्म आमदानी गरे पनि बचत गर्ने बानी नहुँदा स्वास्थ्य शिक्षा र आवासका लागि संकट झेल्दै आएका विपन्न मजदूरलाई लक्षित गरी मजदूर संसदको सञ्चालन कार्यविधि 2081 बमोजिम यो कार्यक्रम अगाडि बढ़ाइएको हो। बागलुङ काठेखोला गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजको संकलन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले अछेते बजारमा कृषि उपज संकलन तथा वितरण केन्द्र निर्माण गरिएको छ। गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा उक्त केन्द्र निर्माण गरिएको हो। 60,00,000 रूपियाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा काठेखोला गाउँपालिकाको 70% र हेफर नेपालको 30% लगानी रहेको छ। 2081 मक्सिर 13 गते सम्झौता गरी एमके ट्रेडर्सले भवन निर्माण गरेको हो। आगामी जेठ 15 गतेभित्र केन्द्र संचालनमा ल्याउने गाउँपालिकाले तयारी गरेको छ। अगुवा कृषकहरूको पहलमा बजार व्यवस्थापन समिति गठन गरी केन्द्र संचालन गरिनेछ। ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसर सिर्जना गरी किसानको आयस्तर सुधार्न तनहुँमा खरायो पालनलाई व्यावसायिक रूपमा अघि बढ़ाइएको छ। यसै अभियान अन्तर्गत ऱ्याबिड कन्सर्न नेपालले ब्यास नगरपालिका 11 जना किसानलाई प्रजननका लागि उन्नत जातका खरायो र आधुनिक खोर केज निशुल्क उपलब्ध गराएको हो। खरायो पालनलाई पोषण र स्थानीय स्तरमा स्वरोजगारसँग जोड्ने लक्ष्यका साथ 11 जना किसानलाई 33 वटा खरायो माउ र बच्चा हस्तान्तरण गरिएको छ। संस्थाकी निर्देशक पूजा पौडेले व्यास नगरपालिका 13 का वडा अध्यक्ष वसन्त बहादुर आलेलाई ती सामग्री हालै हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा संस्थाका संरक्षक किरण पौडेले यहाँको हावापानी खरायो पालनका लागि अत्यन्तै अनुकूल रहेको र पाल्न खासै दुःख नहुने बताउनुभयो। शहरको सुविधा र सहज जीवन त्यागेर तनहुँका एक शिक्षक गाउँ फर्किनु भएको छ। खेर गइरहेको 82 रूपनी बाँझो जमीनलाई उहाँले उत्पादन पशुपालन र कृषि पर्यटनको केन्द्रका रूपमा रूपान्तरण गर्नुभएको हो। व्यास 6 खहरी निवासी सिद्धान्त थापा मगरले करिब 60,00,000 रूपियाँ लगानीमा सजीव कृषि तथा पशु फर्म सञ्चालन गर्दै कृषि कर्मलाई व्यवसाय र प्रेरणाको नमूनाको रूपमा स्थापित गर्नुभएको हो। पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी र शहर पलायनतर्फ आकर्षित भइरहेका बेला थापाले भने गाउँकै माटो रोज्नुभयो। उहाँको फार्ममा हाल 55 वटा स्थानीय जातका बाख्रा 20 वटा सुँगुर र 3 वटा भैंसी र 42 वटा मौरीका घार छन्। पशुपालनसँगै फलफूल खेतीलाई प्राथमिकता दिँदै 150 वटा लिची र 200 वटा कागतीका बिरुवा हुर्काइँदैछन्। बाँझो जमीनको सदुपयोग सँगै बहुआयामिक उत्पादनतर्फ उहाँको ध्यान केन्द्रित छ। तनहुँको म्याग्दी गाउँपालिकाले सुत्केरी गाई भैंसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारको लागि गाउँपालिकाले बीमा गरेका सुत्केरी गाई भैंसीलाई 1,05,000 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष शिवप्रसाद श्रेष्ठका अनुसार पालिकाले पशु बीमाको प्रिमियममा किसानले तिर्नुपर्ने 20% रकम समेत विहोनी गरेको छ। गाउँपालिकाले गत वर्ष दूधमा अनुदानका लागि विनियोजन गरेको 30,00,000 रूपियाँ अपुग भएपछि थप 18,00,000 गरी कुल 48,00,000 रूपियाँ वितरण गरेको थियो। गाउँपालिकाको उपाध्यक्ष बालकृष्ण घिमिरेले उत्पादनमा आधारित अनुदान कार्यक्रमले पालिकामा कृषकको संख्या तेब्बर वृद्धि भएको र विदेश गएका युवा समेत फर्किएर पशुपालनमा लागेको बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत नारायण प्रसाद अधिकारीले सोमबार सूचना जारी गर्दै सुत्केरी गाई भैंसी पोषण खर्च कार्यक्रमको लागि निवेदन आह्वान गरिएको जानकारी दिनुभयो। उहाँको अनुसार आर्थिक वर्ष 82-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विनियोजित 8,00,000 रूपियाँ बजेटबाट यो अनुदान वितरण गर्न लागि देवघर गाउँपालिकाले देवघर धामको पहिचान संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ। पालिकाको पहिचान संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह कक्षा एकदेखि पाँच र छदेखि आठका लागि हाम्रो देवघर नामक पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको जनाएको छ। उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका 35 सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ। पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटक स्थल, जनजीवन, वनस्पति तथा यहाँका जात जातिका संस्कारलाई प्राथमिकता साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो। गाउँपालिकाका प्रवक्ता एवं वार्ड नम्बर पाँचका अध्यक्ष पूर्णबहादुर कुँवाले शिक्षालाई जीवन उपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट प्रवर्धन गर्न पाठ्यक्रमले महत्व राख्ने बताउनुभयो। सालको आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै 2.9 अर्ब रूपियाँ बराबर रेमिटेन्स भित्रिएको छ। नेपाली रूपियाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिटेन्स आप्रवाह बढ़ेको हो। केन्द्रीय ब्याङ्कका अनुसार एक अमेरिकी डलर बराबर 152 रूपियाँ पुगेको छ। पछिल्लो महिना रूपियाँ हालसम्मकै कमजोर भएको अवस्था हो। भारतीय रूपियाँ अमेरिकी डलरको तुलनामा कमजोर भएपछि रेमिटेन्समा सुधार आएको हो। नेपाली रूपियाँ कमजोर र बलियो हुने भारूका आधारमा हो र हारूसँगको स्थिर विनिमय दरले डलरको तुलनामा भारूको अवस्था अनुसार रूपियाँ घटबढ़ हुन्छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 38.19 अंकले बढ़ेर 2783.85 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा अन्य समूहको सूचक 2% धेरैले उकालो लागेको छ। यस्तै फाइनेन्स, जलविद्युत, माइक्रो फाइनेन्स, निर्जीवन बीमा समूहको सूचक 1.5% धेरैले बढ़ेको छ। आज 247 कम्पनीको शेयर बढ़ेकोमा 18 घटेको छ। यस्तै 4 कम्पनीको शेयर घटबड़ भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघुवित्त शेयर 14.19% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन त्रिशुली जलविद्युत कम्पनी शेयर सबैभन्दा धेरै 2.87% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.28 अर्ब कारोबार भएकोमा आज 332 कम्पनीका 1.4 लाख शेयर 4.61 अर्ब रूपियाँमा किनबेच भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको समाचार संस्था तस्निमले जनाएको छ। यस्तै इरानले लड़ाईबाट खेप्नु परेको हानिको इरानले क्षतिपूर्ति पाउनुपर्ने र हर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग गरेको छ। योसँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल 4.1% बढ़ेर $105 प्रतिब्यारल पुग्यो। गएको 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि हर्मुज जलमार्ग अवरूद्ध भएको छ। हर्मुज जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढ़ेको हो। खेल समाचार। अमेरिका र स्कटल्याण्ड संघको 4 खेलमा 4 जीतसहित नेपाल एले उत्कृष्ट प्रदर्शन गरेको छ। अन्तिम खेलमा अमेरिकालाई 7 रनले पराजित गरेको हो। माथिल्लो मूलपानी मैदानमा अन्तिम अभ्यास खेलमा टस हारेर ब्याटिङको निम्ति पाएको नेपाल ए 49.5 ओभरमा 264 रन बनाउँदै अल आउट भएको हो। नेपाल एले दिएको 265 रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाका 49.1 ओभरमा 257 रनमा अल आउट भयो। अमेरिकाको लागि से हान जय सूर्याले सर्वाधिक 71 रनको पारी खेल्नुभयो। उहाँले 67 बलमा 5 चौका र 1 छक्का प्रहार गर्नुभयो। ओपनर दय स्मित पटेलले 33 र सायन जहाँगीरले 41 रनको पारी खेल्नुभयो। साई तेजा रेड्डी मुक्कामलाले 16 र मिलिन्द कुमारले 11 रन बनाउनुभयो। शुभम रंजानेले 47 रन बनाउँदा त्यसपछिका ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको लागि शेर मल्लले उत्कृष्ट बोलिङ प्रदर्शन गरेको जनाइएको छ। नेपालको लागि चाहिएको अवस्थामा विकेट निकाल्दै उहाँले नेपाललाई जित दिलाउन महत्वपूर्ण बोलिङ प्रदर्शन गर्नुभयो। उहाँले 7.1 ओभरमा 1 मेडनसहित 30 रन खर्चेर 4 विकेट लिनुभयो। बसिर अहमदले 3 विकेट लिनुभयो। साहब आलम र पवन सराफले 1-1 विकेट लिनुभयो। त्यसअघि ब्याटिङ गरेको नेपाल एकको लागि सन्दीप जोराले सर्वाधिक 111 रनको शतकीय पारी खेल्नुभयो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा पेश। निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आबद्ध भए सेवाबाट बर्खास्त। विजित नेपाल 2085 मनाउने सरकारको घोषणा। सरकारले संसद छलेर ल्याएका अध्यादेश र सुकुम्बासी व्यवस्थापनमा उचित ध्यान नदिएको भन्दै प्रतिपक्षी दलहरूको विरोध। ट्रेड युनियन बन्द गर्ने बालिन सरकारको अध्यादेशमाथि सर्वोच्चको रोक। राष्ट्रिय परिषद बोर्डको बैठक जारी। एसई नतिजा सार्वजनिक गर्ने तयारी। पोखरामा पौडी खेल्ने क्रममा डुबेर चिकित्सकको ज्यान गयो। इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो। र अमेरिका र स्कटल्याण्डको सिनियर टोली विरूद्ध नेपाल एक उत्कृष्ट प्रदर्शन। हवस् त हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आएका चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSHUKL AGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
24: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
25: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
26: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
27: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
28: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
23: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
23: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
23: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
29: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमी

0: 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 9856 22938 र 9800 28 22938
1: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
2: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
1: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9856 62452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
2: मोबाइल 9856 055 77

0: आज पनि खाना काट्छ नि? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखाको लागि सम्पर्क 98067 13425।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
13: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0 65 414 377 र 98 65 44 343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेरिङ्गाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461 16878 98235 52763

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 8 बज्यो।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
6: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त, एउटा सानो नपर्ने सिङ्गो बनाइसका पनि हो।
8: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
0: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0635414233, मोबाइल 98678-61-87।
2: एउटा कुरा के बुढी, दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
11: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौंडाको बनकेवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
2: ए हो र, जाउँ न त त्यसो भए।
11: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: प्रोप्राइटर विवेश गुप्ता, शिवाय किराना पसल, शुक्ला गण्डकी 4 मेन रोड, दुलेगौंडा, तनहुँ।
11: मोबाइल 98141-19634 र 98058-23058।
12: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त? हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
12: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
19: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
20: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
19: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
20: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
12: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658570290, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।

0: नवा साथीना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 658।
4: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
2: शुद्ध सुन तथा चाँदी का गर गहना,
1: छापा वाला सुन चाँदी का गर गहना,
2: राशि अनुसार का पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98 171 16 069, 98 067 25 229,
2: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98 141 33 222, 98 087 69 70 142।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
6: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98 5 60 44 343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
10: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
10: पुराना गर गहना सँग नयाँ साथ फेर,
1: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 5 60 62 099।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गरे म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहालेँ
13: चिया त पिएर जाऊ
14: अहिले हतार छ पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ले फोन नम्बर 0665 मोबाइल नम्बर 98460 61268
16: 98560 61268।
18: ए नानीको बुवा आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
18: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078।
20: ए लौ न लौ लौ चटाइ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
21: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
22: हो र
21: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
22: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
21: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
22: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
21: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560 33398 र 98465

0: मेडिसिन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
2: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
3: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
4: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षा याममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: शुक्ला गण्डकी एफएम 97.6

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 9 बज्यो।

0: हेलो, इट्स अ होस छुट्टी
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो फर्केर बस है त

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि जाउँ हिँड्दै
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
8: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
0: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0635414233 मोबाइल 9867168887
9: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
10: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
11: ओमकार
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
10: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434
12: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856602676।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देखो धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
19: दुलेगौंडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुत्लागण्ड चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9856023128।

0: र 98462 1426।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206630।
4: विगत लामो समयदेखि तपाईँहरूको मन सिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
8: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
9: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पत्र नेपाली पाप्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्न पोखराकी गण्डकी मन्टे मेडिकल कलेज जीएमसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। कलेजमा एमएस ओटोलेरिगोलोजी दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डाक्टर अमेर उप्तेदीको पोखराको बुलौदी स्थित एक रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा निधन भएको हो। जिल्ला प्रहरीकाले काशीका प्रवक्ता हरिबहादुर बस्नतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका वृद्धि डुबेर ज्यान गएको हो। वृद्धि डुबेपछि सँगै गएका साथीले उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन नसकेको प्रवक्ता वर्षले जानकारी दिनुभयो। मृतक वृद्धिको सपोस्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारलाई बुझाइएको छ। जिल्ला प्रहरीकाले कास्कीले जुवा तस्करी खेल्ने खेलाउने 9 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 59,000 र 212 बत्ती तास समेत बरामद गरिएको छ। जिल्ला प्रहरीकाले कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार वैशाख 20 पोखरा 17 रामदर्शन टोलमा जुवा तस्करी रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातका कार्यालयहरूबाट प्रहरी टोली खटिएको थियो। टोलीले साँझ 6 बजेको समयमा जुवा तस्करी रहेको उनीहरूलाई पक्राउ गर्न सफल भएको उनीहरूलाई जिल्ला प्रहरी प्रशासन कार्यालयबाट जवाब गर्ने केही स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवातास वा सट्टेबाजी गर्न नहुने मुद्दामा 5 दिन थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको जनाएको लम्बुको विश्व नगरपालिका 6 पल्लो मकै डाँडामा महिलाहरूको भीड़बाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय 67 वर्षीय सुगम मायारीमाको मयुम्बीर स्थित भोटे चौर सामुदायिक वनमा दाउरा खस्न जाँदा भीड़बाट खसेर मृत्यु भएको हो। आइतबार साँझ दाउरा संकलन गर्ने क्रममा गोरेटो बाटोबाट करिब 300 मिटर तल खस्नुभएकी भीमाल भीड़मा अड्किएको अवस्थामा रहेको खबर साँझ करिब 7:45 बजे प्रहरीलाई प्राप्त भएको थियो। खबर लगत जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक नेत्र बहादुर थापाको नेतृत्वमा 13 जना र 17 प्रहरी बल गुल्मा लमजुङका 17 प्रहरी नायब परिचयक विकास अधिकारीको कमाण्डमा 15 जना टोली उद्धारमा खटेको थियो। उद्धार टोलीले राति 9:05 जाँदा अचेत अवस्था केरीमाललाई भेटबाट निकालेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएको थियो। मग्दीको सर्मकम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 भन्दा बढी स्वास्थ्य उपचार सेवा लिएका छन्। चालु आर्थिक वर्षको साउनदेखि फागुनमा सम्ममा 60,646 जनाले स्वास्थ्य सेवा लिएको सरकारले जनाएको छ। अस्पतालमा मेघदीका साथै पर्वत मुस्ताङ र बागलुङका लागि केही भेगहरूबाट सबै सर्वसाधारणहरू उपचारका लागि आउने गर्दछन्। अस्पतालको अनुसार ओपिडी सेवातर्फ 55,263 जना, इमर्जेन्सी 5,383, दन्त सेवा 1,544, शाखा परीक्षण 1,153, ल्याब 21,945, यूएससी 6,320 र 113,833 र ईसीजी सेवा 4,140 जनाले सेवा लिएका छन्। बागलुङ जिल्लाको गुवाडी चौरस्त 1501 आधारभूत अस्पतालमा मेरोलाका बिरामीलाई डायलोसिस सेवा दिन थालिएको छ। डायलोसिसको विषयमा विशेषज्ञ ज्ञान आउनुपर्ने भएकाले बडीगाड गाउँपालिकाले नर्सलाई डायलोसिस नर्सिङ तालिम लिन काठमाडौँ पठाएको छ। गाउँपालिकाको अध्यक्ष गण्डकी थापा, अधिकारी उपाध्यक्ष भीमसेन वन र स्वास्थ्य संयोजक दिपेन्द्र घिसिसाईको टोली विभिन्न अस्पतालमा पुगेर डायलिसिस सेवाहरूबारे अध्ययन गरिरहेको छ। वीर अस्पतालका काठमाडौँमा 3 महिने आधारभूत डायलिसिस नर्सिङ तालिम गरी लिइरहेका 2 जना नर्स दक्ष भइरहेपछि सेवा शुरू गर्ने गरी तयारी भइरहेको गाउँपालिका जनस्वास्थ्य निरीक्षक एम बहादुर पुनले जानकारी दिनुभयो। तनहुँको एक गाउँपालिकाले श्रमको सम्मान र श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्न उद्देश्यका साथ मजदूर सञ्चित घोषणा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। जीवनमा रक्षाको लागि पसिना बगाउने तर विपद र बुढेसकालमा सहारा बिना हुने अवस्थाको अन्त्य गर्न म्याग्दी गाउँपालिकाले कार्यान्वयनमा ल्याएको 2 चरणमा गरी हालसम्म 96 जना श्रमिकलाई कोष स्वीकृत गराइसकेको गाउँपालिकाले जनाएको छ। बाबुङ काटेखोला गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजको संकलन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले अक्षेते बजारमा कृषि उप संकलन तथा वितरण केन्द्र निर्माण गरिएको छ। गाउँपालिका र हेफर इन्टरनेसनल नेपालको साझेदारीमा उक्त केन्द्र निर्माण गरिएको 60 लाख रूपियाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा काटेखोला गाउँपालिकाको 70% हेफर नेपालको 30% लगानी रहेको छ। ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसर सृजना गर्ने किसानहरूको स्तर सुधार गर्न तनहुँमा खराई पालन व्यावसायिक रूपमा अघि बढ़ाएको छ। यसै गरी अभियान अन्तर्गत याबिट कन्सर्न नेपालले व्यास नगरपालिका 13 का 11 जना किसानलाई प्रजननका लागि उन्नत जातका खराई र आधुनिक खोर केजन्य निशुल्क उपलब्ध गराउने भएको हो। खरायो पालनलाई पोषण र स्थानीय स्तरमा रोजगारसँग जोड्ने लक्ष्यका साथ 11 जना किसानलाई 30 वटा खरायोमा अरबोच्चा हस्तान्तरण गरिएको छ। शहरको सुविधा र सहज जीवन त्यागेर तनहुँका 100 शिक्षक गाउँ फर्कनु भएको छ। खेर गइरहेको 82 रोपनी बाजुहरू जमीनलाई उहाँले उत्पादन पशुपालन र कृषि पर्यटनको केन्द्रका रूपमा स्थान रूपान्तरण गर्नुभएको छ। नगरपालिका 6 खहरी निवासी तथा तमङ्गले करिब 60 लाख रूपियाँ लगानीमा सजीव कृषि तथा पशु फार्म सञ्चालन गर्दै कृषि कर्मलाई व्यवसाय र प्रेरणाको नमूनाको रूपमा स्थापित गर्नुभएको हो। पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी र सहर पलायनतर्फ आकर्षित भइरहेका बेला थापाले पनि गाउँकै माटो रोज्नु भएको हो। तनहुँको म्याग्दी गाउँपालिकाले सुत्केरी गाई भैँसीहरूलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बिमा गरेका सुत्केरी गाई भैँसीहरूलाई एकमुष्ट रूपमा 5,000 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो। गाउँपालिका सदस्य श्री प्रसाद श्रेष्ठका अनुसार र पालिकाले पशु बिमाको विशेष प्रिमियममा किसानहरूले तिर्नुपर्ने 20% रकम समेत बिहोर्ने गरेको छ। गाउँपालिकाले गत वर्ष दूधमा अनुदानका लागि विनियोजन गरेको 30 लाख रूपियाँ अपुग भएपछि थप 18 लाख रूपियाँ गरी कुल 48 लाख रूपियाँ वितरण गरिएको थियो। देवघाट गाउँपालिकाले देवघाट धामको पहिचान संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ। गाउँपालिकाको पहिचान सांस्कृतिक र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह कक्षा 1-5, 6-8 का लागि देवघाट धामको पाठ्यक्रम पुस्तक चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको जनाएको छ। उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका 35 वटा सामुदायिक विद्यालयमा अध्ययन गराइनेछ।
1: तपाईँको टोल
0: सीमित धन्यवाद। बिहान 5:25 बजेको शुक्लाखण्डकै समाचार लिएर पुनः उपस्थित हुन नआइसकेसम्मको लागि समाचार कक्षका सम्पूर्ण मिसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रा सम्पूर्ण निवारी कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारणसम्मको लागि सपरिवार दिनुहोस्। राम्रोसँग ध्यान ढोलाको चुकु लगेर सुत्नुहोला। औषधि गाह्रो बाँकी छ भने पनि औषधि गाह्रो सुत्नुहोला। सबै शरीरमा कुतर पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्री। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWS SUKLAGANDAKI@gmail.com

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
2: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840604530।
3: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9855628587।
8: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हेल्प चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
5: शुक्ला गण्डकी एफएम 97.6।
9: घटना दुर्घटना
10: कला संस्कृति
9: स्थानीय राष्ट्रीय
11: अन्तर्राष्ट्रिय खेलकुद
10: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
12: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल वैशाख महिनाको 29 गते मंगलबार, ज्येष्ठ कृष्ण पक्षको दशमी तिथि, अंग्रेजी मिति अनुसार मे 12 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज विश्व नर्स दिवस, सूर्योदय बिहान 5:17 भए पनि सूर्यास्त साँझ 6:44 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार पक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट राष्ट्रपतिद्वारा सरकारको निहित कार्यक्रम संयुक्त सदनमा पेश, निजामती कर्मचारीलाई कुलिङ पीरियड दलमा आबद्ध भए सेवाबाट बर्खास्त, भिजिट नेपाल 2085 मनाउने सरकारको घोषणा, सरकारले संसदीय छलेर ल्याएका अध्यादेश सुकुम्बासी व्यवस्थापनमा उचित ध्यान नदिएको भन्दै प्रतिपक्षीय दलहरूको विरोध, ट्रेड युनियन बन्द गर्ने मालेन सरकारको अध्यादेशमाथि सर्वोच्चको रूख, राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी, एसी नतिजा सार्वजनिक गर्ने तयारी, पोखरामा पौडी खेल्ने क्रममा डुबेर चिकित्सकको वृद्धिको मृत्यु, इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो, र अमेरिका र स्कटल्याण्डको सिनियर टोली विरूद्ध नेपाल एक उत्कृष्ट प्रदर्शन।

अबसम्म चार विस्तारमा सुन्नुहोस्। सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय रोक्ने कुलिङ पीरियड राख्ने भएको छ। सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनु भएको हो। दलमा आबद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति अवलम्बन गर्ने पनि सरकारको घोषणा छ। निजामती सेवामा रहेको ट्रेड युनियन सरकारले अध्यादेशबाट खारेज गरिसकेको छ। लाई कानून बनाएर व्यवस्थित गर्ने पनि सरकारको घोषणा छ। सरकारले विजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेको हो। आगामी आर्थिक वर्ष त्यसको पूर्व तयारीका कामहरू गरिने पनि कार्यक्रममा उल्लेख छ। त्यसका लागि नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने, निजी क्षेत्रहरूको सहभागिता बढ़ाउने र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिनेछ। यस्तै पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बादेन शाह उठेर हिँडेको विषयमा प्रतिपक्षी दल नेकपा एमाले प्रश्न उठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बादेन शाह बैठकबाट बाहिरिएका थिए। त्यसअघि प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री उठेर हिँडेको मापत्ति जनाउनु भएको थियो। उहाँले प्रधानमन्त्री उठेर जानु हिँड्नु हुनाले यिनुले नीति तथा कार्यक्रममा पन्नतो भए नभएको प्रश्न पार्न माग गर्नुभयो। साथै बराले प्रधानमन्त्री शाहले राष्ट्रिय पोशाक नलगाएको विषय पनि प्रश्न उठाउनुभयो। राष्ट्रिय पोशाकको परिपालन गर्नुपर्छ कि पर्दैन, सभामुख मार्फत रूलिङ माग गर्दछु, बराले भन्नुभयो। राष्ट्रपतिले नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको छ, बीचमा बहिष्कार गरी हिँडेको हामीले देख्यौं। यसले उहाँको नीति तथा कार्यक्रममाथिको पन्नतो के हो बुझ्न चाहन्छु। बराले अपनत्वमा प्रश्न उठाएपछि विपक्षीका दलका सांसदहरूले टेबल ठोकेर समर्थन गरेका थिए। त्यस्तै राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले अर्को मन्त्रीसँग लगातार संवाद गरेको भिडियो रेकर्डबाट हटाउन समेत बरालले माग गर्नुभयो। सभामुख डोल प्रसाद अर्यालले उक्त विषयमा बुझ्न सचिवालयलाई निर्देशन दिएका छन्। प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम टेबल गरेका थिए, तर सम्बोधनको प्रति टेबल गर्दा प्रधानमन्त्री शाह एक शब्द पनि बोले। महासचिव पद्मप्रसाद पाण्डेको रिट अगाडि लगेर सम्बोधनको प्रति राखिदिए र आफ्नो कुर्सीमा पनि नगई बैठकबाट बाहिरिए। प्रधानमन्त्री शाह बैठक कक्षबाट फटाफट बाहिरिएको देखेपछि सांसदहरू बीच हाँसो फैलिएको थियो। सांसदहरूको बीचमा हाँसो फैलिएपछि सभामुख डोल प्रसाद अर्यालले समेत बैठक अगाडि बढ़ाएनन्। केही बेर रोकिए राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले कुर्सीबाट उठेर प्रधानमन्त्री बाहिरिएको ढोकातर्फ हेरेका थिए। विपक्षी सांसदहरूले हाँसोको पात्र बनाएको देखेपछि सभापति रवि लामिछानेले लगायतका अन्य सांसदहरूले असहज महसुस गरेका थिए। सरकारले ल्याएको अध्यादेश र उचित व्यवस्थापन नगरी सुकुम्बासी उठाएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरेका थिए। सोमबार बजेट अधिवेशनको पहिलो दिन संसदको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसद छोडेर ल्याएको अध्यादेशप्रति प्रश्न उठाएका छन्। प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक निष्कल राईले सरकारले संसद छोडेर अध्यादेश ल्याएर संविधानको मर्म र संविधानवादको विरूद्ध गएको बताउनुभयो। दुई तिहाई सरकार र संसद किन लडाएको छ? अध्यादेश ल्याउनै नहुने होइन, तर अध्यादेश संसदको भावना अनुसार हुनुपर्दछ। यसमा हामी सरकारलाई हाई सन्चो भएर बस्न दिँदैन, उहाँले भन्नुभयो। संवैधानिक परिषद सम्बन्धी अध्यादेश संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। उहाँले संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा परिषदमा छ सदस्य भए पनि तीनजनाले निर्णयलाई बहुमत हुने गरी ल्याएको प्रावधान प्रधानमन्त्रीलाई अत्याधिक शक्ति दिएको बताउनुभयो। छजना परिषदका सदस्यमा तीनजनाले गर्ने निर्णय कसरी
बहुमत हुन सक्छ। त देशमा प्रधानमन्त्रीलाई हाइपर पावर दिएको छ। प्रधानमन्त्रीलाई सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरिएको होइन, उहाँले भन्नुभयो। एमाले सचिव एवं सांसद पदमा अर्याली अध्यादेश ल्याएर सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई प्रहार गरेको बताउनुभयो। हिजो अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथि निर्मम आघात भनेर यही सदन तताउने आज त्यही बाटोमा हिँडिरहनु भएको छ। यो राजनीति परिपक्वता हो कि सत्ता संविधान अनुसार बदलिएको नैतिकता? नेकपा प्रमुख सचेतक युवराज दोलालले अध्यादेश ल्याएर सरकारले जनप्रतिनिधिहरूलाई गिज्याइरहेको तर्फ इंकित गर्नुभयो। जनजाति कर्मचारीको ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले रोक लगाएको छ। सर्वोच्चको संवैधानिक इजलासले सोमबार वैशाख 28 गते सरकारको निर्णयमाथि रोक लगाइदिएको हो। सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सरकारलाई छलफलमा राखेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेश मार्फत कर्मचारीको ट्रेड युनियन खारेज गरेको थियो। गत वैशाख 22 गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ट्रेड युनियनका कार्यालय बन्द गराउन सूचना समेत जारी भएको थियो। का आधारमा संविधानले दिएको स्वतन्त्रतामाथि बन्देज लगाइएको दावी गर्दै निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्ध संघ संगठनहरू सर्वोच्च पुगेका थिए। अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिमादेश दिँदै सर्वोच्चले उक्त प्रकरणमा लिखित जवाब पेश गर्न र छलफलका लागि उपस्थित हुन सरकारलाई आदेश समेत दिएको छ। संवैधानिक इजलासमा निवेदकका तर्फबाट भएको सुनाईपछि कायममोकायम प्रधानन्यायाधी सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारङ्ग सुवेदीले संलग्न संवैधानिक इजलासले सरकारको निर्णयमाथि रोक लगाएको हो। अध्यादेशको व्यवस्था तत्कालका लागि रोकिए पनि अन्तरिम आदेशको लिखित प्रति आउन भने बाँकी छ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको सदस्य पदमा 19 जना मनोनयन भएका छन्। कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 21 धारा 10 बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेका हुन्। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा सीको नतिजा सार्वजनिक तयारीमा जुटेको छ। परीक्षा नियन्त्रक कार्यालयमा बैठक जारी छ। नतिजा सार्वजनिक गर्ने तयारी सयासी परीक्षा गत चैत्र 19-29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरेकाले छिटो नतिजा सार्वजनिक गर्न लागि यस वर्ष एसए परीक्षामा 5,12,421 जना विद्यार्थीहरूले प्रारम्भ भएका थिए। नियमिततर्फ 4,41,567 जनाले र गिरिबिरीतर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्रा र 2,54,801 छात्रा र अन्य 7 जना छन्। पोखरा इष्ट गण्डकी मेडिकल कलेज जीएमसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। कलेजमा एमएस ओटोलो रिगोलोजी दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डाक्टर अमीर उप्रेतीको पोखराको बुलौदी स्थित एक रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो। उप्रेती डुबेपछि सँगै गएका साथीहरूले उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन नसकेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो। मृतक उप्रेतीको शव पोस्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारलाई बुझाइसकिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेल्ने खेलाउने 9 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 59 लाख र 212 बत्ती तास सबरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार 26 वैशाख पोखरा 17 रामदर्शन टोलमा जुवातास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट प्रहरी टोलीले खटिएको थियो। टोलीले 6:30 बजेको समयमा जुवातास खेलिरहेको उनीहरूलाई पक्राउ गर्न सफल भएको उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा 5 दिन थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ।
लमजुङको विश्व नगरपालिका सह पल्लो मकै डाँडामा महिला कोविडबाट लडेर मृत्यु भएको छ। प्रहरी अनुसार स्थानीय 64 वर्षीय सुगमाया गिरिमालको मयम भिर स्थित भोटे चौर सामुदायिक वनमा दाउराको सन्धान भिरबाट खसेर मृत्यु भएको। आइतबार साँझ दाउरा संकलन गर्ने क्रममा गोरेटो बाटोबाट करिब 300 मिटर तल खस्नु भएकी रिमाल भिरमा अड्किएको अवस्थामा रहेको खबर साँझ करिब 7:45 जाँदा प्रहरीलाई प्राप्त भएको थियो। खबर लगतै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक नेत्र बहादुर थापाको नेतृत्वमा 13 र सशस्त्र प्रहरी बल नेपाल गुल्मा लमजुङबाट सशस्त्र प्रहरी नायब परीक्षक विकास अधिकारीको कमान 15 टोली उद्धारमा खटिएको थियो। उद्धार टोलीले राति करिब 9:05 जाँदा अचेत अवस्था गिरिमाललाई भिरबाट निकालेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएको थियो। म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 भन्दा बढ़ीले स्वास्थ्य उपचार सेवा लिएका छन्। चल आर्थिक वर्षको साउनदेखि फागुनमा 17 60,646 स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालमा म्याग्दीका साथै पर्वत मुस्ताङ र बागलुङका केही ब्यागबाट समेत सर्वसाधारण उपचारका लागि आउने गर्दछन्। अस्पतालको अनुसार ओपीडी तर्फ 55,263 जना, इमर्जेन्सीमा 5,383 जना, दन्त सेवामा 1,544 जना, आँखा परीक्षणमा 1,153 जना, ल्याबमा 21,945, यूएससीमा 6,320, एक्सरेमा 13,833 र ईसीजी तर्फ 4,140 जनाले सेवा लिएका छन्। बागलुङ जिल्लाको गुवाली चौर स्थित 1500 आधारभूत अस्पतालमा मृगौलाका बिरामीलाई डायलिसिस सेवा दिन तयारी थालिएको छ। डायलिसिसको विषयमा विशेष ज्ञान हुनुपर्ने भएकाले परिकार गाउँपालिकाले नर्सलाई डायलिसिस र नर्सिङ तालिम गर्न काठमाडौँ पठाएको छ। गाउँपालिकाका अध्यक्ष गण्डकी थापा, अधिकारी उपाध्यक्ष भीमसेन वन तथा स्वास्थ्य संयोजक दिपेन्द्र केसी सहितको टोलीले विभिन्न अस्पतालमा पुगेर डायलिसिस सेवाबारे अध्ययन गरिरहेको छ। वीर अस्पताल काठमाडौँमा 3 महिने आधारभूत डायलिसिस नर्सिङ तालिम लिइरहेका दुईजना नर्स तथ्य भएर आएपछि सेवा शुरू गर्ने गरी तयारी भइरहेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेमबहादुर पुनले जानकारी दिनुभयो। तनहुँकी गाउँपालिकाले श्रमको सम्मान र श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ मधुर सञ्चितको कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। जीवनभर अर्काको लागि पसिना बगाउने तर विपद र बुढ्यौलीमा सहाराविहीन हुने अवस्थाको अन्त्य गर्नेमा म्याग्दे गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो। दुई चरण गरी हालसम्म 96 श्रमिकलाई कोषमा सूचीकृत भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो चरणमा 66 र दोस्रो चरणमा 30 कोषमा आबद्ध गराई सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ र उपाध्यक्ष बाल कृष्ण घिमिरेले कोषमा आबद्ध श्रमिकलाई हालै आयोजित एक समारोहमा सूचीकृत भएको प्रमाणपत्र र सम्झौता पत्र हस्तान्तरण गर्नुभयो। दैनिक 800 रूपियाँसम्म आमदानी गरे पनि बचत गर्ने बानी नहुँदा स्वास्थ्य शिक्षा र आवासका लागि संकट झेल्दै आएका विपन्न मजदूरहरूलाई लक्षित गरी मजदूर सञ्चितको सञ्चालन कार्य विद्या गरेका श्री बमोजेन यो कार्यक्रम अघि बढ़ाइएको हो। बागलुङ काठेखोला गाउँपालिकाका किसानहरूले उत्पादन गरेका कृषि उपजको संकलन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले अछेते बजारमा कृषि उपसंकलन तथा विवरण केन्द्र निर्माण गरिएको छ। गाउँपालिका र एफर इन्टरनेशनल नेपालको साझेदारीमा उक्त केन्द्र निर्माण गरिएको हो। 60,00,000 रूपियाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा काठेखोला गाउँपालिकाको 70% र हेफर नेपालको 30% लगानी रहेको छ। 2081 मंसिर 13 सम्झौता गरी एमके ट्रेडर्सले भवन निर्माण गरेको आगामी जेठ 15 भित्र केन्द्र सञ्चालनमा ल्याउने गाउँपालिकाले तयारी गरेको छ। अगुवा कृषकहरूको पहलमा बजार व्यवस्थापन समिति गठन गरी केन्द्र सञ्चालन गरिनेछ।
ग्रामीण क्षेत्रमा सरकारबाट स्वरोजगारका अवसर सृजना गरी किसानको आय स्तर सुधारमा तनहुँमा खराई पालनलाई व्यावसायिक रूपमा अघि बढ़ाइएको छ। यसै अभियान अन्तर्गत याबिट कर्सन नेपालले ब्यास नगरपालिका 13 का 11 जना किसानलाई प्रजननका लागि उन्नत जातका खरायो र आधुनिक खोर के एज निशुल्क उपलब्ध गराइएको हो। खरायो पालनलाई पोषण र स्थानीय स्तरमा स्वरोजगारसँग जोड्ने लक्ष्यका साथ 11 जना किसानलाई 33 वटा खरायो माउ र बच्चा हस्तान्तरण गरिएको छ। संस्था निर्देशक पूजा पौडेलले ब्यास नगरपालिका 13 का वडा अध्यक्ष वसन्त बहादुर आलेलाई ती सामग्री हाललाई हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा संस्थाका संरक्षक किरण पौडेलले यहाँको हावापानी खरायो पालनका लागि अत्यन्तै अनुकूल रहेको र पाल्न खासै दुःख नहुने बताउनुभयो। शहरको सुविधा र सहज जीवन त्यागेर तनहुँका एक शिक्षक गाउँ फर्कनु भएको छ। खेर गइरहेको 82 रोपनी बाँझो जमीनलाई उहाँले उत्पादन पशुपालन र कृषि पर्यटनको केन्द्रमा रूपान्तरण गर्नुभएको हो। ब्यास नगरपालिका 6 कहरी निवासी सिद्धान्त थापा मगरले करिब 60 लाख रूपियाँ लगानीमा सजीव कृषि तथा पशु फार्म सञ्चालन गर्दै कृषि कर्मलाई व्यवसाय र प्रेरणाको नमूनाका रूपमा व्यवस्थित गर्नुभएको हो। पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी र शहर पलायनतर्फ आकर्षित भइरहेका बेला थापाले भने गाउँमै माटो रोज्नुभयो। उहाँको फार्ममा हाल 55 वटा स्थानीय जातका बाख्रा, 20 वटा सुँगुर, 3 वटा भैंसी, 42 वटा मौरीका घाड छन्। पशुपालनसँगै फलफूल खेतीलाई प्राथमिकता दिँदै 150 वटा लिची र 200 वटा कागतीका बिरूवा हुर्किँदैछन्। बाँझो जमीनको सदुपयोगसँगै बहुआयामिक उत्पादनतर्फ उहाँको ध्यान केन्द्रित छ। तनहुँको म्याग्दी गाउँपालिकाले सुत्केरी गाई भैँसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानहरूलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बीमा गरेका सुत्केरी गाई भैँसीलाई 1,500 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष त्रिभूषा श्रेष्ठको अनुसार पालिकाले पशु बीमाको प्रिमियरमा किसानहरूलाई दिनुपर्ने 20% रकम समेत बेहोर्ने गरेको छ। गाउँपालिकाले गत वर्ष दूधमा अनुदानका लागि विनियोजन गरेको 30 लाख रूपियाँ अपुग भएपछि थप 18 लाख गरी कुल 48 लाख रूपियाँ वितरण गरेको थियो। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उत्पादनमा आधारित अनुदान कार्यक्रमले पालिकामा कृषकको संख्या तेब्बर वृद्धि भएको र विदेश गएका युवाहरू समेत फर्किएर पशुपालनमा लागेको बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत नारायण प्रसाद अधिकारीले सोमबार सूचना जारी गर्दै सुत्केरी गाई भैंसी पोषण खर्च कार्यक्रमका लागि निवेदन आह्वान गरिएको जानकारी दिनुभयो। उहाँको अनुसार आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विनियोजित

0: डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 98166343.
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
4: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
5: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
0: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
6: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
2: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
2: कता हिँडेको आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिनसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97।